0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
3: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98568832 र 98460783002।
5: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौंडा बस बिसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560 62029।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465 10950।
5: एपी स्टोर दुलेगौंडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
12: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
12: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
5: फोन नम्बर 065414321,
12: मोबाइल 98065778634 र 97081710790।
5: ल
14: सुन्दौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
15: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
15: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
16: ए सबिना, यस्तो हतारमा कता हो?
17: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
16: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
18: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864878528 र 9908216142।
19: ₹103.8 अन्तर्मनको आवाज।
20: सेक्सन 1 स्टुडियो टाइटेड।
21: अहिले बिहानको 6 बज्यो।
15: टाइम चेक को साथ में बनकेवा काली का सुनचांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
22: नेपाल इरान संग पराजित।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर।
1: नेपाल इरानसँग पराजित।

0: लोवर प्राइस मा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड मज्जाको लगानी गर्ने अवसर
2: अब लगानी गरौ भविष्यका लागि किनकि अवसर छ सही लगानीको
1: एनआईसी एशिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर
2: यही असोज 7 गते देखि असोज 13 गते सम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एशिया इक्विटी अपर्चुनिटी फण्ड 10 वर्षे योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
1: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ
2: थप जानकारीको लागि 9854033 वा 9765404948 सम्पर्क गर्न सक्नुहुनेछ
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एसिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला शुरूमा मौसम सड़क र प्रभावित भइरहेको जनजीवन बारेको खबर। बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी परेको छ। बंगालको खाड़ीमा विकसित भएको प्रणालीको कारण गएको बुधबारदेखि देशका धेरै ठाउँमा यसै गरी पानी परेको हो। हिजो पूर्वका धेरै जसो ठाउँ र काठमाडौँ उपत्यकामा झरी केही बेर रोकियो, तर बेलुका र गैराती काठमाडौँ उपत्यका सहित पश्चिमका धेरै ठाउँमा निरन्तर पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो क्रम आज पनि चल्नेछ। मौसमविदका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर भने बन्दै गएको छ। कोशीबाट बाहिरिसकेको अनि बागमती र मधेसमा हल्का प्रभाव रहेको यो प्रणालीबाट अब कोशी मधेस र बागमतीमा भने खासै ठूलो जोखिम छैन। त्यस्तै पश्चिमका गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा आज पानी पर्नेछ। गैराती पनि पश्चिमका धेरै ठाउँमा मध्यम वर्षा र केही ठाउँमा मुसलधारे ठूलो पानी परेको छ। आजदेखि कोशी र मधेसमा मौसम खुल्ने, काठमाडौँ उपत्यका लगायत बागमतीमा पनि दिउँसोसम्म मौसम खुल्ने र घाम लाग्ने अनुमान छ। चितवनको नारायणी नदीदेखि पश्चिम अर्थात गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा भोलिदेखि मौसम खुल्ने र पर्सीसम्म पूर्ण रूपमा खुल्ने अनुमान छ। मौसम खुलिसकेका कोशी र मधेसमा आज बाटो सहज भएमा लामो दूरीको समेत यात्रा गर्न सकिने मौसम बारेका जानकार उज्जवल उपाध्यायले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। त्यसपछि यो हप्ताभर धेरै ठूलो वर्षा हुने छैन। यद्यपि मनसूनी प्रणाली देशैभरि अझै कायम रहेको हुँदा सामान्य वर्षा भने हुन सक्छ। अबको 8-10 घण्टा पश्चिम नेपालमा सावधानी अपनाउन, जोखिम क्षेत्रमा सकेसम्म यात्रा नगर्न र नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। लगातार पानी परेका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।
2: यसैबीच देशका विभिन्न नदी तथा खोलामा बाढ़ी आएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाटमा जलसतह खतरका तह नजिक पुगेको र बाढ़ीको जोखिम बढ़ेको छ। त्यहाँ डुबान भइरहने ठाउँका नागरिकले आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै कालीगण्डकी नदीमा पर्वतको मोदीबिन जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रका नागरिकलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ। म्याग्दीको म्याग्दी मंगलघाट जलमापन केन्द्रमा पनि जल सतहले सतर्कता तह पार गरेको छ। यो बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्र तथा नदी आसपास डुबान भइरहने ठाउँका नागरिकलाई उच्च सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै गरी कपिलवस्तुको बाणगंगा खोलामा पनि बाढ़ी बढ़िरहेको र अझै बढ़दो क्रममा रहेकाले डुबान भइरहने ठाउँका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन भनिएको छ। गैराती बुटौलको तिनाउ नदी जलमापन केन्द्रमा पनि सतर्कता तह पार भएको छ। बाढ़ी बढ़दो क्रम रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहेका नागरिकलाई आज बेलुकासम्म उच्च सावधानी अपनाउन भनिएको छ। पोखराको मध्यभाग भएर बग्ने सेती नदीको रामघाटमा अविरल वर्षाले ताल बनेपछि त्यस क्षेत्रमा सतर्कता अप्नाइएको छ। रामघाटमा पानीको सतह बढ़दै जाँदा नदी किनारमा रहेका पोखरा

0: वडा नम्बर 9 पोखरा महानगरपालिका 11 का सुकुमवासी बस्ती रामघाट शान्तिघाट तथा बौद्ध गुम्बाका शब्दाह गृह समेत जलमग्न भई जोखिममा परेका छन्। बाढ़ीको जोखिम रहेका नदी तथा खोलामा जलसतह थप बढ़न सक्ने भएकाले नदी किनारमा नजान, सुरक्षित ठाउँमा रहन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचनालाई ध्यान दिन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
1: नारायणी र सप्तकोशी नदीको बाढ़ीले पश्चिम नवलपरासी र सप्तरीमा गरी 189 घर डुबानमा परेका छन्। डुबानमा परेका मध्ये पश्चिम नवलपरासीको सुस्तामा अस्ति शुक्रबार र हिजो गरी 172, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकामा 200 र तिलाठी कोइलाडी गाउँपालिकाका 17 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। नारायणीमा पानीको बहाव अझै बढ़दो क्रममा रहेकाले बस्तीमा थप जोखिम कायमै छ। बाढ़ीको जोखिमलाई ध्यानमा राखेर स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताउनु भएको छ। सुस्ता क्षेत्रमा नारायणी नदीको कटान र डुबान वर्षौंदेखिको समस्या हो। यसैबीच देशभर भइरहेको लगातारको वर्षा र त्यसका कारण गइरहेको पहिरोले सड़क सञ्चालन प्रभावित बनेको छ। सड़क विभागको नेभिगेट प्रणालीले दिएको पछिल्लो विवरण अनुसार नियमित अनुगमनमा रहेका 36 सड़क मार्ग मध्ये 18 पूर्ण रूपमा अवरूद्ध रहेका छन्। त्यस्तै 7 राजमार्ग आंशिक सञ्चालनमा र 11 मात्र सामान्य अवस्थामा छन्। मुख्य राजमार्ग सञ्चालन हुन नसक्दा आम नागरिकलाई आवत जावतमा भने समस्या भइरहेको छ। केही दिन यता परेको पानीका कारण मुख्य राजमार्गको विभिन्न खण्डमा बाढ़ी पहिरोका कारण गाड़ीको आवत जावत ठप्प बनेको हो। संघीय राजधानी काठमाण्डु जोड्ने पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरोले जोखिम कायमै छ। यो खण्डमा पहिरो खसेपछि गाड़ी चलाउन रोक लगाइएको छ।
0: भोटेकोशीको बाढ़ीबाट विस्थापित भई नुवाकोट र रसुवाका विभिन्न अस्थायी शिविर तथा त्रिपालमुनि बसिरहेकाहरू थप समस्यामा परेका छन्। 10 भदौको बाढ़ीमा जसोतसो ज्यान जोगाएका उनीहरू अहिले आकाशबाट परेको पानी, हिलो र चिसो भूइँका कारण पालभित्रै भिज्न बाध्य छन्। नदीको सतह घट्न नपाउँदै पुनः शुरू भएको ठूलो वर्षाले उनीहरूको दैनिकी कष्टकर बनेको छ। त्रिपालमा शास्ति भएपछि केहीले छेउछाउका बस्तीमा कोठा खोज्न थालेका छन्। तर वैकल्पिक व्यवस्था नभएसम्म तोकिएको होल्डिङ सेन्टरमै बस्न स्थानीय प्रशासन र सरकारले आग्रह गरेका छन्। नुवाकोटको पिपलटार, ढुङ्गे, गेर्खु, भैंसे, त्रिशुली बजार आसपासका खुल्ला मैदान र अग्ला ठाउँमा टाँगिएका प्लास्टिकका त्रिपालभित्र पानी चुहिन थालेपछि कतिपयले रातभर जागराम बस्नु परेको बताएका खबर कान्तिपुर दैनिकमा छ।
1: देशका विभिन्न भागमा बुधबारदेखि निरन्तर वर्षा हुँदा काठमाण्डु उपत्यकामा तरकारीको आपूर्ति प्रभावित भएको छ। तरकारी आपूर्तिमा समस्या आउँदा मूल्य पनि बढ़ेको छ। वर्षाका कारण बाढ़ी पहिरोले काठमाण्डु उपत्यका जोड्ने प्रमुख राजमार्गमा अवरूद्ध हुँदा कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आपूर्ति हिजो एकै दिनमा 63.16% घटेको छ। दैनिक मूल्य सूचक अनुसार टमाटर, आलु, बन्दा, काउली, हरियो खुर्सानी लगायतको थोक मूल्य नै बढ़ेको छ। समितिका कार्यकारी निर्देशक प्रद्युम्न राज पाण्डेका अनुसार वर्षाका कारण नियमित आपूर्ति प्रभावित हुँदा कालीमाटीमा तरकारी आपूर्ति कम हुन थालेको हो र भाव बढ़ेको छ। वर्षाले आपूर्ति प्रभावित हुँदा तरकारीको भाव बढ़्यो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसा कसरी जोगाउने भन्ने बारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
3: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
3: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
2: रक्सी, गाँजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौंडा, माछापुच्छ्र बैंकको ठिक पारिपट्टि।
2: सम्पर्क 0965-90-369, मोबाइल 98-40-82-69-26।
4: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर,
5: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
3: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
3: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856596 र 9701956996।
6: बाइसमा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यून चापी र प्रणाली कमजोर बन्दै भोलिदेखि मौसम क्रमश खुल्ने, नारायणी, काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, नवलप्रासी र सप्तरीमा गरी 389 घर डुबानमा, सेती नदीको रामघाटमा वर्षाले ताल पछि उच्च सावधानी, मुख्य राजमार्ग तथा अन्य सड़क अवरूद्ध हुँदा आवत जावत ठप्प, काठमाण्डुमा तरकारीको आपूर्ति प्रभावित हुँदा भाव बढ़्यो, भोटेकोशीको बाढ़ीबाट विस्थापितलाई झरीको थप कष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग।
8: गाँठका कुरा।
0: गाँठ कमाउन जति मुस्किल र मेहनत गर्नुपर्छ, जोगाउन त्यत्तिकै बुद्धि र अक्कल चाहिन्छ। कमाएको गाँठ जोगाउने बुद्धि बढ़ाउन बैंक र वित्तीय संस्थाहरूले वित्तीय साक्षरता अभियान चलाइरहेका छन्। वित्तीय साक्षरताको प्रयोग गर्ने प्रारम्भिक कदम हो बजेट बनाउने काम। आफूले कमाएको गाँठ जोगाउने पहिलो कदम हो बजेट। गाँठको श्रृंखलाको छैटौं भागमा गाँठ जोगाउने थप उपाय बारेको जानकारी सहित मिलन तिमिल सिन्हा।
9: बजेट बनाउन ठूलो सिप चाहिँदैन र अर्थशास्त्रका ठेली छिचोल्नु पर्दैन। महिनामा कति पैसा आउँछ र कहाँ कहाँ कति खर्च गर्ने भनेर योजना बनाउनु नै बजेट बनाउनु हो। महत्वपूर्ण कुरा महिनाको अन्त्यमा बचेको पैसा बचत गर्ने होइन, महिनाको सुरुमै बचतको योजना बनाउनु पर्छ। 50,000 कमाइन्छ भने कम्तीमा 5,000 बचत गर्ने लक्ष्य राख्न सकिन्छ। पैसा हात परेको दिन बचत गर्ने रकम छुट्टै खातामा जम्मा गर्न सकिन्छ। गाँठ जोगाउने महत्वपूर्ण सूत्र हो बचेपछि बचत होइन पहिले नै बचत। बचत ठूलो रकमबाट मात्रै सुरु गर्नुपर्छ भन्ने छैन, सानो रकम नियमित बचत गर्नु महत्वपूर्ण कुरा हो। महिनामा 5,000 रुपियाँ बचत गर्नुभयो भने वर्षमा 60,000 रुपियाँ हुन्छ। आमदानी बढ्दै जाँदा बचत पनि बढाउँदै लैजान सकिन्छ। बचतलाई खर्च हुने खातामै राखिरहनु भन्दा छुट्टै बचत खातामा राख्ने वा नियमित बचतको व्यवस्था गर्ने हो भने पैसा जोगाउन अझ सजिलो हुन्छ। तपाई मध्ये धेरैले यसै गरी भरपर्दो बैंक र वित्तीय संस्थामा बचत गरिरहनु भएकै पनि छ। गाँठ जोगाउने अर्को उपाय हो चाहना र आवश्यकता छुट्याउने। पैसा जोगाउने सबैभन्दा व्यावहारिक उपाय यही हो। किनमेल गर्नु अघि आफैलाई सोध्नुहोस्, मलाई यो साँच्चै चाहिएको हो कि अहिले मन लागेको मात्र हो, मोबाइल चाहिएको हो कि नयाँ मोडल मन परेको हो, कपडा चाहिएको हो कि सेल देखेर किन्न मन लागेको हो, बाहिर खाना खानै पर्ने थियो कि घरमा खाना हुँदाहुँदै रहर लागेको हो, कुनै सामान किन्नु अघि एउटा प्रश्न सोधौ, यो मलाई चाहिएको हो कि मन लागेको मात्र हो, चाहिएको हो भने किनौ, मन लागेको मात्र हो भने केही समय पर्खौं, त्यसपछि त्यो चाहना आफै हराउँछ। तर पैसा जोगाउनु भनेको खर्चै नगर्नु होइन, अनावश्यक ठाउँमा खर्च नगर्नु हो। भविष्यमा गाँठको तनाव नहोस् भनेर अहिलेदेखि नै आपतकालीन कोष बनाउनु पनि उपयोगी हुन्छ। बिरामी पर्दा वा अचानक ठूलो खर्च गर्नुपर्ने अवस्था आउँदा ऋण खोज्न नपरोस् भनेर आपतकालीन कोष बनाउन सकिन्छ। यसका लागि पहिले सानो लक्ष्य राख्न सकिन्छ, एक महिनाको आवश्यक खर्च बराबरको रकम छुट्याउने, विस्तारै त्यसलाई बढाउँदै लैजान सकिन्छ। अन्त्यमा पैसा जोगाउनु भनेको पैसा खर्च नगर्नु होइन, सही ठाउँमा खर्च गर्नु हो। बजेटले बाटो देखाउँछ, बचतले भविष्य जोगाउँछ र अनावश्यक खर्च रोक्दा गाँठ बलियो बन्छ। अब जोगाएर राखेको पैसालाई त्यसै राखिरहने कि त्यसै पैसाबाट फेरि पैसा कमाउने, यही प्रश्नको जवाफ खोज्दै गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी बढाउने भनेर लगानीका आधारभूत कुरा गर्छौ। तपाईँ पनि आफूलाई लागेको कुरा लेख्न नबिर्सनुहोस् है।
0: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। नयाँ उद्यम गर्न चाहने स्टार्टअपमा सरकारले पछिल्लो 3 वर्षमा 2 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ। आर्थिक वर्ष 80/81 82/83 सरकारले 1,687 उद्यमीलाई 2,14,00,00,000 रूपियाँ कर्जा लगानी गरेको हो। 7 प्रदेशका विभिन्न क्षेत्रका उद्यमीको उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्न स्टार्टअप कर्जा वितरण गरिएको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ। नवीनतम ज्ञान सोच सीप र क्षमता भएका उद्यमीलाई नयाँ व्यवसाय वा नव प्रवर्धनमा संलग्न हुन प्रेरित गर्नु तथा सहुलियतपूर्ण ढंगले वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यसहित 3 वर्ष अघिदेखि स्टार्टअप उद्यम कर्जा शुरू गरिएको थियो। स्टार्टअपमा सरकारको 2 अर्ब लगानी, 1,687 नयाँ उद्यमी लाभान्वित शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
8: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी भएर हिजो स्वदेश फर्कनु भएको छ। सरकारले प्रधानमन्त्रीको भ्रमणसँगै महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा देशको छवि एवं प्रतिष्ठा अभिवृद्धि भएको जनाएको छ। महासभामा नेपालको सक्रिय र सफल सहभागिताले अन्तर्राष्ट्रिय मंचमा नेपालको छवि एवं प्रतिष्ठा अभिवृद्धि गराएको छ। प्रधानमन्त्री शाह स्वदेश फर्के लगत्तै परराष्ट्र मन्त्रालयले निकालेको प्रेस नोटमा भनिएको छ। प्रधानमन्त्रीले अस्ति शुक्रबार बिहान महासभाको विशेष सत्रलाई सम्बोधन गर्दै रसुवाको भोटेकोशीमा आएको बाढ़ीलाई जलवायु संकटको गम्भीर प्रभावका रूपमा प्रस्तुत गर्नुभएको थियो। यसैबीच सगरमाथादेखि समुद्रसम्मको अवधारणाले राजनैतिक सीमालाई जलवायु प्रणालीले मान्दैन भन्ने स्पष्ट पार्छ। न्यूयोर्कमा भएको सगरमाथा 2 सी कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर थनालले भन्नुभयो, हिमालयमा आएको ह्रासले पल्लो तटीय क्षेत्रको जीविकोपार्जनमा असर पार्छ भने साना टापु र तटीय राष्ट्रहरूले समुद्रको सतह वृद्धि र विस्थापनको सामना गरिरहेका छन्। जलवायु परिवर्तनको विषयलाई विश्वसम्म बलियो रूपमा उठाउन राष्ट्रसंघको मुख्यालयमा नेपालद्वारा आयोजित सगरमाथा 2 सी अ कल टू एक्सन फर क्लाइमेट रेजिलियन्स फ्यूचर अर्थात सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान उच्चस्तरीय विशेष कार्यक्रम गरेको छ। विश्वका धनी र बढ़ी उत्सर्जन गर्ने राष्ट्रहरूले गैर जिम्मेवार नीतिका कारण हिमाली तथा साना टापु राष्ट्रहरूले अस्तित्वकै संकट झेलिरहेको विषयलाई कार्यक्रममा प्रमुखताका साथ उठाइएको छ।
0: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बाढ़ी र डुबानबाट बच्न के गर्ने?
11: नजिकै बाढ़ीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढ़ीका पूर्व संकेत हुन्।
10: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
10: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
12: पूर्वको मेची पश्चिमको महाकाली।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
13: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर सुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 9825359122 9008 र 9460609246।
8: यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारीमा आएपछि सूचीकरणले गति लिएको छ। राजपत्रमा दलित समुदायको परिभाषा दिँदै विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछूतको व्यवहार गरिएका तथा आर्थिक राजनैतिक सामाजिक सांस्कृतिक शैक्षिक रोजगारी लगायत समग्र क्षेत्रमा उत्पीड़ित अपमानित र बहिष्कारमा पारिएका दलित समुदायका रूपमा परिभाषित गरिएको छ। श्रम शिल्प र कलाका माध्यमबाट राज्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका ऐतिहासिक श्रमजीवी समुदायलाई समेत दलित समुदाय अन्तर्गत समेटिएको आयोगका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो। गोर्खापत्र दैनिकले खबर छापेको छ।
1: अब विदेशको खबर। थाइल्याण्डको राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित बनेको छ। सड़क तथा बस्तीमा पानी पसेर यातायात सेवा प्रभावित हुनुका साथै केही क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ। बैंककमा गएको बिहिबारदेखि हिजो शनिबार दिउँसोसम्म 300 मिलिमिटरसम्म वर्षा मापन भएको एपी न्यूजले जनाएको छ। वर्षापछि बैंककका सबै 50 जिल्लालाई बाढ़ी प्रभावित विपद क्षेत्र घोषणा गरिएको छ। लगातारको वर्षाका कारण सड़कहरू जलमग्न छन्। थाइल्याण्डको मौसम विभागका अनुसार बैंकक सहित मध्य थाइल्याण्डमा सक्रिय न्यूनचापीय प्रणाली र मनसूनी वायुको प्रभावका कारण आजसम्म अत्याधिक ठूलो वर्षा हुन सक्ने सम्भावना छ। त्यहाँको मौसम विभागले नदी तथा नहर आसपास र होचा भूभागमा बाढ़ी तथा डुबानको जोखिम रहेको भन्दै थप सतर्कता अपनाउन भनेको छ। भोलिदेखि भने वर्षा केही कम हुने अनुमान छ, तर उत्तरी र मध्य थाइल्याण्डका केही क्षेत्रमा अझै ठूलो वर्षा हुन सक्ने त्यहाँको मौसम विभागको अनुमान छ।
8: अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत ब्याडमिण्टनको पुरूष एकलतर्फ नेपाली खेलाड़ी क्षितिज खनाल अन्तिम 32 बाहिरिएका छन्। चिनोमिया सिटी म्युनिसिपल जिम्नेसियममा हिजो भएको खेलमा क्षितिज इरानका निमा रोस्तमपुर लागानदानीसँग 2-0 सोझो सेटमा पराजित भएका हुन्। क्षितिजले 14-21, 9-21 नतिजा बेहोरेका छन्। क्षितिजले पहिलो चरणमा मकाओका ची चोन पुईलाई 2-0 पराजित गरेका थिए। एसियाली खेलकुदको ब्याडमिण्टनमा नेपाली खेलाड़ीको यो एकमात्र जीत हो। महिला एकलतर्फ रशिला महर्जन र रिहाना महर्जन पनि पहिलो चरणबाटै बाहिरिएका थिए।
1: अब केही खबर संक्षेपमा। असोज कृष्ण प्रतिपदा अर्थात आजदेखि 16 श्राद्ध अर्थात पितृपक्ष विधिवत रूपमा शुरू भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत गरेका पात्र अनुसार आज प्रतिपदा तिथिको श्राद्ध गर्नुपर्नेछ। असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्झेर श्राद्ध गरिने भएकोले यसलाई 16 श्राद्ध भनिएको हो। पितृपक्ष सकिएसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुने भएकोले दशैं अघि पितृतृप्तिका लागि 16 श्राद्ध गर्ने वैदिक सनातन परम्परा रहेको छ। यस वर्ष अधिक मासका कारण 16 श्राद्ध र दशैं केही ढिला परेको छ।
8: संस्थापन पक्षले महाधिवेशन नरोकेपछि पूर्व सभापति शेरबहादुर देउवाको समूह समेत कांग्रेसको समानान्तर महाधिवेशनमा होमिएको छ। आउँदो बिहिबार ओडा अधिवेशन थाल्न देउवा पक्षले गृह कार्य तीव्र बनाएको छ। केन्द्रीय महाधिवेशन भने मंगसिर 21 23 तोकिएको छ। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले महाधिवेशन रोक्नुपर्ने माग देउवा पक्षले गरेको थियो, तर संस्थापन पक्ष असोज तीनबाटै महाधिवेशनमा होमिएपछि देउवा पक्ष पनि समानान्तर महाधिवेशनमा होमिएको छ। आजको कान्तिपुरमा खबर छ।
1: विकास निर्माण लगायतका सार्वजनिक हितका लागि प्रदेश र पालिका तहलाई पनि जग्गा अधिग्रहणको अधिकार हुने गरी कानून ल्याउन लागि छ। देश संघीय संरचनामा गएको एक दशक भन्दा बढ़ी भइसक्दा पनि प्रदेश र पालिकाले आफ्नो क्षेत्राधिकारभित्र विकास निर्माण लगायतका प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न पाइरहेका छैनन्। जग्गा प्राप्ति ऐन 2034 र अचल सम्पत्ति अधिग्रहण ऐन 2013 एकीकरण गरेर विधेयकको मसौदा तयार भइरहेको छ।
8: वैदेशिक रोजगार विभागले करार सेवामा रहने गरी दुईजना कानूनी सहायता अधिकृत मागेको छ। कानूनमा स्नातक गरी बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएको र दुई वर्षको कार्यान्वयन भएको व्यक्तिलाई आवेदन दिन विभागले सूचना मार्फत जानकारी गराएको छ।
1: कपिल वस्तु नगरपालिका छको थुङ हावामा वर्षा र हावाहुरीका कारण धान ढलेको छ। अस्ति बिहिबारदेखि निरन्तर पानी परिरहँदा कपिल वस्तु सहित लुम्बिनीका धेरैजसो जिल्लामा पाक्न लागेको धान बालीमा क्षति पुर्याएको हो।
8: लगातारको वर्षा हिमपात र बाढ़ी पहिरोको जोखिम बढ़ेसँगै हिमाली जिल्ला मुस्ताङको पर्यटन क्षेत्र प्रभावित भएको छ। मुस्ताङमा पछिल्लो समय वर्षा र हिमपातको पूर्वानुमानसँगै सड़क तथा हवाई यातायात प्रभावित हुने जोखिम समेत बढ़ेको छ।
1: संघीयता कार्यान्वयनको क्रममा प्रदेशहरूले भोगिरहेका साझा समस्या पहिचान गर्दै समाधानका उपाय खोज्न सातवटै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्ने भएका छन्। कोशी प्रदेश सरकारको आयोजनामा यही असोज 22 र 23 गते विराटनगरमा मुख्यमन्त्री सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा सातवटै देशका मुख्यमन्त्री सहित योजना आयोगका उपाध्यक्ष मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको सहभागिता रहने खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
8: बागमती प्रदेश सरकारले विपदबाट क्षतिग्रस्त सड़क पुल झलंगे पुल सरकारी भवन खानेपानी सिंचाई र विद्यालय लगायतका पूर्वाधार पुननिर्माणका लागि संघीय सरकारसँग 1 अर्ब रूपियाँ अनुदान माग गर्ने भएको छ।
1: काया कैरनमा अब पालो उखानको
8: बतास चल्नु र रुख ढल्नु
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
8: बागमती सहित पश्चिमका धेरै ठाउँमा झरी न्यूनचापी प्रणाली कमजोर बन्दै भोलिदेखि क्रमशः मौसम खुल्ने।
1: नारायणी काली गण्डकी सहित विभिन्न नदीमा बाढ़ी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह। सेती नदीको रामघाटमा वर्षाले ताल बनेपछि उच्च सावधानी।
8: स्टार्टअपमा सरकारको 2 अर्ब लगानी 1600 भन्दा धेरै उद्यमी लाभान्वित।
1: लगातारको वर्षापछि थाइल्याण्डको बैंककका 50 वटै जिल्लालाई विपद क्षेत्र घोषणा जनजीवन प्रभावित।
8: र एसियाली खेलकुद अन्तर्गत पुरूष ब्याडमिण्टनमा नेपाल इरानसँग पराजित।
1: र अन्त्यमा आजको कार्टुन रविन सायमीले बनाउनु भएको कार्टुन सरकार सामाजिक सञ्जालमा भेटिने तर भेल बाढ़ी पहिरो लगायतबाट प्रभावितको बेलैमा उद्धार नहुने विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना बाढ़ी प्रभावित घुँडा घुँडासम्म पानीले लुत्रुक्कै भएका छन्। ज्यान जोखिममा छ। घरगोठ सबै डुबेको छ तर उनको हातमा मोबाइल छ अनि भन्दैछन् सरकार भेटिने यसमै हो यही पनि चल्दैन के अनि। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। पानी परिरहेको छ सकेसम्म लामो दूरीको यात्रा नगरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदै छ त, बन्केवा चोक पारिपट्टि छ नि।
2: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
1: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
2: ल, फोन नम्बर टिप्नुहोस् त 97-15-50-65-55 र 97-15-60-56-66।
3: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
4: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
3: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231 98462014726।
4: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98-560-23-420, 98-041-54-674 र 98-460-23-420।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

तपाईले गाँजाको नाम त सुन्नु भएकै होला पक्कै पनि, तर के तपाईलाई थाहा छ भाङ चरस र गाँजा कुन बिरुवाबाट बनाइन्छ, भाङ गाँजा र चरस बीचको भिन्नता अनि तिनीहरू कसरी तयार हुन्छन्? धेरै मानिसहरू भाङको नामबाट परिचित छन्। विशेष गरी होली पर्वमा मानिसहरू भाङ खाएर मजा लिने गर्छन्। कतिपयले भाङलाई भगवान शिवको प्रसादको रूपमा पनि लिन्छन् र महाशिवरात्रिको पर्वमा यसलाई पवित्र उपहारको रूपमा लिइन्छ। सन् 1973 भन्दा अगाडि तत्कालीन सरकारले भाङ खेती गर्न बेच्न लाइसेन्स लिएर अनुमति दिने गरेको पाइन्छ इतिहासमा। सन् 1973 संयुक्त राज्य अमेरिका र अन्तर्राष्ट्रिय समुदायको दबावमा नेपालले सबै भाङ पसल डिलर र किसानहरूको इजाजत पत्र रद्द गरेको कुरा पनि इतिहासमा हामी देख्न सक्छौ। नेपालले 22 सेप्टेम्बर 1976 लागू औषध नियन्त्रण ऐन 2033 लागू गर्यो, जुन भाङको खेती उत्पादन तयारी खरिद बिक्री वितरण निकासी वा आयात कुनै पनि ओसार पसार भण्डारण वा उपभोग गर्न निषेध गर्यो। अब म भाङ गाँजा अनि चरस वास्तवमा के हुन् त सो बारेमा आज म तपाईँलाई जानकारी गराउँदैछु। सर्वप्रथम भाङ के हो अब थाहा पाउनुहोस् है। मेरी जुवाना क्यानाबिस अर्थात हेम्प भन्ने बिरुवाबाट यो चीज तयार गरिन्छ। यसलाई भाङ पनि भनिन्छ। यस भाङको बिरुवाबाट खानका लागि भाङ, पिउनका लागि गाँजा र उच्च नसाका लागि चरस बनाइन्छ। एउटा बिरुवाबाट 3 किसिमको नसा तयार पारिन्छ। त्यो बिरुवाको नाम हो भाङ अर्थात क्यानाबिस। भाङ गाँजा र चरस जस्ता 3 औषधि दिने यो पृथ्वीमा पाइने बोटको वैज्ञानिक नाम क्यानाबिस इन्डिका हो। हेम्प बिरुवाको फिमेल प्रजाति सामान्यतया भाङ बनाउन प्रयोग गरिन्छ। त्यस्तै गाँजा के हो त? भाङको बोटको कोपिलालाई संस्कृतमा गाँजा भनिन्छ। यसको फूल र पातहरू सुकाइन्छ, त्यसपछि यसलाई राम्ररी पिसेर पाइप वा चुरोटमा तम्बाकु जस्तै भरेर त्यसको धुवा निकालिन्छ। यो नसालाई गाँजा भनिन्छ। अब चरेस के हो त? तपाईँलाई भनौँ कि भाङमा पाइने टाँसिने पदार्थलाई रेसिन भनिन्छ। यसैबाट चरेस तयार हुन्छ। यसका लागि गाँजाको फूल हातमा रगटेर कालो तह बन्छ। यो कालो तह चरसको रूपमा प्रयोग गरिन्छ। भनिन्छ कि भारत, नेपाल, पाकिस्तान र लेबनान जस्ता धेरै देशमा हातले चरेस बनाउने गोप्य उद्योगहरू पनि हुन सक्दछन् भनेर। यो इलिगल छ। गाँजाको फूल टिपेर घण्टौसम्म रगड्दा यसमा चरेसको गुणस्तर राम्रो हुन्छ। गाँजाको मूल्य सबैभन्दा कम छ भने चरेसको मूल्य अन्तर्राष्ट्रिय बजारमा लाखौं रुपियाँमा पुग्ने गरेको पाइन्छ। अब म यसबाट शरीरलाई पुग्ने फाइदा तथा बेफाइदाका विषयमा तपाईँलाई जानकारी गराउँदैछु। सर्वप्रथम फाइदाकै कुरा गरौं। पहिलो फाइदा क्यान्सर उपचार। भाङ गाँजा र चरसलाई धेरै जसोले लागू औषध अर्थात नसाको माध्यमका रूपमा चिन्छन्, तर यसको चिकित्सा प्रयोगहरू पनि थुप्रै छन्। गाँजाको बिउमा प्रशस्त फाइबर, ओमेगा 3 फ्याटी एसिड र एमिनो एसिड पनि पाइन्छ। अमेरिकामा गरिएको एक अनुसन्धानका अनुसार यसको औषधीय गुण रगतमा चिनी नियन्त्रण गर्नेदेखि लिएर पेङ्क्रियासको क्यान्सर, गठिया र मुटुको रोगलाई पनि निको बनाउन सक्दछ। यद्यपि यसका लागि चिकित्सकीय सल्लाहमा मात्रै भाङलाई नियन्त्रित रूपमा औषधिको रूपमा प्रयोग गर्नुपर्छ। त्यस्तै यसले मांसपेशीमा हुने तनाव हटाउँछ। भाङले मानसिक र शारीरिक तनाव कम गर्न पनि मदत गर्दछ। हेम्प प्लान्टमा क्यानाबिनोइड्स हुन्छ जसले स्ट्रेचिङ वा गतिशीलता कम गर्छ र तनाव पनि कम गर्छ। यसले तपाईँको मांसपेशीहरूलाई शान्त बनाउँछ र दुखाइ, तनाव र असजिलोपन कम गर्दछ। त्यस्तै यसले रिकभरीलाई गति दिन्छ। नियमित रूपमा गाँजा प्रयोग गर्ने मानिसहरू भन्छन् कि यसमा आराम र रिकभरीलाई बढावा दिने शक्तिशाली क्षमताहरू हुन्छन्। वास्तवमा यसको साइको एक्टिभ प्रभाव पनि छ र यसको एन्टी इन्फ्लामेटरी गुणले पीड़ाको भावलाई कम गर्छ र तनाव कम गरेर रिकभरीलाई गति दिन्छ। यसरी यसले रिकभरी फेसिलिटेटरको रूपमा पनि काम गर्दछ। त्यस्तै यसले पेट सम्बन्धी समस्यामा पनि फाइदा पुर्याउँछ। धेरै अध्ययनहरूले देखाएका छन् कि क्यानाबिनोइड्सले धेरै रोगहरूमा हुने वाकवाकी र बान्तालाई सुधार गर्न मदत गर्दछ। सीबीडी र अन्य गैर साइकोएक्टिभ क्यानाबिनोइड्सहरू ग्यास्ट्रो इन्टेस्टिनल विकारहरू जस्तै ब्लोटिङ,
क्रोन डिजीज अल्सरेटिव कोलाइटिस जस्ता समस्या कम गर्न पनि मदद गर्दछ। त्यस्तै यो मानसिक स्वास्थ्यको लागि पनि लाभदायक छ। हेम्पले मानसिक विकारहरू कम गर्न सक्छ। यसले चिन्ता र डिप्रेसनदेखि सिजोफ्रेनिया र अल्जाइमर रोगसम्मका विभिन्न अवस्थाहरूसँग सम्बन्धित लक्षणहरूलाई कम गर्न मदद गर्न सक्छ। यदि तपाईँ मानसिक समस्याहरूसँग जुझ्दै हुनुहुन्छ भने तपाईँले आफ्नो डाक्टरलाई सोधेर मात्र यसको सेवन गर्नुपर्छ। यो बिरुवाबाट विभिन्न लुगा, कपडा, जुत्ता, झोला लगायत सामग्रीहरू पनि उत्पादन गर्न सकिन्छ। त्यसैले यसका धेरै फाइदाहरू पनि छन्, तपाईँले पक्कै पनि बुझिसक्नुभयो होला। अब लागौं गाँजाका बेफाइदाहरूतर्फ। गाँजाका बेफाइदाहरू, कतिपय मानिसहरू यसलाई मजाको लागि प्रयोग गर्छन् तर यसलाई एक मेडिकल युजको लागि मात्र प्रयोग गर्नुपर्ने हुन्छ। गाँजाले हाम्रो शरीर अनि ब्रेन दुवैमा असर पुर्याउँछ। कतिपय मानिसहरूलाई गाँजाले एडिक्सन हुँदैन भन्ने पनि लाग्न सक्छ होला, तर होइन, यसले एडिक्सन बनाउँछ। बारम्बार यसको प्रयोगले शरीर अनि दिमागलाई नराम्रो असर गर्न सक्छ। वास्तवमा के चाहिँ असर हुन्छन् त? पहिलो छ, यो सेवन गर्दा हाम्रो मेन्टल हेल्थ नै प्रभावित हुन्छ। पहिलो पल्ट यदि कसैले गाँजा सेवन गर्यो भने उसलाई पेनिक सिम्टम एपियर हुन्छ, जस्तो श्वास फेर्न गाह्रो हुने, एन्जाइटी, डिप्रेसन, इन्क्रिजिङ हार्ट बिट पनि हुने सम्भावना रहन्छ। यदि तपाईँलाई अलरेडी डिप्रेसन एन्जाइटी छ भने यो अझै बढ्न सक्छ। कसै कसैलाई साइकोसिस पनि महसुस हुन सक्छ। हेलुसिनेसन, इल्युजन, डिल्युसन पनि हुन सक्छ। कानमा विभिन्न आवाज सुनाइदिन सक्छ। कुनै वस्तु देखिए जस्तो लाग्न सक्छ। यस्तो कसै कसैलाई हुन सक्छ। गाँजाले तपाईँको थिङ्किङमा पनि असर पुर्याउँछ। तपाईँ जजमेन्ट ठिकसँग गर्न सक्नुहुन्न। तपाईँको विभिन्न एक्टिभिटी पनि ठिक नहुन सक्छ। यदि तपाईँ गाडी चलाइरहनु भएको छ भने ठिकसँग तपाईँले गाडी चलाउन सक्नुहुन्न। तपाईँलाई समयको ख्याल हुँदैन। विभिन्न वस्तुहरू एकदमै चम्किला देखिन सक्छन्। गाँजाबाट पनि थुप्रै एडिक्सन भनेको कुरा केही रिसर्चहरूमा हामी देख्न सक्छौँ। 10 मध्ये 1 हाइली एडिक्टेड हुन सक्छ। एडिक्सन उसको इम्युनिटीमा पनि डिपेन्ड हुन्छ। नखाँदा मन चञ्चल, चिडचिडापन महसुस हुन्छ या रिस धेरै उठ्न सक्छ, छटपटा हर्ट हुन्छ। तपाईँ कुनै चिजमा फोकस गर्न सक्नुहुन्न, खान मन लाग्दैन। यस्तो भएपछि मानिस फेरि गाँजाको सेवन गरिहाल्छ। यो लतबाट ऊ हट्न चाहँदैन, छोड्न सक्दैन। यसको असर डे बाई डे तपाईँको लाइफमा पनि हुन सक्दछ। घरमा झै झगडा हुने, काम गर्न मन नलाग्ने हुन सक्छ। यो लिँदा मात्र तपाईँलाई चैनको महसुस तपाईँ गर्नुहुन्छ, तपाईँ एडिक्टेड बन्नुहुन्छ। पहिला त तपाईँको ब्रेनमा असर हुन्छ। कुनै काममा फोकस गर्न, याद गर्न कठिनाई हुन्छ। मानौ कि तपाईँले केटाकेटी अवस्थामा नै यदि गाँजा लिनुभयो भने तपाईँको ब्रेनको वृद्धि र विकास हुँदैन, यसमा पर्मानेन्टली नै तपाईँलाई असर पुग्न सक्छ। गाँजाले तपाईँको फोक्सोमा पनि नराम्रो असर हुन सक्दछ। तपाईँलाई श्वास प्रश्वासमा असर हुन सक्छ। तपाईँलाई खोकी लागिरहने हुन सक्दछ। यसमा हुने एउटा केमिकल जसको नाम THC टेट्रा हाइड्रोकेनाबिनोइड, जसले तपाईँको इम्युनिटी पावर विक बन्न जान्छ, जसबाट तपाईँ बारम्बार बिरामी भइरहन सक्नुहुन्छ। त्यस्तै यसले अण्डकोषको क्यान्सरको जोखिम पनि सिर्जना गर्न सक्छ। यद्यपि गाँजाको प्रयोग र क्यान्सरको बढ्दो जोखिम बीचको कुनै सम्बन्धको सुझाव दिने कुनै ठोस प्रमाण छैन, तर केही अनुसन्धानले सुझाव मात्र दिन्छन् कि यसले टेस्टिकुलर क्यान्सरको जोखिम बढाउन सक्छ। त्यस्तै यसले श्वास प्रश्वास सम्बन्धी रोगहरू निम्त्याउन सक्छ। मेरिजुआनाको नियमित प्रयोगले पुरानो खोकी र फोक्सोको कार्य कमजोर हुने जोखिम हुन्छ। यसले क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज वा दमको जोखिम पनि बढाउन सक्छ। वास्तवमा ध्यान दिनुपर्ने कुरा के छन् भने, गाँजाका फाइदा र बेफाइदाहरू जे भए पनि तपाईँले यो कुरा स्वीकार गर्नुपर्दछ कि यो एक मादक पदार्थ नै हो। जहाँ औषधिमा प्रयोग गर्दा यसको सन्तुलित र सीमित मात्रा रहेको हुन्छ, तसर्थ यसलाई आफ्नो दिमागले जथाभावी तपाईँले कहिल्यै प्रयोग नगर्नुहोला।
संसारमा धेरै खालका नशीला पदार्थहरू पाइन्छन्, जसमध्ये गाँजा पनि एउटा नशीलो पदार्थ हो, जसको अर्को नाम मेरिजुआना हो। यसको साइन्टिफिक नाम क्यानाबिस हो। नेपालमा पनि लुकी लुकी गाँजा खाने गरिन्छ। कुनै देशमा यो लिगल छ त कहीँ यो इलिगल छ। नेपालमा पनि यसलाई लिगल गर्ने कुरा राजनीतिक रूपमा खुब चर्चा अनि बहस हुने गरेको छ। सरकारले गाँजालाई व्यवस्थित गर्ने बारे यो हालको बजेटमा केही सम्बोधन गरे पनि कार्यान्वयन हुने भन्नेमा आशंका छ। भनिन्छ कि 4000 साल पहिलादेखि प्रयोग गरिँदै आएको एउटा नशीलो पदार्थ हो गाँजा। यसको सम्बन्ध भगवान शिवसँग पनि रहेको मानिन्छ। गाँजाको इतिहास धेरै पुरानो रहेको मानिन्छ। धार्मिक रूपमा हेर्ने हो भने पनि हाम्रा भगवान शिवजी पनि गाँजाको भुक्तभोगी थिए भन्ने कुरा विभिन्न धार्मिक विज्ञहरूबाट हामी सुन्न पाउँछौ। शिव पुराणमा पनि यसको प्रयोगको बारेमा उल्लेख भएको पाइन्छ। त्यसैले यसको प्रयोग धेरै नै अगाडिबाट आइरहेको पुष्टि हुन्छ। अथर्व वेदमा गाँजालाई टप 5 बिरुवाहरूमा राखिएको पाइन्छ। एलोपेथिक, होमियोपेथिक अनि आयुर्वेदिकमा गाँजाको विभिन्न रोगहरूमा प्रयोग गरिने अति नै लाभदायक औषधिहरू बनाइन्छ। भनिन्छ यसमा 400 कम्पाउन्डहरू हुन्छन्, जसमा 399 फाइदा गर्ने नै हुन्छन्, एक मात्र हानि गर्ने हुन्छ। त्यो एक कम्पाउन्डले मात्र नशा गराउँछ, जसको नाम हो THC, टेट्रा हाइड्रो क्यानाबिनोइड। एक अध्ययन अनुसार यसलाई एक इजरायल साइन्टिस्टले अलग गरेका थिए। गाँजाको मेडिकल युजको कुरा गर्ने हो भने धेरै नै यसका युजेजहरू हुन्छन्। विभिन्न न्युरोपेथी दुखाइमा यसको एकदमै राम्रो रोल पाइन्छ। नसाको दुखाइ अनि मांसपेशीको दुखाइमा गाँजा एकदमै फाइदामुखी हुन्छ। टिबी अनि हेपाटाइटिसबाट हुने असरलाई पनि कम गर्न गाँजा एकदमै फाइदामुखी हुन्छ। केही रिसर्चमा भनिएको छ कि गाँजाले क्यान्सर सेललाई बढ्नबाट रोक्ने काम पनि गर्दछ। त्यस्तै हाम्रो शरीरमा भएको अनावश्यक कीटाणुहरूलाई मार्ने काम पनि यसले गर्दछ। त्यसै गरी गाँजाले वाकवाकी लाग्ने अनि बान्ता हुने, भोकको कमी हुने, सुत्न नसक्ने, एन्जाइटी, डिप्रेसन जस्ता समस्यामा पनि सुधार ल्याउँछ। हजुर हो, म त्यही गाँजाको बारेमा कुरा गर्दैछु। कृपया यो भिडियो छोडेर नजानुहोला। गाँजा क्यानाबिस, वास्तवमा मानिसहरू किन गाँजा प्रयोग गर्छन्? के हुन्छ यसको प्रयोग गर्दा हाम्रो दिमागमा? आज यसैको बारेमा कुरा गर्दैछौ। हाम्रो दिमागमा ससाना सेलहरू हुन्छन्, जसलाई हामी न्युरोन भन्दछौ। यसमा इलेक्ट्रिक सिग्नल चल्ने कारणले तपाईँ बोल्न सक्नुहुन्छ, लेख्न सक्नुहुन्छ, काम गर्न सक्नुहुन्छ, अनि कसैलाई माया गर्न सक्नुहुन्छ, गाली गर्न सक्नुहुन्छ। यो न्युरोन एकबाट अर्कोमा इलेक्ट्रिकल सिग्नल पठाएर थोरै समयको लागि रोकिन्छ, अनि फेरि एकछिनपछि फेरि सिग्नल पठाउँछ। यसो गर्दा तपाईँको दिमाग शान्त अनि नियन्त्रणमा रहने गर्छ। तर जब तपाईँ गाँजा खानुहुन्छ त गाँजामा एउटा केमिकल हुन्छ, D9 THC, टेट्रा हाइड्रो क्यानाबिनोइड, जसले केही समयपछि दिमागमा पुगेर मेमोरी, निर्णय लिने अनि समन्वयको नियन्त्रण गर्दछ, अनि यो त्यहाँ पुगेर ती न्युरोनलाई असर गर्न थाल्दछ। यसको कारण ती न्युरोनले बारम्बार इलेक्ट्रिकल सिग्नल पठाइरहन्छ, रोकिँदै रोकिँदैन, अनि त्यो समयमा हाम्रो दिमागलाई उत्प्रेरित गर्ने केमिकल डोपामिन पनि बढ्ने हुन्छ, जसको कारण तपाईँको आँखा रातो हुन्छ, तपाईँ रिल्याक्स महसुस गर्नुहुन्छ, तपाईँलाई भोक बढ्ने हुन्छ, यदि तपाईँमा कुनै दुखाइ छ भने सो दुखाइ कम हुने हुन्छ, मुख सुक्खा हुन्छ, प्यास धेरै लाग्ने हुन्छ। यदि तपाईँ पहिलोपल्ट गाँजा खाँदै हुनुहुन्छ भने तपाईँलाई पेट दुख्ने, उल्टी हुने, रिङ्गटा लाग्ने हुन्छ, अनि टिन एजमा गाँजा खाँदा दिमागको वृद्धि विकास, ग्रोथ एन्ड डेभलपमेन्ट रोकिन्छ, जसबाट दिमाग एकदमै कमजोर हुन जान्छ, पढेको कुरा बिर्सिने, पढ्न लेख्न नसक्ने हुन्छ। यदि गाँजालाई चुरोटमा हालेर सेवन गर्नुहुन्छ या अरू चिजमै हालेर लामो समयसम्म खानुहुन्छ भने श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने, मुटु सम्बन्धी रोग लाग्ने हुन्छ। अरू थुप्रै साइन्टिफिक स्टडीहरू पनि छन्। यदि तपाईँको ब्रेन डेभलप भइसकेका छ भने, तपाईँ गाँजा खानाको साथमा मिलाएर खानुहुन्छ भने तपाईँको शरीरलाई खासै हानि गर्दैन भनिएको छ। खानाको साथमा मिलाएर खाँदा यो D9 THC कन्भर्ट हुन्छ 11 OH THC-मा। यो केमिकलको बन्ने कारणले तपाईँलाई अझै धेरै नशा लाग्दछ। यसको नशा 4-8 घण्टासम्म रहन्छ। यसरी खानाको साथ मिलाएर खानु राम्रो हुन्छ। धेरै साउथ एसियन कन्ट्रिजमा गाँजा इलिगल छ। यसलाई Schedule 1 ड्रग मानिन्छ। गाँजालाई हिरोइन जस्तै रूपमा मानिन्छ। रिसर्चहरूका अनुसार रक्सी र चुरोटले मानिसको जीवनलाई जति धेरै बिगार्छ, त्यति चाहिँ गाँजाले बिगार्दैन भन्ने लेखिएको छ। एउटा कुरा याद राख्नुहोस् है, कुनै पनि चिजको फाइदा अनि बेफाइदा दुवै हुन्छ। त्यो चिजलाई फाइदाको कुरामा प्रयोग गर्नु राम्रो हुन्छ, तर त्यो कुराको लतमा फस्नु हुँदैन, अर्थात् एडिक्सनमा जानु हुँदैन।

सबैलाई ग्यास्ट्रिक भयो भनेर भनिरहन्छ, उनीहरू चाहिँ अब औषधि पसलमा जान्छ, औषधि पसलले तपाईँलाई चाहिँ औषध दिन्छ नै, सिम्पल ग्यास्ट्राइटिसको औषध नै हुन्छ त्यो। तर यो चाहिँ लङ टर्मसँग खाइराख्दाखेरि यसले चाहिँ किडनीलाई असर पार्ने पनि हुन्छ। अनावश्यक औषधिहरू चाहिँ त्यस्तो सेवन गर्नु चाहिँ भएन। इक्जाम्पललाई चाहिँ दुखाइको औषधि, दुखाइको औषधि पनि धेरै तहहरूको छ, सबै दुखाइको औषधले किडनी बिगार्ने चाहिँ होइन। बिरुवालाई स्वस्थ राख्नलाई हामीले जहिले पनि नुनको मात्रा चाहिँ कम गर भनेर भन्छौँ। नुन किन भन्दाखेरि चाहिँ नुन जहाँ जहाँ जान्छ पानी त्यही त्यही जान्छ। तपाईँले बेसी नुन खानु भएको छ भने तपाईँको शरीरमा पानीको मात्रा बेसी जान्छ होइन, अनि पानीको मात्रा बेसी भएपछि तपाईँको किडनीले बेसी फिल्टर गर्नुपर्ने चाहिँ हुन्छ पिसाब बनाउनलाई, त्यसको कारणले गर्दा त्यहाँतिर चाहिँ प्रब्लम्सहरू आउनु थाल्छ। सो नुनको मात्रा कम गर्नुभयो भने त्यसपछि किडनी चाहिँ अलिकति स्वस्थ चाहिँ भइरहन्छ, यो सँगसँगै प्रेसरको रोगहरू पनि कम चाहिँ हुन्छ। एक कुरा त्यो भयो। दोस्रो कुरा चाहिँ हामीले चाहिँ बिरामीलाई चाहिँ एक्सर्साइज गर भनेर भन्छौँ। एक्सर्साइज हेभी एक्सर्साइज त्यस्तो केही पनि गर्नु पर्दैन, सिम्पल हिँडाइ मात्र हो। हिँडाइ चाहिँ दिनमा आधा घन्टा जस्तो हिँड्नु भयो भने त्यतिले पुगि नै हाल्छ। अब धेरै जस्तो मान्छेको बहानाहरू पनि हुन्छ, एक्सर्साइज गर्दा घुँडा दुख्ने, यो भएन त्यो भएन भने भन्नुहुन्छ। सो त्यसको लागि पनि कसो भने बिहानै अरू जस्तै उठेर एक्सर्साइज गर्नुपर्ने, मर्निङ वाकै गर्नुपर्ने भने चाहिँ छैन। त्यसको लागि तपाईँ बिहान बेलुका दिउँसो राति जति जहिले फ्री हुनुहुन्छ त्यति बेला तपाईँले चाहिँ हिँड्न सक्नुहुन्छ। जस्तै राति पनि तपाईँले खाना खाइसकेपछि तपाईँले सुत्नु अगाडि तपाईँले हिँड्नुभयो भने आधा घन्टा जस्तो हिँड्नुभयो, तपाईँको गार्डनमा हिँडे पनि भयो, तपाईँको कोठामा हिँडे पनि भयो, तपाईँको कौसीमा हिँडे पनि भयो। जस्तो कोभिडमा पनि माथि कौसीमा कतिजना हिँडिराख्नु भएको थियो, त्यस्तै हिँडेपछि पनि राम्रै हुन्छ र त्यो हिँडेको बापत तपाईँलाई राम्रो निन्द्रा पनि लाग्छ। सेकेन्ड कुरा त्यो। थर्ड कुरा चाहिँ अनावश्यक औषधिहरू चाहिँ त्यस्तो सेवन गर्नु चाहिँ भएन। इक्जाम्पललाई चाहिँ दुखाइको औषधि, दुखाइको औषधि पनि धेरै तहहरूको छ, सबै दुखाइको औषधले किडनी बिगार्ने चाहिँ होइन होइन। जस्तै सबभन्दा तलको तह भनेको सिटामोल, यिनीहरू खान सकिन्छ किडनीको बिरामीले। अनि त्यसपछि यदि यसले पनि अब सिटामोलले मात्र कहिले अब सधैँ निको हुने भने त हुँदैन होइन। त्योभन्दा एक तह माथिको औषधि जसलाई चाहिँ हामीले एनएसए एनसाइड्स भन्छौँ, एनएसएआइडिज भन्छौँ, त्यो चाहिँ जस्तै फ्लेक्सन, ब्रुसेट, ब्रुफिन, निम्स, यिनीहरूले चाहिँ किडनीलाई असर गर्छ। तर अब त्यो प्यारासिटामोलले मात्र दुखाइ कम नगरेपछि के गर्नु त, यो त खानु मिल्दैन भन्नुभएको छ। सो योभन्दा नि माथिको तहको औषध चाहिँ खान सकिन्छ, तर यो चाहिँ डक्टरसँग सम्पर्क गरेर उहाँले प्रिस्क्राइब गरेपछि बल्ल खाने हो। सो यो बाहेक चाहिँ कुनै कुनै ग्यास्ट्राइटिसको औषधि जुन बजारमा इजिली एभाइलेबल छ, सबैलाई ग्यास्ट्रिक भयो भनेर भनिरहन्छ, उनीहरू चाहिँ अब औषधि पसलमा जान्छ, औषधि पसलले तपाईँलाई चाहिँ औषध दिन्छ नै, सिम्पल ग्यास्ट्राइटिसको औषध नै हुन्छ त्यो। तर यो चाहिँ लङ टर्मसँग खाइराख्दाखेरि यसले चाहिँ किडनीलाई असर पार्ने पनि हुन्छ। यो सँगसँगै किडनी सँगसँगै यसले रगतको मात्रा पनि घटाउने, हड्डीहरू खियाउने, यस्तो समस्या पनि गर्न चाहिँ सक्छ। अनि अर्को चाहिँ हामीले बिरामीहरूलाई चाहिँ आयुर्वेदिक औषधि चाहिँ नखाउ भनेर भन्छौँ, किनभने आयुर्वेदिक औषधि र हामीले प्रिस्क्राइब गर्ने औषधि दुवै जडीबुटी बटाइआउने हो। तर यो हामीले प्रिस्क्राइब गर्ने औषधिमा चाहिँ रिसर्च भएर राम्रो राम्रो कम्पोनेन्टहरू चाहिँ लिएर त्यसलाई औषधि बनाउँछ, नराम्रोलाई फालिदिन्छ, साइड इफेक्ट हुनेलाई फालिदिन्छ। तर राम्रो कम्पोनेन्टकै यति धेरै साइड इफेक्ट छ भनेपछि डाइरेक्टली जडीबुटीलाई पिसेर पाउडर बनाएर खानुभयो भने धेरै प्रब्लम्सहरू आउँछ। जस्तै त्यो डाइरेक्टली खाँदाखेरि चाहिँ मृगौला फेल हुने, लिभर फेल, कलेजो फेल हुने, त्यस्तो चाहिँ हुने गर्दछ। यो बाहेक हामीले चाहिँ बिरामीलाई चाहिँ रेगुलर फलोअपमा चाहिँ आइराखेको चाहिँ भन्छौँ, ताकि सानो मात्र समस्या देखे पनि हामीले त्यति बेला नै समय त सकेर त्यति बेला हामीले ट्रिटमेन्ट गर्नु पायो भने उहाँको मृगौला लामो समयसम्म चाहिँ हेल्दी भइराख्छ है। यो सबै गर्नु बाहेक हामीले के पनि भन्छौँ भने बिरामीले चाहिँ पानीको पानी खाइराख्न भन्ने भन्छौँ होइन। पानी युजली अब कति खाने त भन्ने प्रश्न एउटा हुन्छ, सबै मान्छेलाई एकै मात्रामा खाने एउटा प्रश्न पनि आउन सक्छ, त्यस्तो चाहिँ होइन। पानी कति खाने भनेर भन्दाखेरि चाहिँ मान्छेको जब के छ, मान्छे कहाँ बसिरहेछ र मान्छेको पिसाब कति भइरहेछ त्यसमा भर पर्छ। जस्तै एकजना तराईमा बसिरहेछ, तराईमा बस्ने मान्छेले 2 लिटर मात्र पानी खायो भने उसलाई नपुग्न सक्छ, किनभने ऊ गर्मी मौसममा बसिरहेको छ, पसिना खलखल खलखल आइरहेको छ, अनि त्यहाँबाट उसलाई डिहाइड्रेसन या पानीको मात्रा कम भइरहन्छ शरीरमा। सो उसले त्यहाँ पानीको मात्रा बेसी गर्नुपर्ने हुन्छ। तर अब कोही मान्छे काठमाडौँमा एसीमा बसिरहेछ, उसको त त्यसरी पसिना आउँदैन, प्लस उसको सेडेन्टरी लाइफस्टाइलमा ऊ त्यति एक्टिभ पनि हुँदैन, सो उसलाई चाहिँ पानी कम चाहिन्छ तराईमा बस्ने मान्छेको कम्पेरिजनमा। त्यस्तै गरी यदि मान्छेको पिसाब राम्रो भइरहेछ भनेपछि उहाँले चाहिँ पानी खान सक्नुहुन्छ। सो पानी चाहिँ पिसाब राम्रो भइरहेछ भने एक्सेस पानी पिसाबबाटै मात्र माध्यमबाट जान्छ। तर जसको चाहिँ मृगौलामा समस्या आछ र पिसाबको मात्रा कम छ, उनीहरूले चाहिँ पानी बेसी खाँदाखेरि अब पिसाबको मात्राबाट माध्यमबाट बाहिर जान सक्दैन, त्यसले गर्दा चाहिँ त्यो पानी शरीरमा बसिराखेर
त्यसपछि शरीर चाहिँ सुन्निन जस्तो थाल्छ. सो एक्ज्याक्टली यति मात्रामा खाने भनेर चाहिँ कुनै पनि डक्टरले तपाईँलाई भन्न सक्दैन. यो चाहिँ तपाईँको चाहिँ डेली लाइफ कस्तो छ, कहाँ बस्नु भएको छ, पिसाब कस्तो छ, त्यसमा डिपेन्ड चाहिँ गर्छ. हामीले युजली स्टार्ट गर्दाखेरि चाहिँ होइन, यदि कुनै पनि समस्या छैन, सबै उहाँको प्यारामिटर्सहरू नर्मलै छ भने हामीले 2.5 लिटरदेखि 3 लिटरसम्म खानु चाहिँ भनेर चाहिँ हामीले भन्न सक्छौँ. तर कतिपय बिरामीले चाहिँ अब 5 लिटर, 6 लिटर, 7 लिटर त्यसो पनि खाइरहेको हुन्छ. उनीहरूमा के हुन्छ भने जति पानी बेसी खान्छ त्यति सोडियम शरीरमा चाहिँ एउटा नुनको मात्रा चाहिँ घट्दै घट्दै जान्छ, सोडियम चाहिँ लो हुँदै हुँदै जान्छ. सो स्टार्टिङ गर्दा चाहिँ 2.5-3 लिटरबाट चाहिँ स्टार्ट हामीले गर्छौँ. अनि त्यसपछि उहाँको चाहिँ कस्तो छ भनेर रेस्पोन्स कस्तो भइरहेको छ हेर्छौँ. यदि बेसी नै भइरहेछ, यदि बेसी पानी खाएर सोडियम घट्न थाल्यो या खुट्टाहरू सुन्निन थाल्यो भने हो यो मान्छेलाई पानी बेसी भइरहेछ, त्यसपछि हामीले आफै बिरामीलाई चाहिँ पानीको मात्रा कम गर्दै जानु भनेर चाहिँ हामीले भन्छौँ. अब तपाईँको प्रश्नमा चाहिँ जुन 700 ml भनेर जुन भन्नुभयो, 700 ml थप्ने भनेर भन्नुभयो, यो एक्चुली किन भनेको हो भने भन्दाखेरि चाहिँ हामीले जुन पानी खान्छौँ त्यो शरीरमा चाहिँ कसरी कसरी जान्छ भने एउटा चाहिँ पिसाबको माध्यमबाट बाहिर जान्छ, एउटा पसिनाको माध्यमबाट बाहिर जान्छ, एउटा चाहिँ उहाँको बाफको माध्यमबाट बाहिर जान्छ होइन. सो पिसाब मात्र मेजरमेन्टले चाहिँ पुग्दैन, उहाँको पसिना र उहाँको त्यो फोक्सोबाट आउने जुन बाफ यो त हामी मेजर गर्दैन. सो यो टोटलमा चाहिँ अराउन्ड चाहिँ 400-500 ml जस्तो मिलिलिटर जस्तो चाहिँ हुन्छ. सो पिसाब जति हुन्छ त्योबाट चाहिँ तपाईँले 400-500 ml जति एड गरेर तपाईँले खान चाहिँ सक्नुहुन्छ. यसमा पनि तपाईँले अब जुन 2.5-3 लिटर छ यो ओभर 24 आवर्स तपाईँले चाहिँ यो स्प्रेड गराइदिनु पऱ्यो. वारेर खानुभयो भने कस्तो हुन्छ भने तपाईँको त्यही अगाडि जुन मैले भने यसलाई चाहिँ वाटर इन्टोक्सिकेसन भन्ने पनि हुन्छ. यो चाहिँ वाटर इन्टोक्सिकेसन भनेको चाहिँ पानी बेसी भएर पनि समस्या चाहिँ आउन थाल्छ. सो एकदमै पानी बेसी एकैचोटि खाइराख्नु भएको छ भने यहाँतिर चाहिँ समस्याहरू चाहिँ आउन थाल्छ, सोडियमहरू लो हुन थाल्ने त्यस्तो समस्या आउँछ. सो त्यो 1.5 लिटर पानी चाहिँ कि सरी 2.5-3 लिटरदेखि 3 लिटरको पानी चाहिँ तपाईँले स्प्रेड आउट गरेर चाहिँ खानु पऱ्यो. सो नुनको मात्रा बढ्न साथै अहिलेको जस्तै हाम्रो कतिपय रोगहरू जुन बुढेसकालमा आउनुपर्ने रोगहरू त्यो चाहिँ अहिले चाहिँ अगाडिको उमेरमा चाहिँ हामीले चाहिँ ल्याइरहेछौँ होइन. त्यो ल्याउनुको मेन कारण भनेको हाम्रो चाहिँ यो के अरे जुन पहिलाको हाइजेनिक खानाहरू छ त्यसलाई चाहिँ अब अलिकति जङ्क फुडको कारणले गर्दाखेरि हाम्रो चाहिँ हाई सल्ट डाइटको कारणले गर्दाखेरि पनि त्यो रोगहरूलाई चाहिँ अगाडि निम्त्याइरहेको छौँ हामीले चाहिँ. सो जस्तै जङ्क फुडमा सोडियम बेसी हुन थालेपछि अगाडि नै हाइपरटेन्सन हुन थाल्ने, जङ्क फुड खान थालेपछि अगाडि नै डायबिटिज मलाइटिसहरू मोटापनको कारणले गर्दा डायबिटिज मलाइटिसहरू हुन थाल्ने भएको हुनाले सो नुनलाई चाहिँ एकदमै कन्ट्रोल गर्नुपर्ने चाहिँ हुन्छ होइन. अब नुन कन्ट्रोल कसरी गर्ने भन्ने एउटा प्रश्नमा चाहिँ के भन्छ भने हामीले युजली 5 ग्रामभन्दा कमको चाहिँ कम सल्ट चाहिँ खानु भनेर भन्छौँ. अब सबैसँग त वेइङ स्केल त हुँदैन त्यो 5 ग्राम मोनिटर गर्नलाई होइन. सो त्यसको लागि चाहिँ के गर्दा हुन्छ भने एउटा सानो चियाको चम्चामा नुन लिएर यसो समान गर्दा जति परिमाण बाँकी हुन्छ त्यो चाहिँ अराउन्ड 4.6-4.8 ग्राम त्यस्तो मात्र हुन्छ होइन. त्यतिलाई चाहिँ हामीले दिनभरिमा युज गर्नु पऱ्यो. त्यसको मतलब 1 चम्चा बिहान, 1 चम्चा बेलुका, 1 चम्चा राति त्यस्तो चाहिँ होइन. तपाईँले त्यति नै नुन के अरे तपाईँले नुन जाने यदि मान्छे घरमै मात्र खान्छ बाहिर खाँदैन भने उसको नुन आउने भनेको कि दालबाट आउँछ कि तरकारीबाट आउँछ कि अचारबाट आउँछ, यो तिनवटा ठाउँहरू त आउँदैन, यो बाहेक त आउँदैन. अब बाहिर काम गर्नुहुन्छ भने बाहिर रेस्टुरेन्टमा खानुहुन्छ, उहाँलाई त्यहाँबाट नुन कम गरेर कसैले पनि दिँदैन त्यो. सो घरबाटै मात्र खानुहुन्छ भने यो तिनवटा ठाउँबाट मात्र नुन आउँछ. सो दाल तरकारीमा चाहिँ तपाईँले अरू सबै मसला राख्न सक्नुहुन्छ, धनियाँ, जिरा, खोर्सानी, बेसार यताउता सबै राख्न सक्नुहुन्छ. त्यसपछि तपाईँले चाहिँ आफूलाई पोर्सन आउट गर्नुहोला भने आफूलाई भाग गर्नुहोला. त्यसपछि जति अमाउन्टमा मैले परिमाणमा नुन भने त्यसलाई लिएर छर्केर चाहिँ खान चाहिँ सक्नुहुन्छ. यस्तो गर्दा समस्या के पर्छ अगाडि भन्दाखेरि चाहिँ खाना एकदम खल्लो लाग्छ, किनभने हामीले अगाडि खाइरहेको नुनको जुन टेस्ट जुन स्वाद छ त्यो एउटा हामीले जुन महसुस गरेर स्वाद त्यो नुन कम गर्न साथै नुन के अरे खाना एकदमै खल्लो लाग्न थाल्छ. अनि यो त के हो खाना, मलाई त खाना रुचि नै कम भयो, मलाई खानै मन लागेन, यस्तो खाना सक्दिनँ भन्ने भन्नुहुन्छ. तर तपाईँले त्यसरी नै युज गरिराख्नु भएको छ, त्यही 5 ग्रामभन्दा तलको नुन तपाईँले चाहिँ युज गरिराख्नु भएको छ भने 1-1.5 हप्तामा तपाईँको जिब्रोको स्वाद नै चेन्ज हुन्छ. सो 1.5 हप्तापछि तपाईँले जुन कम नुन खाइराख्नु भएको छ अहिलेको नुनको स्वाद तपाईँलाई त्यति बेला लाग्छ, र त्यति बेला चाहिँ अहिलेको नुन खानुभयो भने तपाईँलाई एकदमै नुन चर्को जस्तो लाग्छ. यसरी चाहिँ हामी नुन चाहिँ कम गर्न सक्छौँ. नुन बेसी खाँदाखेरि जुन अगाडि पनि भनिहाले यसले चाहिँ जुन पछि पछि लाग्ने रोगहरू चाहिँ हामीले अगाडि निम्त्याइरहेको छौँ, जस्तो प्रेसरको रोगहरू. सो प्रेसरको जब सल्ट इन्टेक बेसी हुन्छ, सल्ट इन्टेक नुनको मात्रा जब बेसी हुन्छ त्यो युजली जङ्क फुडबाट आइरहेको हुन्छ.
त्यो गर्न साथै उसको चाहिँ प्रेसरको रोग जुन 40 वर्ष 50 वर्षमा हुनुपर्ने त्यो चाहिँ अब घटेर तपाईँको 30 वर्ष 25 वर्षमा प्रेसर आइरहेछ. सो यो प्रेसरको रोग आइसकेपछि 20-25 वर्षमा आइसकेपछि त्यसपछि उहाँको हार्ट फेलियर हुन थाल्ने, त्यसपछि दिमागमा स्ट्रोकको समस्या हुन थाल्ने, किडनी चाँडै फेल हुन थाल्ने, यो लगायत अरू अरू समस्या पनि देखा पर्न थाल्छ.

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
6: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0656-90-065, मोबाइल 98166-34372।
11: स्टेशन 1 स्टुडियो तालचेर,
12: अहिले बिहानको 7 बज्यो।
6: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98161-95301।
13: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
7: ढोरबाराही हाइलाइट्सको साथमा
14: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।

0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौड़ा भित्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
1: मोबाइल 9805535337।
2: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।

0: तिमीसँग जीवन बिताउन पाए आफूलाई भाग्यमानी ठान्छ।
1: बिहे भन्ने कुरा भाग्यकै खेल त हो मास्टर साहब।
0: राजी छ भने साईसँग त यहीँबाट गर्छौँ।

0: जय मसीह। तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: मम्मी भोक लाग्यो, खाजा खाम न।
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
1: हस् मम्मी।
3: मैले सुने छोरी, ल जाम हिँडा।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: सधैँ पसलबाट बोरा घिसारिया छ खा छ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
2: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
4: ए हो र, ल त ल।
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 9856621692।
6: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
6: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
7: सेवा लिने क्रममा चाहिने जानकारी,
6: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
6: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0615524935524945872478।

0: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेकौडा।
1: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता, 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान: धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क: 9556443443, 9041443628 र 9560171773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
1: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
5: तिमीले देखो कुर्ता सुरुवात चुरा मिलाएर
6: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
8: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
9: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9560557731, 9060657731।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
10: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
10: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
10: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
10: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
10: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद आयुर्वेद फर्मा दुलेगौंडा पुनश महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: बाबु, ढलान त भयो। अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681।
4: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9417700787।

0: 103 थोपलो 8 अन्तर्मन को आवाज
1: सेक्शन 1 स्टूडियो तालचेर
2: अहिले बिहानको 8 बज्यो
1: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
3: कहिले धरियाको सुस्केर आउँछ कहिले गाइने दाईको मन दुख्ने कथा कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँघरको काली ओराली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
4: कार्यक्रम लोक भाका
3: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
8: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
7: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
8: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
7: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
8: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560133।
10: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरा तिर जाऊ न, नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
11: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
13: १०३.८ अन्तर्मनको आवाज।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
7: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
7: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, छकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, ग्यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9814533005।
10: X3 8 अन्तर्मनको आवाज।

0: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9805678634 र 9701108090।
2: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, म्याग्दीमा 2 जना बेपत्ता, नारायणी लगायतका नदीमा जलसतह खतराको तहभन्दा माथि।
0: कृष्णवीर र तिङराङ खानीमा पहिरो खस्ता पृथ्वी राजमार्ग अवरूद्ध, नारायणगढ़ मुगलिन सड़कमा पनि अवरूद्ध, देशका अधिकांश सड़क प्रभावित।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ, सुरक्षा थ्रेट आएपछि सुरक्षाका लागि ल्याइएको प्रहरीको जिकिर।
0: ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, हर्मोजी स्ट्रेट खुलाउने सम्झौताको प्रयास असफल।
1: र युरोपेली नेशन्स लीग फुटबलमा इंग्ल्याण्ड विरूद्ध स्पेनको रोमाञ्चक जीत।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अविरल वर्षापछि बाढ़ी र पहिरोले देशभरको जनजीवन प्रभावित बनाएको छ। तराई क्षेत्र डुबानमा परेको छ भने पहाड़ी क्षेत्रमा पहिरोले समस्या निम्त्याएको छ। भारी वर्षापछि तिनाउ नदीमा आएको बाढ़ीले 5 वटा घर बगाएको छ। अरू 5 देखि 6 घर जोखिममा परेका छन्। गैराती आएको बाढ़ीले बुटौल उपमहानगरपालिका 11 का ती घर बगाएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दका अनुसार हिजो राति नै बाढ़ीको जोखिममा रहेका 500 जनालाई सुरक्षित स्थानमा सारिएको छ। अरू 50 देखि 60 जनालाई दुर्गा मन्दिर स्थित होल्डिङ सेन्टरमा राखिएको छ। मायादेवीका 50 वटा घर पनि डुबानमा छन्। यद्यपि अहिलेसम्म मानवीय क्षति भने नभएको डीएसपी चन्दले बताउनुभयो। कालीगण्डकी नदीको बाढ़ीले पर्वतको जलजलामा 20 वटा भन्दा बढ़ी घर बगाएको छ। वडा नम्बर 8 फर्से क्षेत्रमा अहिलेसम्म 20 भन्दा बढ़ी घर बगाइसकेको र यो क्रम अझै पनि जारी रहेको वडाध्यक्ष हरिविकास जीशीले जानकारी दिनुभयो। उहाँका अनुसार कालीगण्डकीको बाढ़ी अझै बस्तीतिर पस्न थालेको छ। मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उहाँले बताउनुभयो। गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले लामा खेतमा पनि केही घर बगाएको जानकारी पाएको र आफू प्रभावित क्षेत्रतर्फ गइरहेको बताउनुभयो। यस्तै माग्दीको अन्नपूर्ण गाउँपालिका 5 रहेको पौदार गिवाङमा पहिरोले घर पुगिएको छ। घरमा 2 जना रहेको र उनीहरू सम्पर्कमा नभएको गाउँपालिका अध्यक्ष भरत कुमार पुनले जानकारी दिनुभयो। उहाँका अनुसार सो घर रहेको वरिपरि समेत पहिरो खसेकाले जान सक्ने अवस्था छैन। 3 दिनदेखि विद्युत सेवा अवरूद्ध भएकाले सम्पर्क गर्न सक्ने अवस्था समेत नरहेको पुनले बताउनुभयो। गाउँपालिका उपाध्यक्ष दीपक आचार्यले लामा खेतमा पनि केही घर बगाएको जानकारी पाएको र आफू प्रभावित क्षेत्रतर्फ गइरहेको बताउनुभयो। यस्तै माग्दीको अन्नपूर्ण गाउँपालिका 5 रहेको पौदार गिवाङ

0: एक गण्डकी जलविद्युत आयोजनाको ड्याम साइटमा पानीको बाव बढ़ीसँगै पुल बगाएको हो। यससँगै मिरमी हर्मी सौर बीचको आउजावत प्रभावित भएको छ। यस्तै लगातारको वर्षाले सप्तरीमा 500 बढ़ी घर डुबानमा परेका छन्। हनुमान नगर कंकालिनी नगरपालिका 5, 7, 12, 13 को बस्तीमा बाढ़ी बस्दा 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 बाढ़ी पस्दा 17 गरी 500 घर डुबानमा परेका छन्। यसबाट 2000 भन्दा बढ़ी परिवार प्रभावित भएको हनुमान नगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले बताउनुभयो। उहाँका अनुसार तत्कालका लागि प्रभावित परिवारलाई बिहान र बेलुका दुई छाक खानाको व्यवस्था गरिएको छ। वर्षा कम भएपछि पीड़ित पहिचान गरी थप राहत सामग्री उपलब्ध गराइनेछ।
1: नारायणी र यसका सहायक नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह 9 मिटर मानिएकामा हाल जलस्तर करिब 11 मिटर पुगिसकेको छ र यो अझै बढ़ने क्रममा छ। देवघाट बाढ़ी मापन केन्द्रमा आज बिहान 11 बजे वरपर जलस्तर बढ़ेर अधिकतम करिब 13 मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ। आज साँझसम्मै नदीको जलस्तर खतराको तहभन्दा माथि नै रहने सम्भावना उच्च रहेको छ। त्यसैगरी नारायणीका प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा पानीको बाप खतराको तहभन्दा निकै माथि पुगेको छ भने सेती, मादी, मर्स्याङदी, दरौंदी र चेपी नदीमा बाप सतर्कता तहभन्दा माथि रहेकाले बढ़दो क्रममा छ। बूढ़ी गण्डकी र त्रिशुली नदीमा पनि बाप सतर्कता तह नजिक पुगेको छ। चितुवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित र अग्लो स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरिएको छ। नारायणी नदी र यसका सहायक नदीका तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न भनिएको छ। पछिल्लो 12 घण्टामा बागलुङको दरवाङ, स्याङ्जाको पञ्चमूल, सिरुबारी, पञ्चासे, चापाकोट, अत्रोली टार, पाल्पाको कुमालगाउँ, नवलपुरको देउराली, त्रिवेणी, बर्दघाट, दमकौली, भरतपुर लगायतका क्षेत्रमा 120 मिलिमिटर भन्दा धेरै वर्षा मापन गरिएको छ। ती क्षेत्रमा पछिल्लो 3 घण्टामा पनि भारी वर्षा भएको छ। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै जाँदा आज कोशी, मधेस र बागमती प्रदेशका जिल्लामा भने जोखिम कम हुँदै गएको छ। मौसमविदहरूका अनुसार आजबाट बागमती प्रदेशदेखि पूर्वतिरका जिल्लामा वर्षा रोकिने सम्भावना छ। कोशी प्रदेशबाट यो प्रणाली बाहिरिसकेको छ। आजबाट मधेस र बागमती समेत हल्का प्रभाव हट्ने सम्भावना छ। आज अपरान्हदेखि कोशी मधेशका साथै काठमाडौँ उपत्यका सहित बागमतीमा उल्लेख्य मौसममा सुधार देखिनेछ। तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर आज पनि वर्षा जारी रहनेछ। यद्यपि अघिल्ला दिनको तुलनामा वर्षाको क्षेत्र र मात्रा भने कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: मर्स्याङदी नदी थुनिएपछि मनाङको ताल गाउँ फेरि डुबानमा परेको छ। नासो गाउँपालिका एक स्थित उक्त गाउँ नदीको बाब थुनिएर जलमग्न भएको हो। गाउँपालिका अध्यक्ष धनबहादुर गुरूङका अनुसार केही घर डुबानमा परे पनि मानवीय क्षति भने नभएको खबर आएको छ। यसअघि 2078 सालमा बाढ़ीले बगेको उक्त ताल गाउँ केही समय अघि मात्रै पुननिर्माण सकिएको थियो। अहिले फेरि डुबानमा परेको हो। गाउँपालिका अध्यक्ष गुरूङका अनुसार बाढ़ी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सड़क मार्गहरू पूर्णरूपमा अवरूद्ध भएका छन्। स्थानीय व्यक्तिहरूसँग सम्पर्क टुटेको छ। यस्तै स्याङ्जा गुल्मी र पर्वतको संगमस्थल सेतीबेणी अविरल वर्षाका कारण डुबानमा परेको छ। कालीगण्डकी नदीमा पानीको बाव बढ़ेपछि बस्ती डुबानमा परेको हो।
1: पहिरो खसेपछि मुगलिन नारायणगढ सड़क खण्ड अवरूद्ध बनेको छ। नाम्सी खोला पुलमाथि लेदो सहितको पहिरो खस्दा आज बिहान करिब 8 बजेदेखि सड़क अवरूद्ध बनेको सड़क डिभिजन भरतपुरले जनाएको छ। पहिरो पछ्याउनका लागि उपकरण प्रयोगमा ल्याइसकिएको छ। पहिरो हटाउन करिब 2 घण्टासम्म समय लाग्नेछ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर र तिंगराङ खानीमा पहिरो खसेका कारण पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 स्थित कृष्णभीर र बेनीघाट रोराङ गाउँपालिका 10 को तिंगराङ खानीमा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी अवरूद्ध भएको हो। नयाँ ट्र्याक खोल्ने क्रममा प्लास्टिकले छोपिएको भागबाट वर्षाका कारण लेदो सहितको पहिरो खसिरहेको छ। पहिरो खस्ने क्रम जारी रहेकाले कृष्णवीरमा पूर्ण रूपमा सड़क अवरूद्ध बनेको र गाड़ी चलाउन सक्ने अवस्था नरहेको बेनीघाट 7 का अध्यक्ष कुमार बस्नेतले बताउनुभयो। प्रहरीका अनुसार अन्य विभिन्न स्थानमा पनि ससाना पहिरो खसेको र ती ठाउँमा सड़क एकतर्फी सञ्चालनमा छ। अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौँ हेटौडा जोड्ने कान्ति लोकपथ अवरूद्ध छ। ललितपुरको बागमती गाउँपालिका 3, 5 दूरे र टाकुरेमा पहिरो खसेका कारण कान्ति लोकपथ अवरूद्ध भएको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले बताउनुभयो। उहाँका अनुसार यी दुई ठाउँमा गैराती पहिरो खसेको हो। आज बिहान टीका भैरवमा रूख ढल्दा सड़क अवरूद्ध बनेको छ। कान्ति लोकपथ अन्तर्गत मकवानपुर खण्डमा भने कुनै पनि अवरूद्ध नभएको प्रहरीले बताएको छ।
0: यसैबीच पाँचतरको तमोर करिडोर र मध्यपाड़ी लोकमार्गका विभिन्न खण्डहरू पनि पहिरो र बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध छन्। काभ्रेको रोशी गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। उता घोराई थवाङ रूकुम शहीदमार्ग सड़क खण्ड, गोरूसिंगे सन्धिखर्क सड़क, गुल्मी स्थित मदन भण्डारी राजमार्ग, रूद्रविणी वामी टक्सार सड़क कालीगण्डकी करिडोर तुलसीपुर घोराई सड़क र पाल्पा जोड़ने सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको

0: यस्तै कर्णाली राजमार्ग राप्ती राजमार्ग कर्णाली करिडोर क्षेत्र नागमगम गढ़ी सड़क लगायत पनि पूर्ण रूपमा अवरूद्ध भएका छन्। सुदूरपश्चिम प्रदेशका सात जिल्लामा यसअघि नै सवारी आवागमन रोक लगाइएको छ भने निरन्तरको वर्षाले अधिकांश राजमार्ग पहिरोबाट प्रभावित भएका छन्। यस्तै लमजुङ कास्की मुस्ताङ पर्वत प्याङ म्याग्दी नवलपरासी पूर्व बागलुङ र तनहुँका विभिन्न सड़क खण्डहरूमा बाढ़ी र पहिरोको जोखिम उच्च रहेको छ। मनाङ र लमजुङ जोड्ने सड़क खण्ड तथा मुस्ताङको जोमसुङ कोरला सड़क खण्ड म्याग्दीको बेनी जोमसुङ सड़क खण्ड बागलुङको मध्यपाड़ी लोकमार्ग र कालीगण्डकी करिडोर तथा तनहुँको पृथ्वी राजमार्गको घाँसीकुवा क्षेत्रमा गएको पहिरोका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको छ।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गैराती उनको महाराजगंज स्थित निवासबाटै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिनुको कारणबारे प्रहरी औपचारिक रूपमा नबोले पनि उच्च स्रोतका अनुसार उनको ज्यान असुरक्षा रहेको भन्दै नेतृत्व तहबाट खबर गरिएपछि प्रहरीकोमा लिएर राखिएको हो। माथिको आदेशमा पक्राउ गरिएको प्रहरी अधिकारीले अनौपचारिक रूपमा बताएका छन्। 2075 प्रधान न्यायाधीश बनेका जबरा 2078 महाअभियोग लागेपछि निलम्बनमा परेसँगै अवकाश पाएका थिए, तर सर्वोच्च को संवैधानिक इजलासले जबरालाई गत महिना मात्र महाअभियोगबाट सफाई दिएको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सोरस राध्य अर्थात पितृपक्ष आरम्भ भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्षका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रमा उल्लेख गरिएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हपछि गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो। यो समयलाई अपर प्रेतपक्ष आदि नामले पनि बुझिन्छ। चाड पर्व, यज्ञ यज्ञादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको छ। यस समयमा पितृले आशा गरिबसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। सोह्र श्राद्ध अपराह कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औंसी अर्थात लक्ष्मी पूजाका दिन गर्न सकिन्छ। कार्तिक कृष्ण औंसीमा पनि गर्न नसकिने भएमा वृश्चिक संक्रान्ति अर्थात मंगिरसम्म जुराएर गर्न सकिने धर्मसिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात बड़ा दशैं शुरू हुन्छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक पानी जहाजका लागि होर्मुज स्ट्रेट पुनः सञ्चालनमा ल्याउने इरानको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानले ठूलो क्षति बेहोरीका कारण तत्काल स्ट्रेट खुलाउने सम्झौता गर्न चाहेको दावी गर्नुभयो। यद्यपि आफूले उनीहरूको यो प्रस्ताव स्वीकार गरेको बताउँदै ट्रम्पले अमेरिकाले हाल सो जलमार्गमा पुनः नियन्त्रण राखेको र त्यहाँबाट ठूलो मात्रामा तेलको आवागमन भइरहेको उल्लेख गर्नुभएको छ। उता इरानी विदेश मन्त्री अब्बास अरागचीले तेहरानले मध्यस्थकर्ताहरूको आधिकारिक प्रतिक्रियाको प्रतीक्षा गर्ने बताउनु भएको छ। यसअघि न्यूयोर्कमा उहाँले यदि आवश्यक शर्तहरू पूरा भएमा र जून महिनामा भएको समझदारी पत्रका बुँदाहरू कार्यान्वयन भएमा 7 दिनभित्रै जलमार्ग खुलाउन सकिने बताउनु भएको थियो। गत फेब्रुअरीमा युद्ध शुरू भएपछि विश्वले कुल ग्यास तथा तेल आपूर्ति करिब 1/5 भाग ओगट्ने यो महत्वपूर्ण जलमार्ग व्यावहारिक रूपमा बन्द रहँदै आएको छ। यसैबीच नोभेम्बरमा हुन गइरहेको अमेरिकी कंग्रेसको चुनाव नजिकिँदै जाँदा ऊर्जा मूल्यमा आएको अस्थिरता र आर्थिक दबावका कारण द्वन्द अन्त्य गर्न राष्ट्रपति ट्रम्पमाथि दबाव पनि बढ़दै गएको छ।
1: अब खेल समाचार। युरोपियन नेशन्स लीग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा स्पेनले इंग्ल्याण्डलाई पराजित गरेको छ। बेम्बली रंगशालामा गइराती भएको रोमाञ्चक खेलमा स्पेनले 2-1 गोलले पछि परेको अवस्था उल्ट्याउँदै 3-2 गोलको जीत निकालेको हो। खेलको दोस्रो मिनटमै लामिन यामलले गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाएका थिए, तर इंग्ल्याण्डले पहिलो हाफमै खेल उल्टायो। एन्थोनी गोर्डनको 36 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको 4 मिनटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई 2-1 अग्रता दिलाएका थिए। दोस्रो हाफमा पुनः स्पेन खेलमा फर्कियो। एलेक्स बायनाले 60 मिनटमा गोल गर्दै खेल 2-2 बराबरीमा पुर्याए। त्यसपछि मिकेल ओयार जाबालले 74 मिनटमा गोल गर्दै स्पेनलाई 3-2 अग्रता दिलाए। त्यसपछि इंग्ल्याण्डले बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। ह्यारी केनले पेनाल्टीमा प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो। यो जीतसँगै स्पेनले राष्ट्र लीगको समूह ए थ्रीमा विजयी शुरूआत गरेको छ। समूहमा स्पेन र इंग्ल्याण्डसँगै क्रोएसिया र चेक गणतन्त्र छन्।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। म्याग्दीमा 2 बेपत्ता। नारायणी लगायतका नदीमा जलसतह खतराको तहभन्दा माथि।
0: कृष्णवीर तिङराङ खानी स्थित पहिरो खस्ता पृथ्वी राजमार्ग अवरूद्ध। नारायणगढ मुगलिन सड़कमा पनि अवरूद्ध। त्यसका अधिकांश सड़क प्रभावित।
1: पूर्व प्रधान न्यायाधीश शोलेन्द्र शमशेर जबरा पक्राउ। सुरक्षा थ्रेट आएपछि सुरक्षाका लागि ल्याइएको प्रहरीको जिकिर।
0: ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार। हर्मुज स्ट्रेट खुलाउने सम्झौताको प्रयास असफल।
1: र युरोपेली नेशन्स लीग फुटबलमा इंग्ल्याण्ड विरूद्ध स्पेनको रोमाञ्चक जीत।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
7: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
6: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
7: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो। यो पनि झन्झटै रहेछ।
6: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 98171656।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन। अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
11: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
10: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
11: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
10: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
11: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
16: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
16: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
18: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
18: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
18: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
18: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
18: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
20: व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura, Wat in Department Bhavan Sangai, Mobile 9856-32493 or 9856-38073.
2: Admission open at Sims Caregiver Dulegaura.
3: CTVT को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरकीवर तालिम सम्बन्धी भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगात्मक सिकाइ
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
3: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
2: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
3: सम्पर्क 9560443043 9041443628 र 9560717773
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
3: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
4: मिति यही असोज 12 गते देखि 22 गते सम्म
3: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
4: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान
3: महोत्सवका मुख्य आकर्षणहरू
4: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
3: बालुद्यान एवं रमाइलो मेला
4: दशैं तिहार सस्तो बजार
3: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
4: स्थानीय कला संस्कृतिको प्रदर्शनी
3: बालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
4: साथमा लाइभ कन्सर्ट
3: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
6: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
6: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
6: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
7: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9556-11445 र 9556-20445
8: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
10: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 065-590-065 मोबाइल 9816634372
4: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
6: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
4: अनि बन्छ त दाई
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
13: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
12: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
14: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी
15: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
14: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
16: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि दाउराको सेकुवा छँदै छ त बन्केवा चोक पारिपट्टि छ नि
17: हजुर मोमो चाउमिन खाजा सेट थुक्पा तन्दुरी रोटी र नान अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट कोरियन स्टाइलको बारबेक्यू सेकुवाको आइटमका लागि त नामै काफी छ नि दाउराको सेकुवा
16: एक पटक आउनुहोस् अन्त जान मनै लाग्दैन साँच्चै भनेको
17: ल फोन नम्बर टिप्नुहोस् त 9715565555 र 9715606665
18: हेलो बा
19: कति बन्यो घर अनि ढलान भयो त
20: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
19: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
20: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
21: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
17: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
21: प्रोप्राइटर राम भुजेल सम्पर्क 9811905630 र 9746680681
22: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
23: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
22: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
23: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
15: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
24: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
25: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
23: साँच्चै के मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
25: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
23: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
5: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: यस्तै लेसको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वास र सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
5: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मोटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
4: वरिष्ठ हड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
4: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत,
5: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9956031353।
8: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
8: कहाँ?
9: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
9: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
4: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903069, मोबाइल 9840826926।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9956023420, 9901454674 र 9960231420।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
13: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
12: ए सबिना, यसको हतारमा कता हो?
13: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
12: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौंडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौंडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
16: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
17: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
16: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
17: सेवा लिने क्रम मा चाहिने जानकारी,
16: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
17: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
16: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
17: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0161-552-493-552-494-582-7778।
18: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा।
19: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
18: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
18: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
18: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैं राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
19: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल। मेडिकलको बीचमा दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
20: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
20: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
21: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
22: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
19: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
21: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
19: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
13: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
12: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
13: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
14: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
23: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
23: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
24: मोबाइल 9908535537 र 9806615899।
25: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
26: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
25: ओके, ल डन।
26: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
25: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
26: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
27: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
28: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
27: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
29: एडमिशन ओपन एट सिम्स केयर गिभर दुलेगौडा।
19: सिटिभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
29: हाम्रा विशेषताहरू,
19: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
29: व्यावहारिक र प्रयोगत्मक सिकाई,
25: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
29: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
25: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
29: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता, 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
25: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
29: स्थान: धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
25: सम्पर्क: 9560443043, 9801443628 र 9560771773।
29: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare. जाम न ढिला भइसक्यो।
25: एकैछिन पख न, केको भिडियो सुनौ।
0: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घ खाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
26: हो नि, चराले चाहिँ वर्षै पछि घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
25: नबोल न, सुन त।
0: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
29: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता,
25: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ, खैरनी चारको हिमाल इन्टरप्राइजेज, प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क: 9846086265 र 9801412888।
1: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
2: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
25: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560268091।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
25: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
29: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
25: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
29: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9560062028 र 9901479716।
25: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
25: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
25: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
25: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
25: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
19: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
19: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
9: धोरबाराही हाइलाइट्सको साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460970246।
2: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
3: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 98562375 र 98011324375।
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
8: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौड़ा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 98560661136 र 98151661136।
5: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र? यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित। फोन 0564140008।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856602068।
4: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
5: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
4: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
5: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान।
4: महोत्सवका मुख्य आकर्षणहरू
5: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
4: बालुद्यान एवं रमाइलो मेला,
5: दशैं तिहार सस्तो बजार,
4: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
5: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
4: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
5: साथमा लाइभ कन्सर्ट,
4: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
7: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोजे त्यतिको पाइदो रहेछ क्या।
8: हो सामसुङ रेडमी भिभो रियलमी नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
8: हाम्रो मोबाइल पसल दुलेगौडा साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9856569096 र 9701956996।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
11: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
12: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
12: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
14: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
15: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
16: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
15: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
16: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
14: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
14: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9846133101 र 9648883522।
18: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
19: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
18: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
19: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
18: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
19: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
18: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
19: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
18: तुलसी शाह दुलेगौडा रु 10,505,
19: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
18: वैदिक सनातन कर्मकाण्डी शुक्लागनदेखि 8 रु 15,005,
19: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
18: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
20: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
21: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
22: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
20: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
21: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
20: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
23: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
24: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM।
25: इट्स टाइम फॉर कॉलिंग टाइम
24: ओनली ऑन रेडियो ढोर बाराही

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
6: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
6: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
9: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
9: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
12: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
12: उपचार सेवाहरू,
13: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
12: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
13: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
12: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
13: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
12: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
13: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
14: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
15: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
14: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
15: ए ल ल,
16: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
14: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
17: ए सबिना, यस्तो हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460-78528 र 98028-16142।
20: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाएर
21: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
22: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
23: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
24: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806057731।
1: This is Radio Dhor Barahi 103.8 MHz.
2: Station 1. Studio Tanchet.
3: Aile bihana ko 11 bajyo.
4: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको
2: एकदम ढुक्क छु म त त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बनेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 98171669 राजु विश्वकर्मा 98087142
8: मम्मी भोक लाग्यो खाजा खाम न
9: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर
8: हस् मम्मी
10: मैले सुने छोरी ल जाम हिँड
9: सुन्नुहोस् न खाजा खाना त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
10: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकी उत्पादन हाम्रो परिकार
9: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 98028 28144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
10: बीजी मोमो हाउस दुलेगौडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
11: सधैँ झैं यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
12: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनु हुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँचीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
10: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
13: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
10: र 98678187
15: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
16: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
15: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
16: त्यसो भए कहाँ जाने त कान्छा?
15: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
16: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
16: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौंडा, आफ्नै
18: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
19: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
21: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 9816634372।
22: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
23: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
22: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
23: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
22: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
23: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
22: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
23: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
22: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
23: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
24: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: This is Radio Dhor Barahi 103.8 MHz. Dari dari dari dai dari dari dari dai dari dari
1: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
2: मिति यही असोज 12 गते देखि 22 गते सम्म
1: तनहु घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
2: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेदी खेल मैदान
1: महोत्सवका मुख्य आकर्षणहरू
2: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
1: बालुद्यान एवं रमाइलो मेला
2: दशैं तिहार सस्तो बजार
1: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
2: स्थानीय कला संस्कृतिको प्रदर्शनी
1: बालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
2: साथमा लाइभ कन्सर्ट
1: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ
3: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
4: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
3: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
5: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 98-560-32-475 र 98-011-32-475
2: एपी स्टोर दुलेगौंडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
6: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
6: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
2: फोन नम्बर 0564143121
6: मोबाइल 98-065-78-634 र 97-081-10-790
7: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
8: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
7: बजारै भरि फ्रेस आउँछ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
9: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र किन्नु पर्छ
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौंडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 98-560-66-136 र 98-151-66-136
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौंडा प्रोप्राइटर पासा राजु मोबाइल 98-066-13-13
3: 195 र 98467 1538।
11: एडमिशन ओपन एट सिम्स केयरगिवर दुलेकौडा।
12: सिटीभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
11: हाम्रा विशेषताहरू
12: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
11: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
12: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
11: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
12: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
11: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
12: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
11: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
12: सम्पर्क 98564443 98041443628 र 98561773।
11: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
13: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्लागण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
14: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141453005।
4: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
5: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
5: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
4: रक्सी, गाँजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
5: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुछ्रे बैंकको ठिक पारिपट्टि।
4: सम्पर्क 0965903969, मोबाइल 9840826926।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 98466188017।
4: नसा तथा मान
1: होइन आरोसी,
3: दाइ पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाइ?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज
12: स्टेशन 1 स्टुडियो तान्छेक
13: अहिले मध्याह्नको 12 बज्यो
14: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापा वाला सुन का आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नया गहना सँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301
15: था खबर था संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
16: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
15: लगातारको बाढ़ी र पहिरोका कारण विभिन्न ठाउँमा 10 जनाको मृत्यु। मनाङमा हिम पहिरो जाँदा 10 जना आरोही तथा सहयोगी सम्पर्कविहीन।
16: महाकाली नारायणी तिनाउ लगायतका नदीको जलस्तर खतराको तहभन्दा माथि। पहिरोका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ़ मौलिन सड़क अवरूद्ध।
15: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ सुरक्षा थ्रेट आएपछि कार्यालयमा बोलाइएको प्रहरीको जिकिर।
16: ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार। हर्मुज स्ट्रेट खुलाउने सम्झौताको प्रयास असफल।
15: र युरोपेली नेशन्स लीग फुटबलमा इंग्ल्याण्ड विरूद्ध स्पेनको रोमाञ्चक जीत।
17: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
18: नमस्कार।
17: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
18: यो त साइड जब दाइ, यो चाहिँ मेन।
17: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
18: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
17: थाहा छ, त्यसैले त यही लिन आएको।
19: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
17: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
18: मार्बल।
19: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
17: सुरक्षा घरको
18: साथ जीवन घरको।
12: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: समाचार अब विस्तारमा। लगातारको बाढ़ी र पहिरोमा परि विभिन्न ठाउँमा 10 जनाको मृत्यु भएको छ। पहिरोमा परि बागलुङ र म्याग्दीमा 4 तथा पाल्पामा 2 जनाको ज्यान गएको हो। बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका 4 जनाको मृत्यु भएको छ। निसीखोला गाउँपालिका 3 39 वर्षीय श्याम कुमारी विक, उहाँका 3 छोरा 12 वर्षीय मनोज, 9 वर्षीय मुकेश र 5 वर्षीय निशान विकको मृत्यु भएको हो। गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घरतीका अनुसार उनको गोठ पुनिता भैंसी समेत मरेको छ। सोहीवड़ाको एङबेङ गाउँमा जंगबहादुर खड्काका 25 बाख्रा खोलाले बगाएकोमा 9 मरेका छन्। यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पहिरोका कारण 4 ज्यान गएको छ। गाउँपालिकाका अध्यक्ष भरत कुमार पुनका अनुसार वड़ा नम्बर 3 दानामा घर पुरिएर 2 र वड़ा नम्बर 5 पनि 2 ज्यान गएको छ। पहिरोका कारण सड़क सञ्जाल अवरूद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल पुग्न समस्या भएको उहाँले बताउनुभयो। यसैगरी पाल्पामा पहिरोमा परि 2 मृत्यु भएको छ, 3 बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार पहिरोमा पुरिएर माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिद्धीकोट गाउँपालिका 6 ठिमुरेकी 59 वर्षीय कृष्ण कुमारी सारूको मृत्यु भएको हो। रिद्धीकोट 6 ठिमुरेमा घर पुरिएर बेपत्ता भएकी सारूको खोजी गर्ने क्रममा सब फेला परेको हो भने चितीको आफ्नै घरमाथिबाट खसेको पहिरोमा पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ। यसैगरी माथागढ़ी गाउँपालिका 3 कसेनीमा आइतबार आज बिहान करिब 5 घरमाथिबाट पहिरो खस्ता लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको छ। पहिरो जाँदा घरभित्र सुतिरहेका घरधनी लीलबहादुर घरती, झरना घरती र दिना घरती बेपत्ता भएको स्थानीय वडाध्यक्ष तेजबहादुर घरती मगरले जानकारी दिनुभयो। बेपत्ताहरूको खोजी कार्य जारी छ।
15: मनाङको नारफू क्षेत्रमा पर्ने 7126 मिटर अग्लो हिमलुङ हिमालमा हिम पहिरो जाँदा 10 आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन्। एक्सपिडिशन अपरेटर्स एसोसिएशन नेपालका महासचिव ऋषि भण्डारीले घटनाको पुष्टि गर्दै हिम पहिरोमा परि 10 सम्पर्कविहीन भएको बताउनुभयो। उहाँका अनुसार इमेजिन नेपाल प्रणालीका 2 र हिमालयन होलिडेज नेपालका 8 सम्पर्कविहीन भएका हुन्। पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले पनि घटनाबारे विभागले बुझ्ने प्रयास गरिरहेको बताउनुभयो।
16: भारी वर्षापछि तिनाउ नदीमा आएको बाढ़ीले 5 घर बगाएको छ। अरू 5-6 घर जोखिममा परेका छन्। गैराती आएको बाढ़ीले बुटवल उपमहानगरपालिका 11 ती घर बगाएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता डीएसपी कृष्ण कुमार चन्दका अनुसार हिजो राति नै बाढ़ीको जोखिममा रहेका 500 सुरक्षित स्थानमा सारिएको छ। अरू 50-60 दुर्गा मन्दिर स्थित होल्डिङ सेन्टरमा राखिएको छ। कालीगण्डकी नदीको बाढ़ीले पर्वतको जलजलामा 20 घर भन्दा बढ़ी 20 बढ़ी घर बगाएको छ। वडा नम्बर 8 फर्से क्षेत्रमा अहिलेसम्म 20 बढ़ी घर बगाइसकेको र यो क्रम अझै पनि जारी रहेको वडाध्यक्ष हरिविकास जिस्तीले जानकारी दिनुभयो। उहाँका अनुसार काली गण्डकीको बाढ़ी अझै बस्तीतिर पस्न थालेको छ। मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उहाँले बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले लामा खेतमा पनि केही घर बगाएको जानकारी पाएको र आफू प्रभावित क्षेत्रतर्फ गइरहेको जानकारी दिनुभयो। यसैबीच काली गण्डकी जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको छ। काली गण्डकी नदीमा पानीको बहाव उच्च भएपछि स्थित काली गण्डकी ए जलविद्युत केन्द्रबाट उत्पादित 144 मेगावाट विद्युत उत्पादन बन्द गरिएको केन्द्रका प्रमुख आत्मेश पौडेलले जानकारी दिनुभयो। पानीको बहाव निकै बढ़ेपछि मिरमी स्थित काली गण्डकी ए विद्युत उत्पादनका सबै ढोका खोलिएका छन्। उपस्थितिर पस्न थालेको छ। मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उहाँले बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले लामा खेतमा पनि केही घर बगाएको जानकारी पाएको र आफू प्रभावित क्षेत्रतर्फ गइरहेको जानकारी दिनुभयो।

0: बस्तीको जोखिमलाई मध्यनजर गर्दै शनिबार रातिदेखि विद्युत उत्पादन रोकिएको जनाइएको छ।
1: यसैबीच लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। पानीको सतह 1,97,774 क्युसेक पुगेपछि प्रहरीले चार पंगरे सवारी साधन आवागमनमा रोक लगाएको छ। यो सँगै नेपाल भारत आउजाउ गर्ने सवारी साधन रोकिएका छन्। निरन्तरको वर्षाका कारण सुदूरपश्चिमका पहाड़ी जिल्लामा छोटो तथा लामो दूरीका सवारी साधन संचालनमा समेत रोक लगाइएको छ। मौसममा सुधार नआएपछि भोलि बिहानसम्मका लागि सवारी साधन आवागमनमा रोक लगाइएको हो। यस्तै नारायणी र सहायक नदीहरूमा पानीको सतहले खतराको तह पार गरेको छ। बाढ़ी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह 9 मिटर मानिएकामा जल सतह 11 मिटर भन्दा माथि पुगेको छ। देवघाट बाढ़ी मापन केन्द्रमा आज बिहान 11 बजे वरपर अधिकतम तापक्रम 13 मिटरसम्म पुगेको छ। आज साँझसम्मै नदीको जलसतह खतराको तहभन्दा माथि रहने सम्भावना छ। यसैगरी नारायणीका प्रमुख सहायक नदीहरूमध्ये कालीगण्डकीमा बाप खतराको तहभन्दा निकै माथि पुगेको छ। सेती, मादी, मर्स्याङदी, दरौदी र चेपे नदीमा बाहव सतर्कता तहभन्दा माथि रही बढ़दो क्रममा छ। बुढ़ी गण्डकी र त्रिशुली नदीमा पनि बाप सतर्कता तह नजिक पुगेको छ। चितुवन र नवलपरासीका नारायणी नदी आसपासका होचा तथा डुबान सम्भावित क्षेत्रका नागरिकलाई तत्काल सुरक्षित र अग्लो स्थानतर्फ स्थानान्तरण गर्न अनुरोध गरिएको छ। नारायणी नदी आसपासका बस्तीहरू पनि डुब्न थालेका छन्। बंगालको खाड़ीमा विकसित भएको न्यूनचापीय प्रणाली कमजोर हुँदै जाँदा आज कोशी र मधेस बागमती प्रदेशका जिल्लामा जोखिम कम हुँदै गएको छ। मौसमविदहरूका अनुसार आजबाट बागमती प्रदेशदेखि पूर्वतिरका जिल्लामा वर्षा रोकिने सम्भावना छ। कोशी प्रदेशबाट यो प्रणाली बाहिरिसकेको छ। आजबाट मधेस र बागमतीमा रहेको हल्का प्रभाव हट्दै जाने सम्भावना छ। अपरान्हदेखि कोशी मधेसका साथै काठमाडौँ उपत्यका सहित बागमतीमा उल्लेख्य मौसममा सुधार देखिने सम्भावना छ। तर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतिर आज पनि वर्षा जारी रहनेछ। यद्यपि अघिल्लो दिनको तुलनामा भने वर्षाको क्षेत्र र मात्रा कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
0: यस्तै वर्षाका कारण सप्तरीमा 500 भन्दा बढ़ी घर डुबानमा परेका छन्। हनुमान नगर, कंकालिनी नगरपालिका 5, 7, 12, 13 बस्तीमा बाढ़ी पस्दात 483 र तिलाठी कोइलाडी गाउँपालिका 4 र 5 बाढ़ी पस्दा 17 गरी 500 घर डुबानमा परेका छन्। यसबाट 2000 भन्दा बढ़ी परिवार प्रभावित भएको हनुमान नगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिनुभयो। यता मर्स्याङदी नदी थुनिएपछि मनाङको तालगाउँ फेरि डुबानमा परेको छ। नासो गाउँपालिका स्थित उक्त गाउँ नदीको बाब थुनिएर जलमग्न भएको हो। गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरूङका अनुसार केही घर डुबानमा परे पनि मानवीय क्षति भने नभएको खबर छ। यसअघि 2078 सालमा बाढ़ीले बगेको उक्त तालगाउँ केही समय अघि मात्रै पुननिर्माण सकिएको थियो। अहिले फेरि डुबानमा परेको हो। गाउँपालिकाका अध्यक्ष गुरूङका अनुसार बाढ़ी र पहिरोका कारण गाउँबाट बाहिरिने उत्तर र दक्षिण दुवैतर्फका सड़क मार्गहरू पूर्णरूपमा अवरूद्ध भएका छन्।
1: मर्स्याङदी नदी थुनिएपछि मनाङको तालगाउँ फेरि डुबानमा परेको छ। यता नागडुङ्गा मुगलिन सड़क खण्डको विभिन्न 10 ठाउँमा पहिरो गएको छ। नागडुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार आज बिहान कृष्ण भीर, ज्यामिरे घाट, चौकी भीर, घोप्टे भीर र सिमल धारामा पहिरोका कारण दुईतर्फी सड़क अवरूद्ध छ। शीतल बजार, गोमती खोला, हुग्दी खोलादेखि जवान खोला, फिस्लिङ, चुम्लिङटार र धारापानी क्षेत्रमा पहिरो खसेको छ, जसका कारण ती क्षेत्रमा एकतर्फी सड़क सञ्चालनमा छ। आयोजनाका अनुसार पानी पर्न रोकिएपछि सबै स्थानमा आवश्यक उपकरण परिचालन गरी अवरूद्ध सड़क खोलिनेछ। त्यस्तै मुगलिन नारायणगढ़ खण्डको नाम्सी खोला माथिबाट लेदोसहितको पहिरो खस्दा सड़क दुईतर्फी अवरूद्ध बनेको छ। अहिले सड़क खुलाउने प्रयास भइरहेको छ। डिभिजन सड़क कार्यालय मार्फत मेसिन उपकरण परिचालन गरी बाटो हटाउने कार्य भइरहेको सड़क डिभिजन भरतपुरले जानकारी दिएको छ। सोही खण्डको सिमलतालमा त्रिशुली नदीले कटान गर्दा सड़कको आधा भाग भाँसिएको छ। त्यो ठाउँमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।
0: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गैराती उनको महाराजगंज स्थित निवासबाटै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले औपचारिक रूपमा जानकारी नदिए पनि उनको ज्यान असुरक्षा रहेको भन्दै नेतृत्व तहबाट खबर गरिएपछि प्रहरीकोमा लिएर राखिएको हो। माथिको आदेशमा पक्राउ गरिएको प्रहरी अधिकारीले अनौपचारिक रूपमा बताएका छन्। 2075 प्रधान न्यायाधीश भएका जबरा 2078 महाभियोग लागेपछि निलम्बनमा परेसँगै अवकाशमा गएका थिए, तर सर्वोच्चको संवैधानिक इजलासले जबरालाई महाभियोगबाट भने सफाई दिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार।

0: हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। सोह्र श्राद्ध अर्थात पितृपक्ष आरम्भ भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने पितृपक्षका दिन आज प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रमा उल्लेख गरिएको छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपरान्हपछि गर्नुपर्ने समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका 16 तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण सिधादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो। समयलाई अपर प्रेत पक्ष आदि नामले पनि बुझिन्छ। चाडपर्व यज्ञ यज्ञादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्र श्राद्ध गर्ने गरिएको छ। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ। सोह्र श्राद्ध अपराह कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो। यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मी पूजाका दिन गर्न सकिन्छ। कार्तिक कृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक संक्रान्ति अर्थात मंगिरसम्म जुराएर गर्न सकिने धर्म सिन्धु नामक शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। पितृपक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात बडा दशैं शुरू हुन्छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक पानी जहाजका लागि हर्मुज स्ट्रेट पुनः संचारमा ल्याउने इरानको प्रस्तावलाई अस्वीकार गर्नुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानले ठूलो क्षति बेहोरेका कारण तत्काल स्ट्रेट खुलाउने सम्झौता गर्न चाहेको दावी गर्नुभयो। यद्यपि आफूले उनीहरूको यो प्रस्ताव स्वीकार गरेको बताउँदै ट्रम्पले अमेरिकाले हाल सो जलमार्गमा पूर्ण नियन्त्रण राखेको र त्यहाँबाट ठूलो मात्रामा तेलको आवागमन भइरहेको उल्लेख गर्नुभएको छ। उता इरानी विदेश मन्त्री अब्बास अराग्चीले तेहरानले मध्यस्थकर्ताहरूको आधिकारिक प्रतिक्रियाको प्रतीक्षा गर्ने बताउनु भएको छ। यसअघि न्यूयोर्कमा उहाँले यदि आवश्यक शर्तहरू पूरा भएमा र जुन महिनामा भएको समझदारी पत्रका मुद्दाहरू कार्यान्वयन भएमा 7 दिनभित्रै जलमार्ग खुलाउन सकिने बताउनु भएको थियो। गत फेब्रुअरीमा युद्ध शुरू भएपछि विश्वको कुल ग्यास तथा तेल आपूर्ति करिब 500 भाग ओगट्ने यो महत्वपूर्ण जलमार्ग व्यावहारिक रूपमा बन्द रहँदै आएको छ। यसैबीच नोभेम्बरमा हुन गइरहेको अमेरिकी कंग्रेसको चुनाव नजिकै जाँदा ऊर्जा मूल्यमा आएको अस्थिरता र आर्थिक दबावका कारण द्वन्द अन्त्य गर्न ट्रम्पमाथि दबाव पनि बढ़दै गएको छ।
2: अब खेल समाचार। युरोपेली नेशन्स लीग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा स्पेनले इंग्ल्याण्डलाई पराजित गरेको छ। पेम्बली रंगशालामा गैराती भएको रोमाञ्चक खेलमा स्पेनले 2-1 गोलले पछि परेको अवस्था उल्ट्याउँदै 3-2 गोलको जीत निकालेको हो। खेलको दोस्रो मिनटमै लामिन यामालले गोल गर्दै स्पेनलाई शुरूआती अग्रता दिलाएका थिए तर इंग्ल्याण्डले पहिलो हाफमै खेल उल्ट्यायो। एन्थोनी गोर्डनले 36 मिनटमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको 4 मिनटपछि कप्तान ह्यारी केनले गोल गर्दै इंग्ल्याण्डलाई 2-1 को अग्रता दिलाएका थिए। दोस्रो हाफमै स्पेन पुनः खेलमा फर्कियो। एलेक्स बायनाले 60 मिनटमा गोल गर्दै खेल 2-2 को बराबरीमा ल्याए। त्यसपछि मिकेल ओयाल जावालले 74 मिनटमा गोल गर्दै स्पेनलाई 3-2 को अग्रता दिलाए। त्यसपछि इंग्ल्याण्डले बराबरी गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन। ह्यारी केनले पेनाल्टीमा प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो। यस जीतसँगै स्पेनले राष्ट्र लीगको समूह A3 विजय शुरूआत गरेको छ। समूहमा स्पेन र इंग्ल्याण्डसँगै क्रोएसिया र चेक गणतन्त्र पनि छन्।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: लगातारको बाढ़ी र पहिरोका कारण विभिन्न ठाउँमा 10 जनाको मृत्यु। मनाङमा हिम पहिरो जाँदा 10 जना आरोही तथा सहयोगी सम्पर्कविहीन।
1: महाकाली नारायणी तिनाउ लगायतका नदीको जलस्तर खतराको तहभन्दा माथि। पहिरोका कारण पृथ्वी राजमार्ग तथा नारायणगढ़ मुरिङ सड़क अवरूद्ध।
2: पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा पक्राउ। सुरक्षा थ्रेट आएपछि कार्यालयमा ल्याइएको प्रहरीको जिकिर।
1: ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार। हर्मुज स्ट्रेट खोलाउने सम्झौताको प्रयास असफल।
2: र युरोपेली नेशन्स लीग फुटबलमा इंग्ल्याण्ड विरूद्ध स्पेनको रोमाञ्चक जीत।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
7: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
7: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
6: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
8: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
9: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
11: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
12: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बनेको।
13: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
12: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
14: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
15: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087169142।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
16: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
16: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
16: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
16: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
16: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
6: बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083,
17: मिति यही असोज 12 गते देखि 22 गते सम्म।
6: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
17: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तेदी खेल मैदान।
6: महोत्सवका मुख्य आकर्षणहरू:
17: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
6: बालुद्यान एवं रमाइलो मेला,
17: दशैं तिहार सस्तो बजार,
6: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
17: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
6: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
17: साथमा लाइभ कन्सर्ट।
6: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ।
18: जाम न, ढिला भइसक्यो।
6: एकैछिन पख न, केको भिडियो सुनौ।
19: घर बनाउँदै हुनुहुन्छ? पहिले जस्तै घर बनाउँदा आफ्नै खानीको चुनडुङ्गाबाट बनेको अर्घाखाँची सिमेन्ट नै रोज्नु भन्नुहोस् है। सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
18: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारी। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
6: नबोल न, सुन त,
19: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त केही बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
18: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
6: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी 4 हिमाल इन्टरप्राइजेज। प्रोपाइटर रविन्द्र पौडेल, सम्पर्क 98460862 र 98041128888।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू: साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: हेलो
23: बा,
22: कति बन्यो घर? अनि ढलान भयो त?
23: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
22: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
23: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
4: खजूर उच्च गुणस्तर का ग्रेनाइट मार्बल र टाइल्स का साथ ही सेनेटरी संबंधी सामग्री र हार्डवेयर का सामान चाहिए हामीलाई सम्झनुहोस्।
21: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
0: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।
1: जिंदा

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
1: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
3: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171556606
4: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
5: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
4: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
5: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
6: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ केही समस्या आयो कि क्या हो
7: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
6: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
3: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 98603373710 र 98261-53507
8: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
9: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
9: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
10: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचादी पसल दुलेगौडा भित्री बजार
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुनार
9: मोबाइल 98058-35537 र 98068-15899
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
13: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
15: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
16: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
15: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9846078302।
17: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9701105090।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9855324020, 9801454674 र 9864023420।
5: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
7: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन की आवाज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2, गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
4: एडमिशन ओपन एट सिम्स केयर गिभर, दुलेगौडा।
5: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू,
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
5: सम्पर्क 98560 44 343, 98041 43 628 र 98560 71 773।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9, न्यू रोड। फोन 061-590-162 590-163।
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9801-32475।
1: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
1: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
1: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868383522।
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, ल डन।
8: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9417-00787।
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847-15368।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9855324093 र 9855438073।
2: धुलेगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दायाबायाँ सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यस त बन्केवा चोक पारिपट्टि छ नि।
3: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
2: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
3: ल फोन नम्बर टिप्नुहोस् त 9715505555 र 9715506666।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानुपर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845010950।
8: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
3: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
3: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
5: जाम न, ढिला भइसक्यो।
6: एकैछिन पख न, केको भिडियो सुनौ।
7: घर बनाउँदै हुनुहुन्छ?
8: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुनडुङ्गाबाट बनेको अर्गल खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
9: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
10: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
6: नबोल न, सुन त,
7: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय सबैलाई थाहा छ।
11: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
2: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेस। प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 98460-86265 र 98-0141-12888।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल। फोन 98461-61220।
13: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
17: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर राजन पौडेल। मोबाइल 98560-62029।
13: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
12: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त। खै, ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
19: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
13: ए हो र, हस् दाई, म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
20: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
21: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
20: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
21: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
20: ए त्यसो भए त म गइहाले,
21: चिया त पिएर जाऊ,
20: अहिले हतार छ पछि आउँदै गरौला है।
22: दीर्घायु फर्निचर सोरुम,
21: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9546061268 र 9560602। This is Radio Dhor Barahi 103.8 MHz.
23: Station 1.
24: Studio Tanchit.
25: Aile diusako 2 bajyo.
26: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल, दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
27: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: ढोरबाराही हाइलाइट्सको साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9416149304।

0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: म्याडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: ए सबिना, यसको हतारमा कता हो?
8: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
7: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
9: सधैं पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
10: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
9: ए हो र, ल त ल।
0: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560-21692।
11: सधैँभै यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
12: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
13: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
14: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा। सम्पर्क 0564142333
13: र 98678-61887।
16: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौंडा।
17: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
16: हाम्रा विशेषताहरू
17: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
16: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
17: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
16: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
17: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
16: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
17: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
16: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
17: सम्पर्क 98560-44343, 98041-43628 र 98560-71773।
16: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
18: This is Radio Dhorbarahi 103.8 MHz.

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन परिवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तेदी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ
1: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
0: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भात दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
1: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
0: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
1: रक्सी गाँजा चुरोट जस्ता मद्यपान र धुम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
0: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी चार दुलेगौडा माछा पुष्प बैंकको ठिक पारिपट्टि
1: सम्पर्क 0965 90 369 मोबाइल 98 40 82 69 26
2: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
4: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
4: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9956062028 र 9901479716
0: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
5: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाएर
6: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
7: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
8: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
4: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी चार दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9956057731 9806657731
9: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
10: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
9: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
10: त्यसो भए कहाँ जाने त कान्छा
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
10: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
11: We'll be right back. हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै
12: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
13: हेलो बा,
14: कति बन्यो घर? अनि ढलान भयो त?
15: बाबु, ढलान त भयो, अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
14: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
15: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
16: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
16: प्रोपाइटर राम भुजेल। सम्पर्क 9811905633 र 9746680681।
3: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
17: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
3: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
17: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
3: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
18: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
19: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811156606।
20: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
21: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
20: हस् मम्मी।
22: मैले सुने छोरी, ल जाम हिँड।
21: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
10: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
21: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
10: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
23: X-ray 3.8 अन्तर्मनको आवाज।

0: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यस्तो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462014726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मोटो सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
4: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
4: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141029 र 98560131053।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
10: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166334372।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
11: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
3: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
11: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
3: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
11: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
3: पार्वती रिमाल दुलेगौडा रु 10,100,
11: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
3: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
11: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
3: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120
11: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005
3: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000
11: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111
3: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155
12: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
13: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
12: ओके, लेट्स डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
12: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9470007087।
14: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 3 बज्यो।
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बाढ़ीले पर्वतमा 80 घर बगायो, मधेसमा 300 भन्दा बढ़ी घर डुबानमा, वर्षापछि विद्युत पूर्वाधारमा ठूलो क्षति।
0: काठमाण्डु जोड्ने 3 सहित 7 राजमार्ग पूर्ण अवरूद्ध, मलेखु मोगलिङ खण्ड खुलाउन 10 उपकरण परिचालन, पहिरो पछ्याउने कार्य जारी।
1: पूर्व प्रधान न्यायाधीश सज बरालाई परिवारको जिम्मामा छोडियो, गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कांग्रेसको माग।
0: एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने, कृत्रिम बुद्धिमत्ता सम्बन्धी विकासलाई ध्यानमा राखी अनुभव आदान प्रदान गरिने।
1: र पहिलो एक दिवसीयमा भारत विरूद्ध वेस्ट इण्डिज टस हारेर ब्याटिङ गर्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। कालीगण्डकी नदीमा आएको बाढ़ीले पर्वतको जलजला गाउँपालिका 8 स्थित फर्से बस्तीमा 80 घर बगाएको छ। बस्तीमा कालीगण्डकीको बाढ़ी पस्दा 80 घर बगाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। हिजो रातदेखि नै बाढ़ी बस्तीमा पस्न शुरू भएपछि मानिसहरू सुरक्षित स्थानमा गएका थिए। मानवीय क्षतिबारे भने अहिलेसम्म केही जानकारी नआएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ भने बिजुली नभएको र फोन सम्पर्कमा समेत समस्या आएको छ। पहिरोका कारण तत्काल प्रहरीले घटनास्थलमा पुग्न नसकेको जनाएको छ।
1: मध्य प्रदेशका विभिन्न जिल्लामा 300 भन्दा बढ़ी घर डुबानमा परेका छन्। अविरल वर्षाले सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा निजी घर तथा अन्य भौतिक संरचनामा क्षति भएको छ। सप्तरीको तिलाठी, कोइलाडी गाउँपालिका र हनुमान नगर कंकाली नगरपालिका क्षेत्र तथा सीमावर्ती क्षेत्रका 250 घर डुबानमा परेका छन्। प्रहरीका अनुसार सप्तरीको हनुमान नगर, कंकाली नगरपालिका 7, 11 र 12 क्षेत्रमा कोशी बाँधको दक्षिणतर्फका 200 घरमा पानी पसेको छ।
0: मनोकामना केबलकारको गेटभित्रको सड़क भाँसिएपछि केबलकार सेवा बन्द भएको छ। निरन्तर परिरहेको वर्षासँगै त्रिशुली नदीले धार परिवर्तन गर्दा सड़क भाँसिएको चितवनको इच्छाकामना गाउँपालिकाले जनाएको छ। गोरखाको शहीद लखन गाउँपालिका 3 सिलिङटार जोड्ने झोलोंगे पुलमा त्रिशुली नदीको बहावले निरन्तर प्रहार गर्दा त्यस क्षेत्रमा समेत जोखिम देखिएको छ। नदीले लगातार किनार कटान गरिरहेको छ।
1: अविरल वर्षापछि आएको बाढ़ी पहिरोका कारण देशका विभिन्न क्षेत्रमा विद्युत उत्पादन तथा प्रसारण प्रणाली प्रभावित भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार पोखरा, बुटवल, हेटौडा र काठमाण्डु क्षेत्रका विद्युत पूर्वाधारमा बढ़ी लाइफ फाल्ट उपकरणमा समस्या र ओभरलोडका कारण आपूर्ति प्रभावित भएको हो। सबभन्दा बढ़ी प्रभाव पोखरा क्षेत्रमा देखिएको छ। कुस्मा न्यू बुटवल 220 केभी लाइनमा फाल्ट हुँदा करिब 200 मेगावाट प्रभावित भएको छ। रोघाङ दाना लाइनका दुवै सर्किटमा समस्या आएपछि करिब 155 मेगावाट प्रभावित भएको छ। बाढ़ीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस, नामजुङ, सेती नदी, करूवा सेट, अपर दुर्दी र मोदी लगायतका आयोजनाको उत्पादन तथा आपूर्ति पनि प्रभावित भएको छ। पोखरा क्षेत्रका आयोजनाबाट मात्रै 400 मेगावाट भन्दा बढ़ी क्षमता प्रभावित भएको देखिन्छ। बुटवल क्षेत्रमा न्यू भारपुर र न्यू बुटवल 220 केभी लाइनमा रूख ढलेर फाल्ट हुँदा विद्युत आपूर्ति प्रभावित भएको थियो। उक्त लाइन आज चार्ज गरिएको छ। चापर पथलैया 132 केभी लाइन अवरूद्ध हुँदा काबसोती सब स्टेशनमा करिब 1 घण्टा लोड कटौती गरिएको थियो। हेटौडा क्षेत्रमा पाण्डु 66 केभी लाइनमा बाढ़ीका कारण करिब 32 मेगावाट प्रभावित भएको छ। काबसोती भरतपुरे 132 केभी लाइन अन्तर्गत भरतपुर सब स्टेशनमा सीभीटी जलेपछि पनि आपूर्तिमा असर परेको छ। सिमरा सब स्टेशनमा करिब 20 मेगावट तथा अम्लेखगंज परवानीपुर र वीरगंजका उद्योगमा करिब 80 मेगावट आपूर्ति प्रभावित भएको छ।
0: वर्षासँगै आएको भीषण बाढ़ी र पहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने प्रमुख 3 राजमार्ग सहित देशका 7 राष्ट्रिय राजमार्ग पूर्ण रूपमा ठप्प भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो र लेदो खसेपछि राजधानीसँगको सम्पर्क टुटेको छ। राजमार्गहरू बन्द भएपछि काठमाडौँ आउजाउ गर्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनहरू वैकल्पिक मार्गतर्फ मोडिँदा हेटौडा लगायतका क्षेत्रमा गाड़ीको लामो लाइन र जाम भएको छ। सड़क विभागका अनुसार पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीर तेङ्गाङ खानी बांगे चालिसेमा पहिरो खस्ता दुवैतर्फको यातायात पूर्ण रूपमा रोकिएको छ। यस्तै नारायणघाट मोगलिङ सड़क खण्डको नाम्सी खोला पुलको लेदो खसेको छ भने बीपी राजमार्गमा माम्ती पिप्ले र चौकी डाँडा लगायतका स्थानमा बाढ़ीले डाइभर्सन बगाएपछि आज सड़क सञ्चालन गर्न नसकिने सड़क विभागले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको रजैया तथा मध्य पहाड़ी राजमार्गका विभिन्न ठाउँमा पहिरो पन्छाएर एकतर्फी यातायात चालू गराइएको छ। कर्णाली राप्ती र तमोर करिडोरमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।
1: यसैबीच पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिन सड़क खण्ड खुलाउन 10 हेभी इक्विपमेन्ट डोजर तथा एस्काभेटर परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सड़क डिभिजन कार्यालयको समन्वयमा लेदो र ढुंगा माटो पन्छाएर अवरूद्ध यातायात पुनः सञ्चालन गर्ने कार्य भइरहेको हो। मलेखुदेखि मुगलिनसम्मको सड़क खण्डमा लेदो सहितको ठूलो पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प
0: यातायात चालू गराइएको छ। कर्णाली तीर तमोर करिडोरमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ।
1: यसैबीच पहिरो खसेर अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मुगलिन सड़क खण्ड खुलाउन

0: बनाएको छ।
1: बिना पक्राउ पुर्जी गए राती महाराजगंज स्थित आफ्नै घरबाट प्रहरी नियन्त्रणमा लिइएका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई रिहा गरिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा राखिएका राणालाई आज दिउँसो परिवारको जिम्मा लगाइएको हो। पक्राउ गर्नुको स्पष्ट कारण नखुलाई राणालाई परिवारको जिम्मा घर पठाइएको छ। यद्यपि प्रहरीले जबरालाई सुरक्षाका लागि नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पठाएको बताएको छ। छुट्नु अघि जबराको अवस्था बुझ्न आज टेकु पुगेको राष्ट्रिय मानवाधिकार आयोगको टोलीलाई समेत प्रहरीले भेट्न नदी फर्काइदिएको थियो। यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले जबराको गिरफ्तारीप्रति कड़ा आपत्ति जनाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै सरकारी अधिकारीहरूकै परस्पर विरोधी अभिव्यक्तिले गिरफ्तारीको कानूनी आधारमाथि नै शंका पैदा गरेको बताउनु भएको छ। कंग्रेसले कानूनको शासन र संवैधानिक सर्वोच्चताको पालना हुनुपर्नेमा जोड़ दिँदै यदि गिरफ्तारी कानून सम्बन्ध थियो भने सरकारले त्यसको स्पष्ट आधार र औचित्य तुरन्त सार्वजनिक गर्नुपर्ने माग गरेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। प्रतिनिधि सभाको भोलि बस्ने बैठकमा कानून, सामाजिक सुरक्षा र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गरिने भएको छ। संघीय संसद सचिवालयका सचिव पद्म प्रसाद पाण्डेले आज सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूची अनुसार बैठक बिहान 11 बजे बस्नेछ। बैठकमा प्रधानमन्त्री बालिन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र विधेयक पेश गर्नुहुनेछ। त्यस्तै महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सोही क्षेत्रसँग सम्बन्धित नेपाल ऐन संशोधन विधेयक सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यसै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका 4 विधेयकहरू पेश गर्नुहुनेछ, जसमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी संशोधन विधेयक र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक रहेका छन्।
1: भोटेको सिपाडीबाट अभिभावक विहीन तथा परिवारसँग सम्पर्क विहीन भएका बालबालिकाको विवरण संकलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्देशन दिएको छ। प्रशासनले रसुवा र नुवाकोट स्थायी घर भई काठमाडौँमा अध्ययनरत तथा बाढ़ीका कारण अभिभावक गुमाएका वा परिवारसँग सम्पर्क टुटेका बालबालिकाको व्यक्तिगत विवरण 7 दिनभित्र बुझाउन सम्बन्धित निकायलाई भनेको हो। त्यस्तै बाढ़ीबाट प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका र विद्यालय, छात्रावास, गुम्बा, अनाथालय, बालगृह वा अस्थायी आवासमा राखिएका अभिभावक विहीन बालबालिकाको विवरण समेत उपलब्ध गराउन भनिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका सरकारी तथा निजी विद्यालय, गुम्बा, बालगृह, अनाथालय, अस्थायी आवास वा बालबालिकालाई आश्रय दिइरहेका सामाजिक संस्थालाई विवरण उपलब्ध गराउन आग्रह गरिएको छ। प्रशासनले सरकारी निकाय तथा स्थानीय प्रशासनलाई जानकारी नदिई वा कानूनी प्रक्रिया पूरा नगरी अभिभावक विहीन बालबालिकालाई राख्न नपाइने जनाएको छ। यस्तो अवस्थामा बालबालिकालाई लुकाई छिपाई राख्ने, प्रभावमा पार्ने वा प्रलोभनमा पार्ने कार्य गरेमा प्रचलित कानून अनुसार कार्यवाही हुने चेतावनी प्रशासनले दिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकाले आर्टिफिशियल इन्टेलिजेन्स एआईलाई सुपर इन्टेलिजेन्स एआई भनेर सम्बोधन गर्ने निर्णयको सम्मान गर्ने जनाएको छ। चीनिया विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाको शब्दवाली छनौटलाई सम्मान गर्ने उल्लेख गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिशियल इन्टेलिजेन्सको सट्टा सुपर इन्टेलिजेन्स शब्द प्रयोग गरिने घोषणा गर्नुभएको थियो। यसै साता वाशिङटनमा सम्पन्न अमेरिकी राष्ट्रपति ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीचको शिखर वार्तामा कृत्रिम बुद्धिमत्ता सम्बन्धी विषय प्रमुख एजेण्डा मध्ये एक थियो। वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति शीलाई पनि आर्टिफिशियल इन्टेलिजेन्स भन्दा सुपर इन्टेलिजेन्स शब्द बढ़ी उपयुक्त लागेको दावी गर्नुभएको थियो।

0: मन्त्रालयले भने अमेरिकाले अपनाएको नयाँ शब्दवालीलाई महत्व दिएको र त्यसको सम्मान गर्ने जनाएको छ। विज्ञप्तिमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी प्रविधि निरन्तर विकसित भइरहेकोले गर्दै सबै पक्षले पछिल्लो विकासलाई ध्यानमा राखी संवाद अनुभव आदान प्रदान र सहमति निर्माणलाई अघि बढ़ाउनु पर्नेमा जोड़ दिएको छ। शिखर वार्तापछि दुवै देशले कृत्रिम बुद्धिमत्ता सम्बन्धी विषयमा समन्वय र आकस्मिक घटनाबारे जानकारी आदान प्रदान गर्न विशेष संचार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन्।
1: अब खेल समाचार। वेस्ट इण्डिज विरूद्धको पहिलो एक दिवसीयमा भारतले पहिले बोलिङ गरिरहेको छ। भारतका कप्तान शुभमन गिलले टस जितेर बोलिङ गर्ने निर्णय लिएका हुन्। तिरूवन्तमपुरमको ग्रीनफील्ड अन्तर्राष्ट्रिय रंगशालामा वेस्ट इण्डिजले टस हारेर पहिले ब्याटिङको निम्ति पाएको छ। ताजा अवस्थामा वेस्ट इण्डिजले उत्कृष्ट शुरूआत गर्दै 12 ओभरको खेल चलिरहँदा बिना विकेटको क्षतिमा 90 रन जोडेर खेलिरहेको छ। सन् 2027 हुने एक दिवसीय विश्वकपको तयारीका लागि दुई टोली बीचको तीन खेलको एक दिवसीय सिरिज खेलिन लागेको हो। भारतले यस वर्ष खेलेका तीन एक दिवसीय सिरिज मध्ये दुईमा हार बेहोरेको छ। यता वेस्ट इण्डिजले भारत विरूद्ध द्विपक्षीय एक दिवसीय सिरिज पछिल्लो पटक सन् 2006मा जितेको थियो। भारतमै भने उसले सन् 2002 यता भारतलाई हराउन सकेको छैन। भारत र वेस्ट इण्डिजले अहिलेसम्म 142 एक दिवसीय खेलेका छन्, जसमध्ये भारतले 72 र वेस्ट इण्डिजले 64 खेल जितेको छ भने 6 खेल बराबरीमा सकिएका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बाढ़ीले पर्वतमा 80 घर बगायो। मधेशमा 300 भन्दा बढ़ी घर डुबानमा। वर्षापछि विद्युत पूर्वाधारमा ठूलो क्षति।
1: काठमाडौँ जोड्ने 3 सहित 7 राजमार्ग पूर्ण अवरूद्ध। मलेखु मोगलिङ सड़क खण्ड खुलाउन 10 उपकरण परिचालन पहिरो पछ्याउने कार्य जारी।
0: पूर्व प्रधान न्यायाधीश अजय बरालै परिवारको जिम्मामा छोडियो। गिरफ्तारीको कानूनी आधार स्पष्ट पार्न कांग्रेसको माग।
1: एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने। कृत्रिम बुद्धिमत्ता सम्बन्धी विकासलाई ध्यानमा राखी अनुभव आदान प्रदान गरिने।
0: र पहिलो एक दिवसीयमा भारत विरूद्ध वेस्ट इण्डिज टस हारेर ब्याटिङ गर्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा
3: RADIO 103.8 अन्तर्मनको आवाज।
4: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार। समय 11 बजे। स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ा। नोट साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ।
5: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौड़ा, प्रोपाइटर कीर्तिमान थापा मगर।
7: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौड़ा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइन को घर गहना विवाह का सेटकै गहना खरीद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रसन्न आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
4: मोबाइल 9800585537 र 9800615899।
5: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी दुई, काछेपानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
12: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
16: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
16: तेरिका नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
7: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
3: ₹103.8 अन्तर्मनको आवाज।

0: I love you.
1: नमस्कार, म कमल सरगम। आज हाम्रो कलेजमा चाहिँ विशेष दोहोरी प्रतियोगिता हुँदैछ। बाल गायिका कमला घिमिरे सर्वाधिक रुचाएका अर्का गायक अमृत सापकोटाको चाहिँ यहाँ प्रतिस्पर्धा हुँदैछ। अब हामी दोहोरीको रमझममा रमाउनेछौ। आज कसले बाजी मार्नु हुनेछ यो दोहोरी? हेर्नु होला अन्तिमसम्म यो दोहोरी।

0: आजको प्रत्यक्ष दोहोरीहरू तपाईँहरू पक्कै रमाउनु भयो होला। अमृत सापकोटा र कमला घिमिरेको यो दोहोरीलाई प्रत्यक्ष रूपमा दुवैजना
1: बराबर भएको निर्णय आएको छ। अब यसको पूर्ण भाग चाहिँ पुनः तपाईँहरूको अर्को दोहोरीमा हेर्न पाउनुहुनेछ। प्रतीक्षा गर्नुहोला।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: स्टुडियो टाइमचेक अहिले दिउँसोको 4 बज्यो। टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
2: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
3: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाऊ न।
2: दीक्षा ब्युटी पार्लर रे?
3: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
2: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
3: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
2: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
3: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
2: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
3: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
2: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
3: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
4: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल,
6: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा बिपी चोक।
7: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
8: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
9: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेश केही बाटो हेर्नु पर्छ र।
10: सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
11: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
11: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 98560 56996 र 97051 56996।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
16: ग्राहकको चाहना नै हाम्रो तुष्टि, जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
16: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461 61220।
7: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460769246।
17: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656905065, मोबाइल 9816634372।
20: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सधैँ झैं यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
2: हरियो खड्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँचीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
3: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
4: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
3: र 98678187।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
7: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
8: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रम मा चाहिने जानकारी,
8: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
9: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
8: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
10: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौड़ा।
3: सिटीभिटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुल्यो।
10: हाम्रा विशेषताहरू,
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
10: व्यवहारिक र प्रयोगात्मक सिकाइ,
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
10: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
10: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भए 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
3: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
10: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
3: सम्पर्क 98560-44343, 98041-43628 र 98560-71773।
10: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
11: आयुर्वेद औषधि,
12: आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
13: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: 103.8 अन्तर्मनको आवाज।
1: धुलीगौडा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया माया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छँदैछ त, बन्केवा चोक पारिपट्टि छ नि।
2: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, कोरियन स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
1: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
2: ल, फोन नम्बर टिप्नुहोस् त, 97-15-50-65-55 र 97-15-60-56-66।
3: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98-560-57-731, 98-060-57-731।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9, रोड, फोन 061-590-162-590-163।
10: हेलो बा,
11: कति बन्यो घर, अनि ढलान भयो त?
12: बाबु, ढलान त भयो, अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
13: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98-191-50-630 र 97-476-80-681।
14: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
15: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
14: अनि बन्छ त दाई
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
18: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
19: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ मिति यही असोज 27 गते मंगलबार समय 11 बजे स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा नोट साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
20: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम अहिले साँझको 5 बज्यो।
2: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301।
3: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
4: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस अफसेट प्रेस दुलेगौडा बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।

0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
1: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: यसको हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9008216142।

0: बड़ा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहु जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी चार दुलेगौडा कस्तेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित
0: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र वरिष्ठ भिडियो विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 98560133
4: सुन न श्रेया यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै
5: दिदी रिल्याक्स मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके
4: कहाँ
5: गण्डकी मेडिकल हल
0: हो गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन अनुहारको डन्डिफोर कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
0: र चौथो शनिबार गण्डकी हस्पिटल गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी सम्पर्क 0965903969 मोबाइल 9840826926
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
0: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
7: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
6: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
6: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
0: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल मेडिकलको बीचमा दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9845656999 छ।
8: एक सय 103.8 अन्तर्मनको आवाज।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
5: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोनी लगाएर हो?
6: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
10: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
9: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
10: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
9: फोन नम्बर 0654143121,
10: मोबाइल 9865078634 र 9701107090।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? छन् मैडम?
11: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेगौडा।
14: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
13: हाम्रा विशेषताहरू:
14: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
13: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
14: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
13: शिक्षामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
14: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
13: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
14: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
13: स्थान: धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
14: सम्पर्क 9560443043, 9801443628 र 9560771773।
13: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
15: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
15: दीक्षा ब्युटी पार्लर रे?
16: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
15: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
16: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
15: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
16: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
15: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
16: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
15: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि, प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
16: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: 对的。
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860-73-73-10 र 9861-53-507।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806-13-195 र 9847-15368।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
6: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
7: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9560-78-302 र 9864038-302।

0: Admission open at Sims Caregiver Dulegaura.
1: CTBT को पाठ्यक्रममा आधारित 390 घण्टाको केयरकिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क 9560443043, 9041443628 र 9560771773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468883522।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9560661636 र 9151661636।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
0: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: स्टुडियो तान्छेक
9: अहिले साँझको 6 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा समीक्षा मोतेसँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: चार दिनमा बाढ़ी पहिरोमा 18 जनाको मृत्यु, पछिल्लो 24 घण्टामा मात्रै 12 जनाको ज्यान गयो। हुम्लामा जड़ीबुटी संकलक बीच झडप हुँदा मोगुका एक जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
0: नारायणी नदीमा हालसम्मकै उच्च जल सतह मापन, बाढ़ी पहिरो प्रभावित क्षेत्रमा विद्युत सेवा सहज बनाउन प्राधिकरणको निर्देशन।
1: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई निशुल्क शिक्षा दिन सरकारको पहल, स्थानीय तहलाई परिपत्र।
0: अमेरिकामा हावाहुरी सहित भारी वर्षा, न्यूयर्क र न्यूजर्सीमा आपतकाल घोषणा।
1: र 19 वर्ष मुनिको महिला विश्वकपका लागि आईसीसी टोलीद्वारा कीर्तिपुर मैदानको निरीक्षण।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। गत बिहिबारदेखि लगातारको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण देशभर 18 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 12 जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। बागलुङको निशी खोला गाउँपालिका 3 पहिरोले घर पुरिँदा आमा र 3 छोराको घटनास्थलमै ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निशी खोला 3 श्याम कुमारी विक र उनका 3 छोराहरू मनोज, मुकेश र निशान विकको पहिरोमा पुरिएर मृत्यु भएको छ। यस्तै गरी पाल्पाका 2 फरक स्थानमा पहिरोले पुरिएर 5 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक भीमलाल भट्टराईका अनुसार पहिरोमा परि माथागढ़ी गाउँपालिका 3 कसेनी भैसी कठाका 75 वर्षीय लील बहादुर घरती मगर, उहाँकी 17 वर्षीय छोरी दिना घरती र छिमेकी मोतीलाल घरतीको 15 वर्षीय छोरी झरना घरतीको मृत्यु भएको हो। त्यस्तै माथागढ़ी गाउँपालिका 2 रूपसे रजौलीका 75 वर्षीय शेरबहादुर चिदी र रिद्धीकोट गाउँपालिका 6 ठिमुरे धुस्तुङकी 59 वर्षीय कृष्ण कुमारी सारूको पनि पहिरोमा परिमृत्यु भएको छ। निरन्तरको वर्षासँगै आज बिहान झरेको पहिरोले लीलबहादुर घरती मगरको घर पूर्ण रूपमा पुरिएको छ। धनुषाको मिथिला नगरपालिका 11 पहिरोमा पुरिएर 35 वर्षीय कमला श्रेष्ठको मृत्यु भएको छ। घर रहेका अरू 4 जनाको सकुशल उद्धार गरिएको छ। त्यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 पहिरोले घर बगाउँदा 75 वर्षीय शिवकुमारी गढ बुझा, 54 वर्षीय युमाया पूर्जाको मृत्यु भएको छ। आजै बेनी नगरपालिका 3 झम्किलीको छेपारीमा पहिरोमा पुरिएर अन्दाजे 35 वर्षीय कुमारी ओलीबिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक राजन कार्कीले जानकारी दिनुभएको छ। विपदमा पनि 7 सम्पर्कविहीन रहेका छन्। पाल्पामा 1, बागलुङमा 4 र म्याग्दीमा 2 विपत्ता हुनेको संख्या 7 पुगेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनहरूको खोजी कार्य जारी छ।
1: हुम्लाको चंखेली गाउँपालिका र मुगुको मुगुम कर्मारोङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मिमी वन क्षेत्रमा जड़ीबुटी खोज्न गएका स्थानीयवासीले झडप हुँदा 1 मृत्यु भएको छ भने 9 बेपत्ता भएका छन्। कर्मारोङ गाउँपालिका 9 पौपु र छाइला गाउँबाट गत असोज 2 गते जड़ीबुटी खोज्न हिँडेका नागरिकहरूबीच असोज 9 गते झडप भएको थियो। झडपका क्रममा कर्मारोङ 9 22 वर्षीय गणेश बहादुर बुढाको मृत्यु भएको छ। त्यस्तै घटनापछि भागदौड़ हुँदा मुगुका 9 स्थानीय हालसम्म बेपत्ता रहेका छन् भने 3 सम्पर्कमा आएका मुगुम कारमारुङ गाउँपालिकाले जानकारी दिएको छ। पालिकाले मृतक तथा बेपत्ता भएका नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि आवश्यक पहल गरिदिन जिल्ला प्रशासन कार्यालय मुगुलाई पत्राचार गर्दै अनुरोध गरेको छ।
0: नारायणी नदीमा हालसम्मको उच्च जलसतह मापन भएको छ। देवबारी स्थित जलमापन केन्द्रका अनुसार आज दिउँसो नारायणीको जलसतह खतराको तहभन्दा निकै माथि 11.94 मिटर पुगेको हो। यसैबीच लगातारको वर्षाका कारण कुले खानी जलाशय भरिने क्रम जारी रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आज अपरान्ह 4 बजेदेखि भोलि बिहान 5 बजेसम्मका लागि देउराली सिस्नेरी सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। यस्तै महाकाली नदीमा पानीको बहाव 1,75,000 क्युसेक नागेपछि भारत जोड्ने शारदा ब्यारेज वनवास पुलमा 4 पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाइएको छ भने कञ्चनपुरबाट चल्ने लामो दूरीका यातायात सेवा समेत ठप्प भएका छन्। पहिरोले अवरूद्ध भएका मध्य पहाड़ी लोकमार्गको लमजुङ खण्ड र डुम्रे बेसीसर सड़क पुनः संचालनमा आए पनि बेसीसर चामे सड़क खण्ड भने अझै ठप्प छ।
1: लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ़ेपछि कञ्चनपुरको पश्चिम नाकागड्डा चौकी भएर नेपाल भारत आवागमन प्रभावित भएको छ। महाकाली नदीमा आज गरिएको मापन अनुसार नदीमा पानीको बहाव 1,75,700 क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नव परीक्षक टेक बहादुर रावतले जानकारी दिनुभयो। महाकाली नदीमा पानीको बहाव बढ़दा वनभाषा पुलमा भारतीय पक्षले 4 पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाएको छ। मोटरसाइकल लगायत सवारी साधन मात्रै सञ्चालन गर्न दिएको छ। करिब 100 वर्ष पुरानो वनवास पुल भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि ठूला सवारी साधन आवागमनमा रोक लगाउँदै आएको छ। यस्तै नारायणी नदीमा आज जलसतह 11.94 मिटर पुगेको छ। देवघाट स्थित जलमापन केन्द्रमा मापन गरिएको उक्त जलसतह जलमापन गर्न थालेपछि हालसम्मकै उच्च रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरले जनाएको छ।
0: अविरल वर्षा बाढ़ी पहिरो र हावाहुरीका कारण देशका विभिन्न स्थानमा विद्युत सेवा अवरूद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरणले आफ्ना सबै प्राविधिक टोली तथा जनशक्तिलाई हाई अलर्टमा परिचालन गरेको जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले साथै प्रदेशका प्रादेशिक तथा रिभिजन कार्यालय प्रमुखहरूसँग आपतकालीन भर्चुअल बैठक गरी प्रभावित क्षेत्रमा वैकल्पिक लाइन मार्फत भए पनि तत्काल विद्युत सुचारू गर्न कड़ा निर्देशन दिनुभएको छ। हाल देशभरका विद्युत प्रसारण तथा वितरण संरचनाको निरन्तर अनुगमन भइरहेको छ।
1: बाढ़ी र पहिरोका कारण जोखिम बढ़ेपछि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना एकएपले लामो दूरीको पदयात्रामा जाने पर्यटकहरूका लागि अनिवार्य गाइडको व्यवस्था गरेको छ। जमसम मुक्तिनाथ र घानरोग जस्ता छोटो दूरीका गन्तव्य बाहेक अन्य पदमार्गमा जाँदा पर्यटकहरूलाई अनिवार्य रूपमा इजाजत प्राप्त गाइड साथमा लैजान अनुरोध गरिएको हो। यस्तै एक्यापले अन्नपूर्ण मनास्लो र गौरी शंकर क्षेत्रका लागि प्रवेश अनुमति पत्र परमिट जारी गर्न शुरू गरे पनि बाटोको अवस्था र मौसमको मूल्यांकन गरेर मात्रै भ्रमणको स्वीकृति दिने स्पष्ट पारेको छ।
0: अविरल वर्षाका कारण थुप्रीको पहिरो हटाएसँगै नारायणघाट मुगलिन सड़क खण्ड पुनः संचालनमा आएको छ। चितवनको नामसी खोला पुलमा आज बिहान खसेको लेदो सहितको पहिरो दिउँसो पन्छाएपछि पोखरातर्फ आउजाउ गर्ने सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन्। पृथ्वी राजमार्गको मलेखु मुगलिन सड़क खण्डमा खण्डका 11 भन्दा बढ़ी स्थानमा भने ठूला पहिरो खसेर यातायात अझै ठप्प छ। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि
0: थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।

0: बहुत जानकारी का लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
0: यो हो थाहासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर छवरालाई नियन्त्रणमा राखिएको स्थानमा अनगमनका लागि पुगेको टोलीलाई भेटघाटमा रोक लगाएको भन्दै राष्ट्रिय मानवाधिकार आयोगले आपत्ति सुनाएको छ। आयोगले विज्ञप्ति जारी गर्दै आफ्नो संवैधानिक तथा कानूनी अधिकारमाथि अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गरेको छ। आयोगका अनुसार टेको स्थित प्रहरी कार्यालयमा आज दिउँसो पुगेको टोलीलाई प्रहरीले जबरासँग भेट गर्न नदी फर्काएको थियो। नेपाल प्रहरीले भने पूर्व प्रधान न्यायाधीश जबरामाथि सुरक्षा खतरा रहेकाले नियन्त्रणमा लिएको र हाल उहाँलाई आफ्नै निवासमा पुर्याएर सुरक्षा प्रदान गरिएको दावी गरेको छ। गई राती महाराजगंज स्थित निवासबाटै बिना पक्राउ पुर्जी
4: सरकारले पहल शुरू गरेको छ। शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै मन्त्रालयबाट स्वीकृत जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई निशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड 2083 तत्काल कार्यान्वयन गर्न देशभरका सबै स्थानीय तहहरूलाई परिपत्र सहित निर्देशन दिएको छ। आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले तयार पारिएको उक्त मापदण्ड कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरिएको हो।
5: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा भारी वर्षापछि तटीय क्षेत्रमा भीषण बाढ़ी आएको छ। तीव्र हावा र भारी वर्षाका कारण त्यहाँ बिजुली र यातायात अवरूद्ध भएका छन्। अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार न्यूयोर्क शहर र बोस्टन लगायत धेरै क्षेत्रमा तेज हावा र भारी वर्षा भएको छ। न्यूयोर्क र न्यू जर्सीमा आपतकालीन अवस्था घोषणा गरिएको छ। बीबीसीका अनुसार दुवै राज्यका केही तटीय क्षेत्रमा बाढ़ी आएको छ। भर्जिनियादेखि मेनसम्म वर्षा र शक्तिशाली आँधी आउने अनुमान गरिएको छ। न्यू जर्सीको सर्फ सिटीमा मानिसहरू बाढ़ीले भरिएका सड़कमा हिँडिरहेका तस्विर सार्वजनिक भएका छन्।
4: अब खेल समाचार। नेपालले आगामी वर्ष आयोजना गर्ने अण्डर 19 महिला विश्वकप क्रिकेट प्रतियोगिताको तयारीका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टोलीले आज किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निरीक्षण गरेको छ। आज दिउँसो किर्तिपुर पुगेको आईसीसीको टोलीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार तथा मैदानको अवस्थाबारे स्थलगत निरीक्षण गरेको हो। टोलीले मैदानको खेल योग्य अवस्था, पिच, आउटफिल्ड, बोर्ड, खेलाड़ी तथा दर्शकका लागि आवश्यक संरचना लगायतका पक्षको अवलोकन गरेको थियो। विश्वकप जस्तो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न आवश्यक मापदण्ड अनुसार मैदान तथा अन्य पूर्वाधारको अवस्था मूल्यांकन गर्न आईसीसीको टोलीले निरीक्षण गरेको हो। निरीक्षणका क्रममा मैदानमा उपलब्ध सुविधा, संरचनाको गुणस्तर तथा प्रतियोगिता सञ्चालनका लागि गर्नुपर्ने थप तयारीबारे समेत टोलीले जानकारी लिएको थियो। नेपालले पहिलो पटक अण्डर 19 महिला विश्वकप क्रिकेट आयोजना गर्ने तयारी गरिरहेको छ। प्रतियोगितालाई लक्षित गर्दै नेपाल क्रिकेट संज्ञानले मैदान तथा अन्य आवश्यक पूर्वाधारको तयारीलाई प्राथमिकता दिएको छ। साँझ 6 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: चार दिनमा बाढ़ी पहिरोमा 18 जनाको मृत्यु, पछिल्लो 24 घण्टामा मात्रै 12 जनाको ज्यान गयो। हुम्लामा जड़ीबुटी संकलक बीच झडप हुँदा मुगुका 1 जनाको मृत्यु, 9 जना सम्पर्कविहीन।
4: नारायणी नदीमा हालसम्मकै उच्च जल सतह मापन, बाढ़ी पहिरो प्रभावित क्षेत्रमा विद्युत सेवा सहज बनाउन प्राधिकरणको निर्देशन।
5: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई निशुल्क शिक्षा दिन सरकारको पहल, स्थानीय तहलाई परिपत्र।
4: अमेरिकामा हावाहुरी सहित भारी वर्षा, न्यूयोर्क र न्यू जर्सी आपतकाल घोषणा
5: र 19 वर्ष मुनिको महिला विश्वकपका लागि आईसीसी

0: टोलीद्वारा किर्तिपुर मैदानको निरीक्षण।
1: थाहा सुनसान युट्युबले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। समीक्षा र अप्सरा बिदा हुन्छ। नमस्कार।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खा छ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
3: ए हो र, ल त ल,
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0658414222 र 98565192।
6: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
6: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338778, प्रशान्त नेउपाने 98460269225।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
9: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
11: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461556999 छ।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
4: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253519122, 98058-0008 र 98460-69246।
13: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9814533005।
16: मम्मी भोक लाग्यो, खाजा खाम न।
14: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
16: हस् मम्मी।
17: मैले सुने छोरी, ल जाम हिँड।
14: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
17: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
14: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
17: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि एउटा ल्याइदे भनेर।
19: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
17: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसेसरीजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
19: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
17: हाम्रो मोबाइल पसल दुलेगौडा, साङ्ग्रिला बैंकको ठ्याक्कै पारिपट्टि, कृति फोटो सँगै। प्रोपाइटर सन्तोष श्रेष्ठ, फोन 9855956996 र 9701556996।
20: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
14: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
18: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
19: ए हो र, हस् दाई म आजै जान्छु।
17: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
21: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
19: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
21: हो र, कहाँ छ र त्यस्तो?
19: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
9: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
9: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
1: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
9: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
22: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
23: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
22: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
24: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
25: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
25: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
9: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
25: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
9: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
25: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
9: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
25: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
9: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
25: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
26: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
27: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
26: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
27: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
28: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: फ्रेंड्स गॉसिप
1: ओए यो जीवन क्लास म पस्दिन कस्तो सोझो भएर आथिन त है
0: नडान
2: हात थामी कादमा राखी संसार डुलायो मलाई संसार देखाउन आफ्नो रहर बुलायो न भन्यो कहिले नाइ मलाई नगर्यो कहिले
3: यस्तै बाल प्रतिभाहरू र विद्यार्थी भाइ बहिनीहरूसँग गरिएको रमाइलो कुराकानीहरू कार्यक्रम स्कूल कलेजमा मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक आइतबार र शनिबार साँझ 6 बजेको थाहा खबरपछि 7 बजेसम्म

नमस्ते, स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiothorparahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई यहाँले सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको आइतबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म यहाँले हामीलाई सुन्न सक्नुहुनेछ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनीभित्र लुकेर रहेको प्रतिभा अथवा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो अनि मिठो मिठो कुराकानीहरू कार्यक्रममा प्रस्तुत गर्नेछौ। र यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु। यो क्षेत्रकै गुणस्तरीय नमूना विद्यालय ज्ञान बगैचा बोर्डिङ स्कूलमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै अहिलेको लागि भने उनीहरूसँग मिठो मिठो कुराकानीतर्फ लागौ है त।

0: Leg, brick, spoon, think, clap, drum, spring. Thank you.
1: Thank you so much. मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएको मा अनि हजुरको घर चाहिँ कता
0: हो
1: रे?
0: मेरो घर गणपते हो.
1: गणपतेमा हो अनि गणपतेबाट ज्ञान बगैँची स्कुल आउँदा कति टाइम जति लाग्छ त नि?
0: आधा घन्टा जति लाग्छ.
1: आधा घन्टा जति लाग्छ है. अनि हजुर सन्चै आरामै हुनुहुन्छ त?
0: सन्चै छु.
1: सन्चै हुनुहुन्छ. अनि तपाईँको पढाइ चाहिँ कस्तो चलिरहेको छ त नि अहिलेको समयमा?
0: राम्रो छ पढाइ.
1: राम्रो छ पढाइ. ल ठिक छ, यो मिठो प्रतिभा हामीलाई सुनाइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै हजुरले चाहिँ घरमा फ्री हुँदाखेरि के कस्तो कामहरू गर्नुहुन्छ त?
0: पढ्छु, लेख्छु.
1: पढ्नुहुन्छ, लेख्नुहुन्छ. अनि गेमहरू खेल्नुहुन्छ कि हुँदैन त नि?
0: खेल्छु.
1: खेल्नुहुन्छ. कस्तो खालको गेमहरू खेल्नुहुन्छ त?
0: ओएक्स गेम खेल्छु बोर्डमा.
1: ओएक्स गेम खेल्नुहुन्छ. अनि साथीहरू चाहिँ हुन्छ कि हुँदैन त नि घरतिर खेल्ने?
0: हुनुहुन्छ.
1: हुनुहुन्छ. भनेपछि ग्रुपमा चाहिँ खेल्नुहुन्छ घरमा?
0: हो.
1: ठिक छ, अहिलेको लागि भने हामी छुट्टिन्छौँ र छुट्टिनु पूर्व हजुरलाई मनमा लागेको कुराहरू केही सुनाउन मन छ हाम्रो श्रोता साथीहरूलाई?
0: मेरो प्रतिभा सुन्नको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु.
1: थ्याङ्क यू सो मच. हजुर श्रोता साथी, हाम्रो प्यारी सानी बहिनीले पनि आफ्नो प्रतिभा हामीहरूलाई सुनाइसक्नु भएको छ र अहिले सेकेन्डमा फेरि पनि हामीसँग कुराकानीको क्रममा अर्को प्यारो भाइ जोडिनु भएको छ. उहाँको प्रतिभा पनि कार्यक्रममा राख्नेछौ. नमस्ते, स्वागत छ कार्यक्रममा.
2: नमस्कार, मेरो नाम सशित शर्मा हो. म कक्षा एकमा पढ्छु. मेरो घर खैरेन तार हो. म आज हजुरहरूलाई कविता सुनाउँदैछु. मेरो कविताको टाइटल रहेछ विद्यालय. अब सुनाऊ है त ज्ञान.

0: धेरै धेरै धन्यवाद। यो मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा, विद्यालय टाइटलमा रहेको मिठो कविता हजुरले हामीलाई सुनाउनु भयो भने, अनि विद्यालय टाइटलमा रहेको कविता हजुरलाई कसले सिकाइदिनु भएको त नि?
1: टिचरले।
0: टिचरले सिकाइदिनु भएको हो। अनि टिचरको नाम चाहिँ के हो त नि?
1: अस्मिता टिचर र अनु टिचर।
0: अस्मिता टिचर र अनु टिचरले सिकाइदिनु भएको। अनि उहाँहरूले कुन चाहिँ सब्जेक्ट पढाउनुहुन्छ त?
1: अस्मिता टिचरले नेपाली र सेरोफेरो, अनु टिचरले म्याथ र इङ्ग्लिस।
0: म्याथ र इङ्ग्लिस पढाउनुहुन्छ है। अनि तपाईँलाई चाहिँ नेपाली सब्जेक्ट मनपर्छ कि म्याथ इङ्ग्लिस मनपर्छ कि सेरोफेरो सब्जेक्ट मनपर्छ त?
1: म्याथ इङ्ग्लिस।
0: म्याथ इङ्ग्लिस मनपर्छ। किन होला म्याथ र इङ्ग्लिस चाहिँ सब्जेक्ट मन परेको हजुरलाई?
1: मलाई पढ्न मजा लाग्छ, म्याथ पढ्न मन लाग्छ।
0: म्याथ पढ्न पनि मन लाग्छ, प्र्याक्टिस गर्न पनि मन लाग्छ है हजुरलाई? होला, ठिक छ। अनि हजुरलाई डर लागेको छ कि छैन त नि अहिले यसरी एफएममा बोलिरहँदा फेरि?
1: छैन।
0: डर लागेको छैन?
1: छैन।
0: खुसी हुनुहुन्छ हजुर?
1: खुसी छु।
0: खुसी हुनुहुन्छ। अनि हजुर फर्स्ट टाइम बोल्दै हुनुहुन्छ एफएममा?
1: म फर्स्ट टाइम बोल्दैछु।
0: फर्स्ट टाइम बोल्दै हुनुहुन्छ है। अनि हजुरले चाहिँ घरमा गएर भन्नुहुन्छ कि हुँदैन चाहिँ नि फ्यामिलीलाई म आज यसरी एफएममा बोलेको भनेर?
1: भन्छु।
0: भन्नुहुन्छ त, ठिक छ। यो मिठो प्रतिभा सँगसँगै अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त?
1: ओके टिचर।
0: हजुर श्रोत साथी, अहिलेको लागि भने कुराकानीको क्रममा फेरि पनि अर्को प्यारो भाइ जोडिनु भएको छ। नमस्ते, स्वागत छ कार्यक्रममा।
2: नमस्ते, मेरो नाम नयन कुइराला, म कक्षा 2 का छात्र।
0: अनि हजुरले आज हामीलाई के सुनाउने हो नि?
2: म आज कविता सुनाउँदैछु।
0: कविता सुनाउँदै हुनुहुन्छ। अनि कविताको टाइटल के होला?
2: मेरो कविताको टाइटल काम।
0: काम हजुरको कविताको टाइटलको नाम?
2: मेरो कविताको टाइटलको नाम काम।
0: ल, अब काम टाइटलमा रहेको यो रमाइलो मिठो कविता सुनाइदिहाल्नुहोस् है त।
2: हुन्छ। हजुर बुवा खुरु खुरु काम गर्नुहुन्छ, हजुर आमा सुरु सुरु पानी भर्नुहुन्छ, सानी

0: धाम मेरो कविता भ्याइयो।
1: ए हजुरको कविता भ्यायो, निकै नै सुमधुर मिठो कविता हजुरले हामीलाई सुनाउनु भयो। काम टाइटलमा रहेको कविता हजुरले हामीलाई सुनाउनु भयो भने, अनि तपाईँले चाहिँ घरमा काम गर्नुहुन्छ कि हुँदैन त नि?
0: गर्छु।
1: काम गर्नुहुन्छ, कस्तो कस्तो कामहरू गर्नुहुन्छ त?
0: भाडा माझ्ने, अन्त कपडा मिलाउने, अन्त त्यति मात्र गर्छु।
1: अनि त्यति मात्रै काम गर्नुहुन्छ है? अनि मम्मीलाई पनि हेल्प गर्नुहुन्छ घरमा?
0: गर्छु।
1: गर्नुहुन्छ। अनि मम्मीले के भन्नुहुन्छ त हजुरलाई हेल्प गर्दै गर्दा?
0: धन्यवाद।
1: धन्यवाद भन्नुहुन्छ हजुरलाई?
0: हजुर
1: हजुर। अनि तपाईँले चाहिँ घरमा कतिको पढ्नुहुन्छ त नि?
0: घरमा पढ्छु।
1: धेरै पढ्नुहुन्छ? कति टाइमसम्म पढ्नुहुन्छ त?
0: धेरै नै टाइमसम्म पढ्छु।
1: धेरै नै टाइमसम्म पढ्नुहुन्छ है? अनि पढ्ने सँगसँगै हजुरलाई चाहिँ अरू के कामहरू गर्न मन लाग्छ त फ्री हुँदाखेरि?
0: मलाई फ्री हुँदाखेरि नुहाउन, अन्त हात मुख धुन, अन्त त्यति मात्र गर्न मन लाग्छ।
1: त्यति मात्रै गर्नु मन लाग्छ। अनि हजुरको चाहिँ ठुलो भएपछि के बन्ने सपना छ त नि? हजुरको ड्रिम चाहिँ के छ?
0: मेरो ठुलो भएपछि ड्रिम डाक्टर बन्ने।
1: डाक्टर बन्ने ड्रिम छ। हजुरको सपना पुरा गर्नको लागि चाहिँ धेरै मेहनत गर्नुपर्छ, धेरै राम्रोसँग पढ्नुपर्छ। हुन्छ
0: हुन्छ
1: ल, ठिक छ। अनि हजुरलाई चाहिँ खानेकुरामा के कुरा मनपर्छ त?
0: मलाई त खानेकुरामा फलफुलहरू मात्र मनपर्छ।
1: फलफुलहरू मात्रै मनपर्छ? कस्तो कस्तो फलफुलहरू मनपर्छ त?
0: मलाई चाहिँ गुलियो, मिठो, अमिलो।
1: गुलियो, मिठो, अमिलो फलफुल मनपर्छ। अनि पिरो मन पर्दैन?
0: मन पर्दैन।
1: मन पर्दैन ल, ठिक छ। अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त?
0: हुन्छ, थ्याङ्क यू।
1: हजुर श्रोता साथी, हाम्रो प्यारो भाइसँग पनि रमाइलो कुराकानी हामीले गरिसकेका छौँ र अहिलेको लागि भने साथमा अर्को प्यारी बहिनी जोड्नु भएको छ। नमस्ते, स्वागत छ कार्यक्रममा।
2: नमस्कार, आई एम सारिका थापा फ्रम क्लास 8 मुनार अफ क्यान बगैचा इङ्ग्लिस बोर्डिङ स्कुल। टुडे आई एम हियर टु टेल सम फन फ्याक्ट्स। Number 1, it takes 8 minutes 17 seconds for light to travel from the sun's surface to the earth. Number 2, every year over 1 million earthquakes shake the earth. Number 3, every year lightning kills 1,000 people. Number 4, we can tell a turtle's gender by the noise it makes. Males grunt and females hiss. Number 5, a dog's sense of smell is 1,000 times more sensitive than humans. Number 6, at night, a tiger can see better than we do. The night vision of a tiger is 6 times better than the human beings. Thank you.
1: Thank you so much. यो मिठो प्रतिभा हामीलाई सुनाइदिनु भएकोमा, अनि हजुरले चाहिँ हामीलाई फन फ्याक्ट्स भनेर यस्तो मिठो मिठो फ्याक्ट्सहरू सुनाउनु भयो। फन फ्याक्ट्सहरू तयार गर्नको लागि कति टाइम जति लाग्यो त नि?
2: 5 मिनट जति।
1: 5 मिनट जति लाग्यो। हजुर आफैले सोचेर लेख्नु भएको
2: हो? होइन,
1: अरू कसैले सिकाइदिनु भएको?
2: हजुर।
1: कसले सिकाइदिनु भएको त नि?
2: दिदीले
1: सिकाइदिनु भएको। भनेपछि दिदी बहिनी भएर चाहिँ यो मिठो प्रतिभा हामीलाई सुनाउनुको लागि रेडी गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै, तपाईँको पढाइ कस्तो चलिरहेको छ त नि?
2: राम्रै चलिरहेको छ।
1: राम्रो चलिरहेको छ। अनि ज्ञानवर्ग स्कुलमा चाहिँ कस्तो कस्तो किसिमको चाहिँ व्यवस्थापनहरू छ हजुरले हामीलाई सुनाउनु मिल्छ?
2: हाम्रो विद्यालयमा चाहिँ विद्यार्थीहरूलाई आवत जावत गर्नको लागि बसको सुविधा छ, अनि विभिन्न पुस्तकालयहरू पढेर ज्ञान प्राप्त गर्नको लागि पुस्तकालय पनि व्यवस्था गरेको छ। साइन्स र कम्प्युटर रिलेटेड कुराहरूको लागि चाहिँ हाम्रो स्कुलले साइन्स ल्याब र कम्प्युटर ल्याब पनि व्यवस्था गरेको छ। यति नै
1: छ है? भनेपछि धेरै कुराहरूको व्यवस्थापन रहेछ। अनि हजुरको घर चाहिँ कता हो त नि?
2: बेलचौतारामै
1: हो। भनेपछि बेलचौताराबाट यहाँ स्कुल आउन त धेरै टाइम त लाग्दैन होला है?
2: लाग्दैन।
1: अनि तपाईँले चाहिँ घरमा के कामहरू गर्नुहुन्छ त?
2: मैले सकेको जति काम गर्छु, जस्तै झाडु पोछा लाउने, मम्मीलाई घर सफा गर्न सहयोग गर्ने, अनि घरिघरि चाहिँ खाना पकाउन।
1: घरिघरि चाहिँ खाना पकाउन पनि हेल्प गर्नुहुन्छ। धेरै राम्रो राम्रो कामहरू हजुरले गर्नु हुँदो रहेछ। अनि स्कुलमा चाहिँ सबै टिचरहरूले राम्रो व्यवहार गरेर पढाउनुहुन्छ हजुरहरूलाई?
2: हजुर, पढाउनुहुन्छ।
1: पढाउनुहुन्छ। अनि हजुरको फेभरेट टिचर चाहिँ को हुनुहुन्छ त नि स्कुलमा?
2: म सबैलाई सम्मान गर्छु, सबै मेरो फेभरेट टिचरहरू हुनुहुन्छ।
1: भनेपछि चाहिँ सबैजना हजुरको चाहिँ एकदम प्रिय हुनुहुन्छ है? हजुरलाई ठिक छ अहिलेको लागि भने हामी छुट्टिन्छौँ र हाम्रो श्रोता साथीहरूलाई छोटो मिठो केही जानकारी यहाँले दिन चाहनुहुन्छ
2: अझै पनि यस्तै राम्रो राम्रो प्रतिभाहरू सुन्नको लागि चाहिँ रेडियो ढोरबलाई फलो गर्ने होला र सुनिदिनु होला यति भन्न चाहन्छु धन्यवाद
1: हुन्छ धेरै धेरै धन्यवाद अहिलेको लागि भने हामी छुट्टिन्छौँ हजुर श्रोता साथी अहिलेको लागि भने फेरि पनि अर्को बहिनी साथमा हुनुहुन्छ नमस्ते स्वागत छ कार्यक्रममा
3: नमस्कार सम्पूर्णमा म कक्षा 8 मुनालकी छात्रा आयुषी बास्तोला आजको यस कार्यक्रममा एउटा छोटो र मिठो कविता लिएर आएकी छु मेरो कविताको शीर्षक रहेको छ चरी पिञ्जडा भित्र जल्दी चरी नबोली नबोली मर्छे कि चरी मनका कुरा नखोली नखोली उडेर जान्थे त्यो सानी चरी आहार लिनलाई आहार लिई आउँदथी चरी बच्चालाई दिनलाई त्यो सानी चरी जंगल भित्र साह्रै रमाउथी उडन खुस्ते तिसाना बच्चा खुट्टाले समाउथी मारे निहेर कोन पापीले त्यो सानी चरीलाई भए निटुरा तिसाना बच्चा जिन्दगी भरिलाई हावा र हुरी आएको बेला रोएर बस्दछन् उडन खोज्दा तिसाना बच्चा गुडबाट खस्दछन् आमाको यादमा बस्दा बस्दा धेरै दिन गयो नि बिचराती टुहुराको बेहाल भयो नि बिचराती टुहुराको बेहाल भयो नि धन्यवाद
1: आहा धेरै धेरै धन्यवाद यो मिठो लय भाकामा हजुरले हामीलाई यो कविता सुनाइदिनु भयो चरी शीर्षकमा रहेको हजुरलाई कति टाइम जति लाग्यो थियो नि यो प्रिपेयर गर्नको लागि
3: मलाई आधी घण्टासम्म लाग्यो मेरो बुवाले सहयोग गर्नुभएको थियो यो बनाउन
1: भनेपछि हजुरको बुवाले चाहिँ हजुरलाई हेल्प गर्नुभएको निकै मिठो कविता हजुरले हामीलाई सुनाउनु भयो सँगसँगै यस्तो मिठो भाका लयमा मिसाएर हजुरले हामीलाई सुनाउनु भयो अनि तपाईँको पढाइ कस्तो चलिरहेको छ त
3: मेरो पढाइ राम्रै चलिरहेको छ
1: राम्रो चलिरहेको छ स्कुलमा पढ्दा हजुरले एकदम खुसी महसुस हुन्छ
3: हजुर हुन्छ
1: धेरै खुसी हुन्छ है अनि हजुरको साथीहरू हुनुहुन्छ कि हुँदैन त नि स्कुलमा
3: हुनुहुन्छ
1: धेरैजना हुनुहुन्छ
3: धेरैजना हुनुहुन्छ
1: धेरैजना हुनुहुन्छ अनि सबैजना एकदम मजाले स्कुलमा पढ्नुहुन्छ अनि टिचरहरूले पनि कस्तो व्यवहार गर्नुहुन्छ त
3: टिचरहरूले हामीलाई धेरै माया गर्नुहुन्छ अनि दयालु पनि हुनुहुन्छ हाम्रो सबै टिचरहरू सबैले सहयोग गर्नुहुन्छ हामीलाई केही अप्ठ्यारो परेमा राम्रोसँग बुझाउनुहुन्छ
1: राम्रोसँग बुझाएर चाहिँ पढाउनुहुन्छ है हजुरहरूलाई सुन्छ निकै मिठो प्रतिभा हजुरले हामीलाई सुनाउनु भयो अनि हाम्रो श्रोता साथीहरूलाई केही सुनाउन चाहनुहुन्छ हजुरले छोटो मिठो जानकारी केही दिन चाहनुहुन्छ
3: अब मैले यो चरी कवितामा चाहिँ एउटा चरीको पीडाहरू पोखिएको छ एउटा चरी हुन्छन् ऊ चाहिँ जहिले आफ्नो बच्चाहरूको लागि आहार लिनलाई जंगलतिर जान्थिन् ऊ जंगलमा साह्रै रमाउथिन् तर एक दिन एउटा कोइली आएर उसलाई मारिदियो त्यो मारिदिएको कारणले उसका बच्चाहरू सबै टुरा भए उनीहरू हावाहुरी आउँदा रोएर बस्छन् आमालाई गुहार लगाउँछन् र आमाको यादमा उनीहरू बस्दा बस्दा उनीहरूको बिहालै भइसकेको हुन्छ भन्ने कुरा जनाउँछ यो कविताले
1: अनि यो मिठो कविता पनि रहेको छ आशा रहेको छ सम्पूर्ण श्रोता साथीहरूले उहाँको कवितालाई मिठो कवितालाई सुन्नुभयो होला अनि तपाईँलाई चाहिँ यसरी आज रेडियोमा बोल्दै गर्दा कस्तो महसुस भइरहेको छ त नि
3: मलाई निकै रमाइलो लागिरहेको छ मेरो फर्स्ट टाइम हो बोलेको यसरी सुरुमा त मलाई हल्का म नर्भस थिएँ तर अहिले यहाँ सबै भाइ बहिनीहरूले बोलेको देखेर मलाई निकै खुसी लाग्यो मलाई मेरो आत्मविश्वास बढ्यो
1: भनेपछि निकै खुसी हुनुहुन्छ अनि ल भोलिको दिनहरूमा पनि यसै गरी आफ्नो प्रतिभा राख्दै गर्नुहोला अघि बढ्दै गर्नुहोला भन्दै तपाईँले चाहिँ ठुलो भएपछि चाहिँ आफ्नो सपना चाहिँ के छ त नि के बन्ने ड्रिम छ हजुरको
3: मलाई आर्टिस्ट बन्न मन छ
1: आर्टिस्ट बन्न मन छ हजुरलाई हजुर हुन्छ धेरै मेहनत गर्नुहोला अघि बढ्नुहोला भन्दै अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त
3: हस् धन्यवाद
1: हजुर श्रोता साथी चरी शीर्षकमा रहेको मिठो कविता मिठो भाका सँगसँगै हाम्रो सम्पूर्ण श्रोता साथीहरूले सुन्नुभयो होला बहिनीको प्रतिभा उहाँले मिठो तरिकाले हामीलाई सुनाउनु भयो र अहिलेको लागि फेरि पनि कविता सुनाउँछु भनेर साथमा चाहिँ एकजना प्यारी सानी बहिनी साथमा जोड्नु भएको छ उहाँको कवितालाई पनि हामी सुन्नेछौँ नमस्ते स्वागत छ कार्यक्रममा
4: नमस्कार मेरो नाम रियाना बानिया कक्षा 4 अन्नपूर्णबाट आज म हजुरहरूको सामु एउटा छोटो र मिठो कविता लिएर आएकी छु मेरो कविताको शीर्षक रहेको छ स्मृतिका तस्विरहरू अब म सुरु गर्छु है त जति पीडा छ नि सानो मलाई नै छ के गरू मेरो त आफन्त पनि परे नै छ के गरू सोद्धा अरूले ठिकै छ भन्ने पनि जति हजुर मुटु भरि पीडा अनि दुखै नै छ के गरू जिन्दगीको कुरुक्षेत्र सङ्घर्षको मैदानमा सधैँ तिमीलाई मेरो बधाई नै छ के गरू मनै परे पनि लगा लाउदिन दोष आफन्तलाई जर

0: धन्यवाद मिठो कविता हामीलाई सुनाइदिनु भएकोमा। अनि तपाईँलाई कति टाइम जति लाग्यो त नि यो कविता सुनाउनको लागि, प्र्याक्टिस गर्नको लागि?
1: एक दिन जति लाग्यो।
0: एक दिन जति चाहिँ लाग्यो है?
1: हजुर।
0: अनि हजुरको पढाइ कस्तो चलिरहेको छ त?
1: राम्रो चलिरहेको छ।
0: राम्रो चलिरहेको छ। अनि साथीहरूले चाहिँ अघि हाम्रो एक्जाम पनि नजिकिँदैछ भन्नुभएको थियो, अनि हजुरको एक्जामको तयारी चाहिँ के कस्तो चलिरहेको छ त नि?
1: मेरो एक्जामको तयारी चाहिँ राम्रो चलेको छ।
0: राम्रो चलिरहेको छ।
1: हजुर।
0: र धेरै राम्रोसँग पढ्नु होला, एक्जाममा चाहिँ फर्स्ट हुनु होला, धेरै मेहनत गर्नु होला भन्दै अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त।
1: हुन्छ, धन्यवाद।
0: हजुर श्रोता साथी, अहिलेको लागि भने फेरि पनि अर्को प्यारी बहिनी जोड्नु भएको छ। इम्पोर्टेन्स अफ वाटरको बारेमा चाहिँ सुनाउने हो मिस भन्दै आउनु भएको छ। उहाँको इम्पोर्टेन्स अफ वाटर टाइटलमा रहेको प्रतिभा हामी सुन्नेछौ। नमस्ते, स्वागत छ कार्यक्रममा।
2: Namaste, I'm Nisma Powder from Class 5, Parizat. Today I am going to talk about importance of water. Water play a very important role in our daily life and in nature. Water is one of the most important natural resources on earth. All living things need water to survive. We need water for drinking, cooking, bathing, washing, cleaning, farming and gardening. Plants need water to grow, while animals need it for drinking and living. Water is also used in industries, transportation and to produce hydroelectricity. Thank you.
0: Thank you so much. हामीलाई वाटरको इम्पोर्टेन्सको बारेमा हजुरले हामीलाई सुनाउनु भयो। तपाईँलाई कसले सिकाइदिएको त नि यो मिठो प्रतिभा सुनाउनुको लागि? आफैले प्र्याक्टिस गर्नुभएको हो?
2: हजुर।
0: अनि तपाईँलाई चाहिँ यसरी आज एफएममा बोल्दै गर्दा कस्तो महसुस भइरहेको छ त नि?
2: खुसी लागेको छ।
0: खुसी लागेको छ। हजुर फर्स्ट टाइम बोल्दै हुनुहुन्छ कि सेकेन्ड टाइम बोल्दै हुनुहुन्छ त?
2: सेकेन्ड टाइम
0: बोल्नु भएको। पहिला पनि बोल्नु भएको थियो है?
2: हजुर।
0: अनि पहिला चाहिँ हजुरले के सुनाउनु भएको थियो नि हामीलाई?
2: कथा
0: सुनाउनु भएको थियो। अनि अहिले चाहिँ हामीलाई वाटरको बारेमा सुनाउनु भयो। अनि हजुरलाई चाहिँ जसले पनि पानी चाहिँ फालिरहेको हुन्छ, वाटर वेस्ट गरिरहेको हुन्छ, उहाँलाई चाहिँ के भन्न मन छ त नि?
2: त्यसरी चाहिँ पानी वेस्ट नगर्नु होला, अहिलेको वाटरले चाहिँ अब फ्युचरलाई हेल्प गर्न सक्छ।
0: भनेपछि अहिलेको वाटर, अहिले चाहिँ पानी जम्मा गरेर राख्यो भने चाहिँ हाम्रो चाहिँ फ्युचरमा चाहिँ हेल्प हुन सक्छ हजुरले भन्न चाहनुहुन्छ है?
2: हजुर।
0: ल ठिक छ, मिठो कुराकानी सँगसँगै अहिलेको लागि भने हामी छुट्टिन्छौँ। र हाम्रो श्रोता साथीहरूलाई यहाँलाई केही भन्नु मन छ कि छैन?
2: यस्तै रमाइलो प्रतिभाहरू सुन्न सबैले रेडियो ध्रुव राईलाई फलो गरिदिनु होला। पानी चाहिँ सबैले वेस्ट नगरिकन राख्नु होला, यति भन्न चाहन्छु। धन्यवाद।
0: हजुर श्रोता साथी, हाम्रो प्यारी बहिनीले पनि वाटर, पानी चाहिँ हामीले फाल्नु हुँदैन, पानी वेस्ट गर्नु हुँदैन भनेर चाहिँ उहाँले हामीलाई सुनाउनु भयो। र पक्कै पनि हामीले चाहिँ पानी व्यवस्थापन गरेर राख्नुपर्छ। पानी भनेको जीवनमा निरन्तर रूपमा चाहिने चाहिँ एउटा महत्वपूर्ण कुरा पनि हो। हामीहरू सबैजनाले पानीको बचत चाहिँ गर्नुपर्छ, वेस्ट गर्नु हुँदैन। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने हामीसँग फेरि पनि कुराकानीको क्रममा अर्को प्यारी बहिनी जोडिनु भएको छ। नमस्ते, स्वागत छ कार्यक्रममा।
3: नमस्ते, मेरो नाम श्रीसा वाग्ले, म कक्षा 4 अन्नपूर्णको तर्फबाट आज हजुरको सामु एउटा कविता लिएर आएकी छु। मेरो कविताको शीर्षक रहेको छ स्मृतिका तस्विरहरू। अब म सुरु गर्छु है त। मेरो खाँचो थिएन प्रिय, अन्तै मुटु साटेपछि, बल्ल तिमीले मुटु माग्यौ आधा मुटु काटेपछि, पात भयो जीवन तिमीले डाँडा काटेपछि, यता माया पलायो कि उता माया फाटेपछि, छुट्टिँदैनन् विश्वासले समाएका हातहरू, चुडियो कि कसो सानो तिमीले डोरी बाटेपछि, काटा जस्तै टुक्रिएका जिन्दगीका पानाहरू, सम्हालेर राख सानो आत्मविश्वास राखेपछि, सम्हालेर राख सानो आत्मविश्वास राखेपछि। धन्यवाद,
0: धेरै धेरै धन्यवाद। स्मृतिका तस्विरहरू टाइटलमा रहेको कविता हजुरले हामीलाई सुनाउनु भयो भने कस्तो मिठो आवाजमा, कस्तो भाका मिलाएर हजुरले हामीलाई सुनाउनु भयो। अनि हजुरलाई चाहिँ कविता सुनाउनुको लागि कसैले सिकाइदियो कि हजुर आफैले चाहिँ प्र्याक्टिस गरेर हामीलाई सुनाउनु भएको त?
3: आफैले प्र्याक्टिस गरेर
0: सुनाउनु भएको है। अनि तपाईँको पढाइ कस्तो चलिरहेको छ त नि?
3: राम्रो
0: चलिरहेको छ। स्कुलमा पढ्दा रमाइलो महसुस हुन्छ कि हुँदैन हजुरलाई?
3: हुन्छ
0: है। सबैजना साथीहरूसँग मिलेर पढ्नुहुन्छ?
3: हजुर।
0: ल ठिक छ, अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त।
3: धन्यवाद।
0: हजुर श्रोता साथी, अहिलेको लागि भने कार्यक्रमको हामी अन्त्यतर्फ छौँ। र अन्तिममा एकजना रमाइलो, एकदमै फनी क्यारेक्टर भएको भाइ चाहिँ हामीसँग जोडिनु भएको छ। अघि नैदेखि चाहिँ पर बसेर एकदम मुस्कान दिँदै बसिरहनु भएको थियो। मेरो टर्न कति बेला आउँछ मिस भन्दै हतारिँदै चाहिँ बसिरहनु भएको छ। नमस्ते, स्वागत छ कार्यक्रममा।
4: नमस्कार, मेरो नाम निरञ्जन यादव, म कक्षा 2
1: त्यो दुई पोस्टमा पढ्छु। आज मैले अरूलाई गीत र कथा त्यो सुनाउँदैछु। ल सुरु गरौँ है त। एक दिन चाहिँ एउटा सरले के अरे एउटा रामलाई बोलायो। राम चाहिँ के हो सर भन्यो। अनि सरले भन्यो तिमीले भोलि एउटा नयाँ गीत बनाएर ल्याय भन्यो। सरले रामले चाहिँ ल ल भन्यो। राम चाहिँ घर जाँदाखेरि टिभीमा कुन गीत भन्दाखेरि उसलाई एउटा याद आएछ के ऊ चाहिँ केको फ्यान हो भन्यो। ऊ चाहिँ दुर्गेशको फ्यान रहेछ। अनि ऊ चाहिँ भोलिपल्ट जाँदाखेरि सरले भन्नुभयो राम कुन गीत बनाएर लिएर आयो भन्यो। ल सर सुन्नु मैले दुर्गेशको गीत बनाएर लिएर आएँ सुन। सरले ल ल भन्यो। ल ल सुनाऊ है त आज।

0: सरले भन्यो, अझै छैन सर, मैले त यति मात्रै प्रिपेयर गरेको। ल सकियो मेरो कथा र गीत, धन्यवाद।
1: धेरै धेरै धन्यवाद, यो रमाइलो कथा अनि यो निकै नै रमाइलो सङ हजुरले हामीलाई सुनाउनु भयो। अनि तपाईँलाई चाहिँ आज हामीलाई कथा र गीत चाहिँ किन सुनाउनु मन लागेको छ नि?
0: मन लागेर
1: हो। अनि किन मलाई चाहिँ यो कथा चाहिँ हजुरसँग नै रिलेटेड भएको चाहिँ लाग्यो, हजुर आफूले भोगेर यो कथा हामीलाई सुनाउनु भएको हो र? हो ल, ठिक छ। अनि हजुरलाई चाहिँ दुर्गेश थापा एकदमै मनपर्छ हो? एकदम मनपर्छ, उहाँलाई फलो गर्नुहुन्छ हजुरले? ठिक छ। अनि दुर्गेश थापा बाहेक हजुरलाई चाहिँ को को सिङ्गरहरू मनपर्छ त नि?
0: मलाई दुर्गेश र एलिना चौहान मनपर्छ।
1: भनेपछि दुर्गेश थापा र एलिना चौहान चाहिँ हजुरलाई मनपर्छ, अनि उहाँहरूको गीत सुन्नुहुन्छ हजुरले? धेरै सुन्नुहुन्छ र?
0: धेरै सुन्दैन, कहिले कहिले मात्रै सुन्छु।
1: कहिले कहिले चाहिँ सुन्नुहुन्छ। अनि तपाईँलाई चाहिँ खानेकुरामा के मनपर्छ त?
0: मलाई खानेकुरामा फलफुल मनपर्छ।
1: फलफुल मनपर्छ। तपाईँले चाहिँ घरमा के काम गर्नुहुन्छ त नि?
0: मैले घरमा छोटो छोटो काम मात्रै गर्छु, जस्तै कि आमालाई झाडु लिएर दिने, पोथा लिएर दिने, त्यस्तो कामहरू गर्छु।
1: भनेपछि छोटो छोटो कामहरूमा चाहिँ झाडु लिएर आउने, पोथा लिएर आउने पर्छ, अनि भनेपछि लामो काममा चाहिँ झाडु लगाउने, पोछा लाउने काम पर्छ हो? भनेपछि हजुरले झाडु र पोछा ल्याउनु मात्रै हुन्छ, झाडु पोछा लगाउनु चाहिँ हुँदैन घरमा?
0: कहिले कहिले मात्रै लगाउँछु।
1: कहिले कहिले मात्रै लगाउनु हुन्छ। अनि कहिले कहिले झाडु पोछा लगाउँदा घरमा आमाले चाहिँ के भन्नुहुन्छ त नि हजुरलाई?
0: स्याबासी दिनुहुन्छ।
1: स्याबासी दिनुहुन्छ। अनि हजुर खुसी हुनुहुन्छ? खुसी हुनुहुन्छ है। अनि तपाईँको घर चाहिँ कता हो अरे? तपाईँले चाहिँ स्कुलबाट घर गएपछि फ्री भएपछि के काम गर्नुहुन्छ, कसरी आफ्नो टाइम स्पेन्ड गर्नुहुन्छ त?
0: म घरमा फ्री भएपछि खेल्छु।
1: खेल्नुहुन्छ? कस्तो गेम खेल्नुहुन्छ त?
0: म त्यसरी प्याक खेल्छु, गाडी खेल्छु।
1: गाडी खेल्नुहुन्छ। अनि साथीहरू चाहिँ हुनुहुन्छ कि हुँदैन त नि हजुरको घरतिर?
0: हुनुहुन्छ।
1: हुनुहुन्छ। अनि साथीहरूको नाम चाहिँ के होला, बताउनु मिल्छ?
0: ल भनिदिन्छु।
1: ल भन्नुहोस् त।
0: एउटा चाहिँ विवाद, अनि एउटा चाहिँ केमन, केमन भने, अनि एउटा चाहिँ सुबराज, युनिस, निर्मा, विपिन, अनुज।
1: हो, यति धेरै साथी हुनुहुँदो रहेछ। अनि बिचमा साथी अर्को साथीले पनि हजुरलाई सिकाइदिनु भयो नाम बिर्सेर, किन होला साथीको नाम बिर्सिनु भएको?
0: धेरै नै छ,
1: धेरै भएर हजुरले नाम बिर्सिनु भएको हो। अनि तपाईँको पढाइ कस्तो चलिरहेको छ त नि अहिले?
0: राम्रै चलिरहेको छ।
1: राम्रै चलिरहेको छ। स्कुलमा पढ्दा मजा लाग्छ हजुरलाई? धेरै खुसी लाग्छ। धेरै खुसी लाग्छ है। अनि साथीहरूले चाहिँ अघि एक्जाम आउँदैछ, हाम्रो प्रिपेयर गर्दैछौँ भन्नुभएको थियो, तपाईँको चाहिँ प्रिपेरेसन कतिसम्म पुग्यो त नि? कसरी एक्जाम दिनुहुन्छ? हजुरले कतिको प्र्याक्टिस गर्नुभएको छ, कतिको पढ्नुभएको छ घरमा?
0: मैले यस्तो पढेको छैन, एक्जाम आउन आउन लागेपछि बल्ल पढ्छु।
1: ओहो, किन होला त्यस्तो चाहिँ? अहिले नपढ्ने, एक्जाम आएपछि बल्ल पढ्ने, पहिल्यैदेखि बाटो नै प्र्याक्टिस गर्नुपर्छ नि त, पढ्नुपर्छ धेरै।
0: किनकि पहिले पढ्यो भने चाहिँ एक्जाममा कुन कुन आउँछ भनेर बिर्सिन्छ त, पहिले पढ्यो भने बिर्सिन्छ, त्यही भएर एक्जाम आउन लागेपछि बल्ल पढ्छु।
1: ओ माई गड, भनेपछि एक्जाम आउँदा फेरि मात्रै पढ्नुहुन्छ, त्यस्तो गरेर चाहिँ हुँदैन है। अबदेखि चाहिँ सुरुवातदेखि नै मजाले पढ्नु पर्छ ल?
0: ल हुन्छ
1: हुन्छ। धेरै धेरै धन्यवाद, यो रमाइलो कुराकानी हजुरसँग हामीले गर्न पायो त्यसको लागि पनि धेरै धेरै धन्यवाद। र अहिले चाहिँ हामी छुटिनु पर्ने बेला पनि भइसकेको छ, हजुरलाई मनमा लागेको कुराहरू केही सुनाउन चाहनुहुन्छ हाम्रो श्रोता साथीहरूलाई?
0: सुनाउन चाहन्छु।
1: के सुनाउन चाहनुहुन्छ ल बताइदिनुहोस् न त।
0: हजुरले मेरो यति छोटो र मिठो कथा सुनेको भनेर हजुरलाई धन्यवाद भन्न चाहन्छु।
1: ओके, थ्याङ्क यू सो मच, अहिलेको लागि भने हामी छुट्टिन्छौँ है त।
0: ल हस् धन्यवाद, बाई बाई सबैजनालाई, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्।
2: हस्त श्रोताबृन्द, कार्यक्रम स्कुल कलेजको निर्धारित समय पनि सकिने बेला भइसकेको छ। आजको श्रृंखलामा रहेर विद्यार्थी भाइ बहिनीहरूको प्रतिभा र उनीहरूसँग गरिएको रमाइलो अनि मिठा कुराकानीलाई कार्यक्रममा स्थान दियौं र यसै गरी हामी फेरि पनि अर्को हप्ता उपस्थित हुने नै छौ भन्दै हस्त नमस्कार।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
4: हेलो बा,
5: कति बन्यो घर? अनि ढलान भयो त?
6: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नुपर्नेछ,
5: सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: लबा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
2: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
6: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
2: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905633 र 9746680681
7: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
9: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी
10: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900
3: 103.8 अन्तर्मनको आवाज
11: स्टेशन 1 स्टुडियो टाइमचेक
12: अहिले साँझको 7 बज्यो
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
9: ढोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304

0: धुलीगौड़ा आउँदा राम्रो ठाउँमा बसेर मिठो खाजा खाऊ भन्ने लाग्छ भने दया बया सोच्नै पर्दैन नि। दाउराको सेकुवा छ त्यो छ त बन्के बचोक पारिपट्टि छ नि।
1: हजुर, मोमो, चाउमिन, खाजा सेट, थुक्पा, तन्दुरी रोटी र नान, अनि मासु लभर र फ्यामिली सहित आउनेलाई कम्बो सेट, ओरिएन्टल स्टाइलको बारबेक्यू, सेकुवाको आइटमका लागि त नामै काफी छ नि, दाउराको सेकुवा।
0: एक पटक आउनुहोस्, अन्त जान मनै लाग्दैन साँच्चै भनेको।
1: ल फोन नम्बर टिप्नुहोस् त 97155565 र 97156566।

0: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा। सम्पर्क 97094433।
2: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
6: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
2: तनहु जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
6: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तरी खेल मैदान।
2: महोत्सवका मुख्य आकर्षणहरू:
6: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुति,
2: बालुद्यान एवं रमाइलो मेला,
6: दशैं तिहार सस्तो बजार,
2: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
6: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
2: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
6: साथमा लाइभ कन्सर्ट।
2: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
6: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
2: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भात दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
2: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
6: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
2: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछा पुस्र बैंकको ठिक पारिपट्टि।
6: सम्पर्क 0965903369, मोबाइल 9840826।

0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: जाम न ढिला भइसक्यो।
3: एकैछिन पख न, केको भिडियो सुनौ।
4: घर बनाउँदै हुनुहुन्छ?
5: मैले जस्तै घर बनाउँदा आफ्नै खानेको चुन्डुङ्गाबाट बनेको अर्घ खाँचे सिमेन्ट नै रोज्नु भन्नुहोस् है।
6: सबैभन्दा बलियो र भरपर्दो सिमेन्ट हो भन्नुहोस् है।
2: हो नि, चराले चाहिँ वर्षै पिछे घर बनाएर हुँदैन क्यारे। एक पटक बनाउने घर सोचेर विचार गरेर मात्र बनाउनु पर्यो नि।
3: नबोल न, सुन त,
4: अर्घाखाँची सिमेन्टको बारेमा त सबैलाई थाहा छ, मैले त के बोल्नै पर्दैन। अर्घाखाँची सिमेन्ट सबैभन्दा स्तरीय
2: अर्घाखाँची सिमेन्टको आधिकारिक विक्रेता।
3: घर निर्माण सम्बन्धी सम्पूर्ण सामग्री पाइने ठाउँ खैरनी चारको हिमाल इन्टरप्राइजेज। प्रोप्राइटर रविन्द्र पौडेल। सम्पर्क 98460862 र 98014812888।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है। हुन्छ, म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
8: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाएर
9: कति राम्री देखिए कि। क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
10: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
11: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
10: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98066-57731।
12: आज पनि भात डढायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के। खाना बनाउनेको व्यथा तिमीलाई के थाहा, राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे। दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 98560-83507। कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98460-18817।
16: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
17: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
16: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
17: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
18: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
19: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
18: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
13: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
20: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि।
13: तिमीलाई थाहा छैन र, बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको।
20: एकदम ढुक्क छु म त। त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
13: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
15: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
21: सधैँ झैं यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
22: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनु हुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाक भित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
18: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
23: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
24: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142033
18: र 9678168887।
25: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
18: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
25: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
19: मोबाइल 9805535537 र 9806615899।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
4: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98-55-11-445 र 98-55-20-445।
8: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल। फोन 98-55-32-475 र 98-011-32-475।
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
11: ओके, लेट्स डन।
12: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
11: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9840-00787।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि हुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछेपानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860-32475 र 9801-32475।
15: स्टुडियो तान्चेन, अहिले रातिको 8 बज्यो।
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
14: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
14: हुन्छ नि हुब, पौवाडाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
17: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
18: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
17: अनि बन्छ त दाई?
18: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
19: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
20: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
21: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
17: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी चार दुलेगौड़ा तनहुँ। एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
17: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
17: फोन नम्बर 0564143121,
1: मोबाइल 9865878634 र 9701105090।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
22: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
23: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एक्लेचोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
24: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
5: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
7: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
8: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
11: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडा कुडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडा कुडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466 18817।
10: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोड्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: एपी स्टोर दुलेगौडा सिर्जना चोक बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
14: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
13: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
14: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
13: फोन नम्बर 0564143121,
14: मोबाइल 9605678634 र 9701107090।
15: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।

0: 103.8 अन्तर्मन को आवाज
1: भुई को पात लाए मनै हुँ दुखी भन्ने प्रतीत हुन्छ। भुई को पात लाए मनै हुँ दुखी भन्ने प्रतीत हुन्छ। हुन त रुखकै पातमा पनि त शीत हुन्छ। भुई को पातलाई मनै हुँ दुखी भन्ने प्रतीत हुन्छ। हुन त रुखकै पातमा पनि त शीत हुन्छ। मलाई रुवाउनेहरू एक दिन पछुताउँछन्, मलाई रुवाउनेहरू एक दिन पछुताउँछन्। पत्थरको त आँसु पनि शिलाजित हुन्छ। मलाई रुवाउनेहरू एक दिन पछुताउँछन्, पत्थरको त आँसु पनि शिलाजित हुन्छ। उठाउन त पासोले पनि उठाउँछ बाबु, उठाउन त पासोले पनि उठाउँछ बाबु। तिमी नसोच कि हरेक उचाइमा हित हुन्छ। उठाउन त पासोले पनि उठाउँछ बाबु, तिमी नसोच कि हरेक उचाइमा हित हुन्छ। भुइँको पातलाई मनै हुँ दुखी भन्ने प्रतीत हुन्छ। हुन त रुखकै पातमा पनि त स्थित हुन्छ। माया लाउँदैमा आफ्नो हुन्न भन्थे, हो रहेछ। माया लाउँदैमा आफ्नो हुन्न भन्थे, हो रहेछ। अंगालोमा मर्ने पनि चितामा एक्लो रहेछ। माया लाउँदैमा आफ्नो हुन्न भन्थे, हो रहेछ। अंगालोमा मर्ने पनि चितामा एक्लो रहेछ। हजुरको संगतमा परेपछि थाहा पाएँ मैले, हजुरको संगतमा परेपछि थाहा पाएँ मैले, सुकिलो तन्ना मुनि मैलो डसना हुँदो रहेछ। हजुरको संगतमा परेपछि थाहा पाएँ मैले, सुकिलो तन्ना मुनि मैलो डसना हुँदो रहेछ। कति साँगुरो हुन्थ्यो होला र छोराको भव्य महल, कति साँगुरो हुन्थ्यो होला र छोराको भव्य महल। उसले स्वर्गीय बाको फोटो गाउँमै छोडेको रहेछ। कति साँगुरो हुन्थ्यो होला र छोराको भव्य महल, उसले स्वर्गीय बाको फोटो गाउँमै छोडेको रहेछ। माया लाउँदैमा आफ्नो हुन्न भन्थे, हो रहेछ। अंगालोमा मर्ने पनि चितामा एक्लो रहेछ। आज पानी भरिएको छ, हिजोसम्म रङ्ग थियो। आज पानी भरिएको छ, हिजोसम्म रङ्ग थियो। के जिन्दगी कुनै रङको बट्टा जस्तो रहेछ। आज पानी भरिएको छ, हिजोसम्म रङ्ग थियो। के जिन्दगी कुनै रङको बट्टा जस्तो रहेछ। खुब न्यानो भएको थियो ऊ छेउमा बस्दा, खुब न्यानो भएको थियो ऊ छेउमा बस्दा, पछि थाहा पाएँ आफैलाई जलाएको रहेछ। खुब न्यानो भएको थियो ऊ छेउमा बस्दा, पछि थाहा पाएँ आफैलाई जलाएको रहेछ। भन्नुहोस् न बा, संसार देखिन्छ हो आँखाबाट? भन्नुहोस् न बा, संसार देखिन्छ हो आँखाबाट? खै बाबु, मैले देखिनँ चित्त बुझाउने बाटो आँखाबाट। भन्नुहोस् न बा, संसार देखिन्छ हो आँखाबाट? खै बाबु, मैले देखिनँ चित्त बुझाउने बाटो आँखाबाट। मलाई परेको पीरमा तिमी मजति दुख्दैनौ, मलाई परेको पीरमा तिमी मजति दुख्दैनौ। आँसु उत्तिकै आउँदैन नभोजेको आँखाबाट, मलाई परेको पीरमा तिमी उत्तिकै दुख्दैनौ। आँसु उत्तिकै आउँदैन नभोजेको आँखाबाट। भोको बच्चा हेर्छु, भोको बच्चा हेर्छु, आँसु मात्र आइरहन्छ। भोको बच्चा हेर्छु, आँसु मात्र आइरहन्छ। एकपल्ट दुध निस्किए हुन्थ्यो आँखाबाट। भोको बच्चा हेर्छु, आँसु मात्र आइरहन्छ। एकपल्ट दुध निस्किए हुन्थ्यो आँखाबाट। भन्नुहोस् न बा, संसार देखिन्छ हो आँखाबाट? खै बाबु, मैले देखिनँ चित्त बुझाउने बाटो आँखाबाट। अलि बढी भयो कि सिरियस सिरियस जस्तै भयो कि होइन? ठिक छ, म सामान्य एउटा सुनाउँछु। यो चाहिँ रदीपका लागि मात्र, कुरा यही हो भन्ने यसको एउटा शेरको लागि मात्र, यहाँभन्दा अगाडि भएका बहसहरूका लागि कुरा यही हो, जम्मा एउटा शेरका लागि हो, गतिलो भएर होइन, प्रसङ्ग मिलेर मात्र मैले सुनाउन खोजेको। जलाउने पनि एक दिन जल्नु पर्छ, कुरा यही हो, जलाउने पनि एक दिन जल्नु पर्छ, कुरा यही हो। त्यो प्रहार गर्दैछ नि, त्यो काँतर छ, कुरा यही हो। जलाउनेहरू पनि जल्नुपर्छ, कुरा यही हो। त्यो प्रहार गर्दैछ नि, त्यो कातर छ, कुरा यही हो। एकपटक सुने ठिकै छ, तिम्रा कुरा कति सुन्नु, एकपटक सुने ठिकै छ, उसको कुरो कति सुन्नु, ऊ कुरा गर्नका लागि मात्र कुरा गर्छ, कुरा यही हो। एकपटक सुने अब उसका कुरा किन सुन्नु, एकपटक सुने अब उसका कुरा किन सुन्नु, ऊ कुरा गर्नका लागि मात्र कुरा गर्छ, कुरा यही हो। जिन्दगी कुनै बेलुन जस्तो हो भन्ने नजान्नेले पनि, जिन्दगी कुनै बेलुन जस्तो हो भन्ने नजान्नेले पनि बाँचुन् जे सास त भर्छ, कुरा यही हो। जिन्दगी कुनै बेलुन जस्तो हो भन्ने नजान्नेले पनि बाँचुन्जेल एकमुठी सास त भर्छ, कुरा यही हो। बाँधहरूले पर्खालहरूले पनि बाढी चढ्दैनन्, बाँधहरूले पर्खालहरूले पनि बाढी टर्दैनन्, केराको पातले पनि झरी टर्छ, कुरा यही हो। बाँधहरूले पर्खालहरूले बाढी टर्दैनन्, बाँधहरूले पर्खालहरूले पनि बाढी त टर्दैनन्, केराको पातले पनि झरी त टर्छ, कुरा यही हो। जलाउने पनि एक दिन जल्नुपर्छ, कुरा यही हो। ऊ त्यो जो प्रहार गर्दैछ नि, त्यो कातर छ, कुरा यही हो। चिस्साएर जमाएर सम्बन्ध के हो भनेर सोध्छौ, चिस्साएर जमाएर सम्बन्ध के हो भनेर सोध्छौ, हिजोको पानी आज पत्थर छ, कुरा यही हो। चिस्साएर जमाएर सम्बन्ध के हो भन्छौ, हिजोको पानी आज पत्थर छ, कुरा यही हो। यो घरको छत अडाउने त यिनै टेका थिए, यो घरको छत अडाउने त यिनै टेका थिए, के गरून् घर ठडिएपछि लडेका थिए, यो घरको छत अडाउने त यिनै टेका थिए, के गरून् घर ठडिएपछि आफै लडेका थिए। आज औकातका कुरा गर्दैछन् जो साथीहरू, आज औकातको कुरा गर्दैछन् जो साथीहरू, हिजो एउटा चकलेटमा आँसु पुछेका थिए, आज औकातको कुरा गर्दैछन् जो साथीहरू, हिजो एउटा चकलेटमा आँसु पुछेका थिए। छाता नहुनेहरू ओत लागेर हेरिरहेका छन्, छाता नहुनेहरू ओत लागेर हेरिरहेका छन्, छाता हुनेहरू केही न केही त रोजेका थिए, छाता नहुनेहरू ओत लागेर बसिरहेका छन्, छाता हुनेहरू केही न केही त रुजेका थिए। म निस्किएको थिएँ हराएको मान्छे खोज्नलाई, म निस्किएको थिएँ हराएको मान्छे खोज्नलाई, दिनभर नहराएका मान्छे भेटिएका थिए, म निस्किएको थिएँ हराएको मान्छे खोज्नलाई, दिनभर नहराएका मान्छे फेला परेका थिए। बाँच्नु र मर्नुको फरक यतिसम्म हुँदो रहेछ, बाँच्नु र मर्नुको फरक यतिसम्म हुँदो रहेछ, कोही जलेका थिए कसैले जलाएका थिए, बाँच्नु र मर्नुको फरक यतिसम्म हुँदो रहेछ, कोही जलेका थिए कसैले जलाएका थिए। बस म एउटा तरनम थोरै होला, हजार गल्ती माफी गरेर जान्छु, पानी हुँ तिम्रो केसको अब झरेर जान्छु, तिम्रा निठुर याद जन्ती पठाइदेऊ, तस्विर बनाई तिम्रो सिउँदो भरेर जान्छु, तिम्रा निठुर याद जन्ती पठाइदेऊ, तस्विर बनाई तिम्रो सिउँदो भरेर जान्छु। मैले दिए नि पोते तिम्रो न हो गला त, मैले दिए नि पोते तिम्रो न हो गला त, लाउन न मात्र भन्नु भुइँमा छरेर जान्छु। मैले दिए नि पोते तिम्रो न हो गला त, लाउन मात्र भन्नु भुइँमा छरेर जान्छु। बिस्कुल सुकेछ तिम्रो के घाम बन्नु मैले, विस्तृत सुके छ तिम्रो के घाम बन्नु मैले देखिन्न फेरि फेरि ओझेल परेर जान्छु विस्तृत सुके छ तिम्रो के घाम बन्नु मैले देखिन्न फेरि फेरि ओझेल परेर जान्छु अन्त बाँच्छ भने आफै मरेर हेर्छु कुन प्रेमले हेरौँला तिमीलाई सोच आफै पत्थर त धुप बाली पूजा गरेर हेर्छु हस् धन्यवाद
2: टुकी हुँ छ छाती भरि मटितेल मेरो टुकी हुँ छ छाती भरि मटितेल मेरो नजलेसम्म कहाँ सकिन्छ र खेल मेरो टुकी हुँ छ छाती भरि मटितेल मेरो नजलेसम्म कहाँ सकिन्छ र खेल मेरो प्रिया म त उही आँगन मात्रै रहेछु प्रिया म त उही आँगन मात्रै रहेछु भयो बिस्कुन तिम्रो र ओझेल मेरो प्रिया म त उही आँगन मात्रै रहेछु भयो बिस्कुन तिम्रो र ओझेल मेरो टुकी हुँ छ छाती भरि मटितेल मेरो नजलेसम्म कहाँ सकिन्छ खेल मेरो हजुरको मन राख्न सकिन ठिकै छ हजुरको मन राख्न सकिन ठिकै छ अब मन राख्नेछु बाँचौँ जेल मेरो हजुरको मन राख्न सकिन ठिकै छ अब मन राख्छु बाँचुन् जेल मेरो आज बट्टामा पानी भरेर राखेको छु आज बट्टामा पानी भरेर राखेको छु कसैलाई रंगाएर सकियो इनामेल आज बट्टामा पानी भरेर राखेको छु कसैलाई रंगाएरै सकियो इनामेल मेरो छोड्न मन लागे यसै छोडिदिए हुन्छ छोड्न मन लागे यसै छोडिदिए हुन्छ तिमी किन गल्ती खोजिरहन्छौ अझै मेरो छोड्न मन लागे
3: शब्दहरू मायाको अगाडि सधैँ फितला हुन्छन् तसर्थ मैले लामा शब्दहरू तपाईँहरू माझमा लमतन्न पार्दिन किनकि मैले एउटा मफलर लमतन्न पारिसकेको छु तपाईँहरू सम्पूर्णलाई हृदय त नमन त हार्दिक स्वागत गर्छु आमाले पनि बाले पनि बाबु खाना खाना आइजे भनेर दुई तीनचोटि भन्नुहुन्छ त्यसपछि खाए खा नखाए नखा भन्नुहुन्छ अथवा अहिले आफै झिकेर खालास भन्नुहुन्छ तर मलाई किताब लेख्नुपर्छ भाइ भनेर मैले भने बा आमाले पनि दुई चार पटक खाना खाना आऊ बाबु भनेपछि नमाने अहिले आफै खाए भनेर आफ्नो मेलामा हिँड्नुहुन्छ तर त्योभन्दा पनि माथि उठेर सधैँ किताब भाइ एउटा किताब निकाल्नुपर्छ लेख्नुपर्छ कहिल्यै थाक्नु भएन उहाँ कहिल्यै झर्किनु भएन मेरो दाई आदरणीय दाईमा अमर दाई हृदय त आभार व्यक्त गर्छु म जिन्दगीमा धेरै थाकेको छु त्यसो त नथाक्ने कोही पनि हुँदैन र मेरो थकाइ त्यही गाउँको थकाइ हो जहाँ एकापट्टिबाट चेपे बग्छ त्यो चेपे मेरोतिर आएन आएको भए अझै त्यो हरियाली हुन्थ्यो होला दरौदी बगेको ठाउँमा एउटा डाँडो बसिदियो यदि त्यो दरौदी नजिक एउटा डाँडो हुन्थेन भने मेरो गाउँ गाउँ नभएर कुनै बगर हुन सक्थ्यो म अस्तित्वमा विश्वास गर्छु म जहाँ उभिएको छु एक्लै उभिएको छैन तपाईँहरूको प्रेम तपाईँहरूको आशीर्वाद र तपाईँहरूको हौसला लिएर उभिएको छु जिन्दगी मेरो सुक्खा थियो त्यसो त जिन्दगी रुझ्न पनि जिन्दगीलाई रुझाउन पनि बडो मुस्किल हुँदो रहेछ रहरले रुझाउँछु भन्दा लामो रुन नसकिने रहेछ भित्र मन पोल्दाखेरि पनि मान्छे रुन नसकिने रहेछ मैले गजललाई कति सम्हाले थाहा छैन तर मलाई गजलले सम्हाल्न थालेको धेरै भइसक्यो

0: 103.8 अन्तर्मनको आवाज।
1: घाँटी हेरेर हाड निल्नु भन्छन् इलामेहरूले पास्तारेलाई छोरी देलान् त
2: हाम्रो बडाउ आगो खाएर कोइला निकाल्ने मान्छे के को

0: अब एउटा कुरा भन् त साईला, कन्यालाई त कहाँ देखेर यति साह्रो मन पराइछौ तैले, माग्नै जानुपर्ने गरी
1: पञ्चमीमा हो।

0: नपाए हुन्थ्यो भन्ने लागेको हजुर।
1: हाम्रै छोरी लजाइन हजुर केही बोलेकी छैनन्, उनको मनको कुरो बुझेर अब आउने पञ्चमी बजारमा ठ्याक्क।

0: तिमीसँग जीवन बिताउन पाए आफूलाई भाग्यमा नि ठान्छ।
1: बिहे भन्ने कुरा भाग्यकै खेल त हो मास्टर साहब।
0: राजी छ भने साईसँग त यहीँबाट गर्छौँ।

0: 103.8 अन्तर्मनको आवाज
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98096 13 195 98467 15368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
3: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्स मा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98568832 र 98460038302।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
8: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोधक उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।

हजुर सन्तुष्ट नै छु, नाम पनि छ, दाम पनि छ, इज्जत प्रतिष्ठा पनि छ, सबैजनाले माया गरिदिइरहनु भएको छ। तर यस्तो जटिल परिस्थितिमा आफ्नो घर परिवार छरछिमेक साथीभाइको बिचमा रहन नपाउँदा चाहिँ साह्रै मन दुख्दो रहेछ।

0: 觉得喺度？
1: 冇张。
0: 点解冇散塔咗？यो समय त माथि डाडै भरि मसान खेल्ने बेला हो।
2: अब जाने भयो जाऊ।

0: 103.8 अन्तर्मनको आवाज।
1: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
2: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
1: दीक्षा ब्युटी पार्लर रे?
2: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
1: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
2: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
1: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
2: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
1: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
2: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
1: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
2: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्धकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
2: यस धुलेगोडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मोटो, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560133।
4: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर।
3: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भार दुलेगौडा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ। सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोग एवं समस्याहरू: निराश हुने, मन आतिने, स्मरण शक्ति कम हुँदै जाने, व्यवहारमा परिवर्तन आउने, हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी,
3: छारे रोग, टाउको दुखी रहने, हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी,
4: रक्सी, गाजा, चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
3: सम्पर्क गण्डकी मेडिकल हल, शुक्ला गण्डकी 4 दुलेगौडा, माछापुच्छ्रे ब्याङ्कको ठिक पारिपट्टि।
4: सम्पर्क 0965903669, मोबाइल 98402869।
6: मोबाइल मोबाइल मोबाइल भन्ने बित्तिकै हुन्छ, विदेशबाट भाइ आउँदैछ भनौला नि, एउटा ल्याइदे भनेर।
2: नरिसाउनुहोस् न, जब मोबाइलको लागि विदेशकै बाटो हेर्नु पर्छ र। सुन्नुहोस् न, दुलेगौडामा छ नि हाम्रो मोबाइल पसल, जस्तो खोज्यो त्यस्तै, जतिको खोज्यो त्यतिको पाइदो रहेछ क्या।
3: हो, सामसुङ, रेडमी, भिभो, रियलमी, नोकिया र ओप्पो कम्पनीका मोबाइल फोनहरू किन्न, मर्मत गर्न र एसोसरिजका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अनि यहाँ त किस्तामा पनि फोन किन्न पाइन्छ नि।
3: हाम्रो मोबाइल पसल दुलेगौंडा सांग्रीला बैंकको ठ्याक्कै पारिपट्टि कृति फोटो सँगै प्रोपाइटर सन्तोष श्रेष्ठ फोन 9855596 र 9701556996
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
8: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
8: ए होटल फ्यामिली छ नि है हुन्छ म
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
8: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
8: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
9: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
3: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9855960420 9901544674 र 9864203220 बडा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव 2083
4: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म
3: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
4: स्थान शुक्ला गण्डकी 4 दुलेगौंडा कस्तरी खेल मैदान
3: महोत्सवका मुख्य आकर्षणहरू
4: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
3: बालुद्यान एवं रमाइलो मेला
4: दशैं तिहार सस्तो बजार
3: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
4: स्थानीय कला संस्कृतिको प्रदर्शनी
3: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
4: साथमा लाइभ कन्सर्ट
3: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौंडा तनहुँ पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
10: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
11: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
12: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 061-590-162-590-163
13: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9860-32475 र 9811-32475।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
16: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055।
3: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100।
16: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155।
3: जमुना पौडेल पराजुली, ढोरफिर्दी, हाल अमेरिका, रु 10,050।
16: शिव अधिकारी, ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000।
3: ऋषिराम पौडेल सेराबेसी, रु 10,000।
16: रसमाया गुरुङ दिलेगौड़ा, रु 55,555।
3: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115।
16: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी हिमाली टोल, रु 30,111।
3: कृष्ण बहादुर बसेल, ढोरफिर्दी गणेश टोल, रु 21,000।
16: बाराही बचत तथा ऋण सहकारी संस्था, ढोरफिर्दी उत्तम टोल, रु 15,005।
3: कलावती वाग्ले, ढोरफिर्दी हिमाली टोल, रु 10,125।
16: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 1,01,111।
3: सूर्य प्रसाद भट्टराई, ढोरफिर्दी सेन्टर चोक, रु 51,111।
16: ऋषिराम महत, ढोरफिर्दी हिमाली टोल, रु 15,055।
3: कृष्ण राज घिमिरे दुलेगौड़ा, रु 55,555।
8: हेलो बा,
17: कति बन्यो घर? अनि ढलान भयो त?
18: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
17: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
18: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
19: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
19: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9811-50630 र 9746-80681।
13: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
7: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
20: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
7: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली,
0: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
21: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9811453305।
22: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
24: धोरबाराही हाइलाइट्सको साथमा
25: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।

तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौलाई।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हार खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आई ल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आई लेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
5: यस धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: वरिष्ठ हड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
5: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
2: नसा तथा मन रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
5: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841639304।

नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज, वेबसाइट, नेपाली पात्र र हाम्रो पात्रबाट एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोज 12 गते सोमबार, नेपाल सम्बत 1146, असोज कृष्ण पक्षको द्वितीय तिथि, सन् 2026 सेप्टेम्बर 28 तारीख। धोरबाराही हाइलाइट्समा सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू।

0: गेन्जी सहित परिवार तथा घाइतेलाई निशुल्क शिक्षा कार्यान्वयन गर्न निर्देशन गण्डकी प्रदेशमा बाढ़ी पहिरोमा परि 11 जनाको मृत्यु 4 जना बेपत्ता 4 जना घाइते पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरा रिहा जबरालाई भेट्न रोक लगाएको भन्दै मानव अधिकार आयोगको आपत्ति रसुवाको हुटेकोशी त्रिशुली करिडोरमा आएको बाढ़ीबाट बागमती प्रदेशको पर्यटन क्षेत्रमा 52 अर्ब भन्दा बढ़ीको क्षति मौसमी प्रणाली कमजोर बन्दै एकाध बाहेकका ठाउँमा मौसम खुल्यो अविरल वर्षाको कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरूद्ध बनेको मलेखु मुगलिन सड़क खण्ड खुलाउन 10 वटा डोजर तथा एक्सकाभेटर परिचालन मणाङको हिमलुङ हिमालमा पहिरो 10 जना बेपत्ता 2 जनाको शव भेटियो 8 जना अझै सम्पर्कविहीन पहिरोले मर्स्याङदी नदी थुनियो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह देशका विभिन्न स्थानमा बाढ़ी पहिरो लगायत विपदबाट 4 दिन 21 जनाको मृत्यु अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह म्याग्दी पहिरो अपडेट मृतकको संख्या 6 पुग्यो 3 जना बेपत्ता बागलुङमा पहिरोले घर पुरिदा 5 जनाको मृत्यु 1 जना बेपत्ता जोमसुम कोरोला सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध ठाउँ ठाउँमा पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरोला पास क्षेत्रमा भारी हिमपात भएपछि आवागमन रोकियो हर्मुज जलडमहरू मध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा स्वीकृत इरान आधिकारिक प्रतिकारको पर्खाइमा थाइल्याण्डको राजधानी बैंककमा लगातारको ठूलो वर्षापछि जनजीवन प्रभावित दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा 2 ठाउँमा गोलीकाण्ड 27 जनाको ज्यान गयो जापानमा चलिरहेको विश्व संस्करणको एसियाली खेलकुद अन्तर्गत टेनिसको पुरूष डबल्सतर्फ नेपालका अभिषेक वास्तोला र प्रदीप खड्काको विजय शुरूआत क्वार्टर फाइनल प्रवेशका लागि भारतीय खेलाड़ीसँग प्रतिस्पर्धा गर्ने अवस्था नै खबरसँगै आजका लागि ढोरबराई हाइलाइट सकिएका छन् मुख्य समाचार समेटिएको समाचार यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला 7 बजे समाचारहरू सहित उपस्थित हुने नै छौ समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म सृष्टि बिदा हुन्छु नमस्कार शुभदिन
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz
3: नसा तथा मानसिक रोगका बिरामीहरूलाई खुसीको खबर
4: लामो समयदेखि नसा तथा मानसिक रोगबाट पीड़ित बिरामीहरूलाई परामर्श र उपचार गर्न यही असोज 17 गते तेस्रो शनिबार नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुन्दर राणा भाट दुलेगौड़ा स्थित गण्डकी मेडिकल हलमा आउँदै हुनुहुन्छ सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: उपचार हुने रोग एवं समस्याहरू निराश हुने मन आतिने स्मरण शक्ति कम हुँदै जाने व्यवहारमा परिवर्तन आउने हुँदै नभएको कुरा सुन्ने र देख्ने समस्या भएका बिरामी
4: छारे रोग टाउको दुखी रहने हात खुट्टा झमझमाउने एवं पोल्ने समस्याबाट पीड़ित बिरामी
3: रक्सी गाजा चुरोट जस्ता मद्यपान र धूम्रपानको लतबाट समस्या उत्पन्न भएका बिरामीहरूले बेलैमा उपचार गराई स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
4: सम्पर्क गण्डकी मेडिकल हल शुक्ला गण्डकी 4 दुलेगौंडा माछा पुष्प बैंकको ठिक पारिपट्टि
3: सम्पर्क 0625903969 मोबाइल 98 40 82 69 26
5: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त? खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीबाट ल्याएको।
5: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
9: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
11: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
11: प्रोप्राइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
14: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
14: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
14: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
14: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
14: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
14: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
17: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
18: कता हिँड्नु नि, मिलको जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
17: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
18: त्यसो भए कहाँ जाने त कान्छा?
17: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वस्थ पनि राम्रो पनि।
18: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
19: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
18: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
20: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
21: हजुर, दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
20: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो। सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेयर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
18: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
22: यस, धुलेगौडा पोलिक्लिनिकमा यही असोज 17 गते शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
18: वरिष्ठ हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
22: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
18: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
22: र वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य। बिरामीहरूको उपचार र परामर्शका लागि आउनुहुने भएकाले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
18: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
20: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
23: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9956031353।
24: होइन, यो धुवामा के गरिराखेको छौ भने तिमी?
25: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
24: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
25: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
24: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा को दुई घर प्रोप्राइटर जीके श्रेष्ठ गणेश श्रेष्ठ 0965 414 2 98 171 56 606।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
0: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
3: सधैँभरि यही आउँदो असोज 17 गते तेस्रो शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
5: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
7: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
26: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनोमली स्क्यान गरिनुका साथै इसिजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0654142333
7: र 9678168887।
27: संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार र शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको सेवा जय शिव सुन्तादी पसलद्वारा आयोजित शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 12 गते सोमबार, असोज कृष्ण पक्षको द्वितीय तिथि, सन् 2026 सेप्टेम्बर 28 तारिक। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दोलेगौड़ा स्थित वनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउस सँगै रहेको छ। सुन र चाँदीका आधुनिक आकर्षणकर गहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक अवश्य सम्झनुहोला। अब लागौं तपाईँको आजको राशिफलतर्फ। मेष राशि, अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंक्तिमा आउन सकिनेछ। मेहनत गर्दा आँटेको काम बन्नेछ भने जुझारू कार्यशैली र लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ। व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आमदानीमा बडो उत्तरीको योग रहेको छ। परिवारका साथै रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।